0: चार बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माण को लागी हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक इट्टा ढुंगा गिटी बालुआ चोकर सुपथ मूल्य में पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
2: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
3: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आइतबार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778582779582780।
4: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि।
1: शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।

0: गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक
1: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856033878 प्रशान्त नेउपाने 9846026925।
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
3: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
2: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
3: हो त है सामान लिन टाढा किन जानु पर्यो र।
4: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
5: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
4: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220।
7: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन।
8: यी बुढा कुरै नबुझिक नै त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा। राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो।
7: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो।
8: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे। दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो त्यही जाने हो।
9: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस
2: दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा
1: प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507
2: कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
10: स्टुडियो
11: अहिले बिहानको 6 बज्यो।
9: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816095301।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
1: ¡Oh, sí! ¡Powerball!
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: मापदण्ड जारी गर्नु पर्यो त्यो मापदण्ड अनुसार नै रिसाइक्लिङ सेन्टरहरू काम गरिरहेको छ कि छैन मोनिटरिङ लेभलमा हेर्नु पर्यो
4: एआई पूर्वाधार विस्तारका लागि ओपन एआईको ठूलो वित्तीय योजना सार्वजनिक ओपन एआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारको चासो
5: र एसीसी महिला टी20 प्रिमियर कपको क्वार्टर फाइनलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड
6: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सल

0: उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: काया कहिरनमा अब खबरको सिलसिला। नवनियुक्त मन्त्रीद्वय सुदन गुरूङ र महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहण गर्दै नवनियुक्त गृहमन्त्री गुरूङले दरबार हत्याकाण्डको फाइल खोल्ने घोषणा पनि गर्नुभएको छ। राजीनामा दिएको 49 दिनमा गृह मन्त्रालयमा पुनरागमन गरेका उहाँले हिजो पदभार ग्रहण गर्ने क्रममा दरबार हत्याकाण्डको फाइल ब्युत्याउने घोषणा गर्नुभएको हो। गृहमन्त्री गुरूङले 2058 सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णयमा हस्ताक्षर गर्दै अनुसन्धानको क्रममा यसअघि तयार पारिएका प्रतिवेदनको समेत अध्ययन गरिने बताउनुभयो। कार्यभार सम्हाल्दै उहाँले नवयुवा आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा पनि अध्ययन गर्ने बताउनु भएको छ। साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्याउने निर्णय गर्नुभयो। पदभार ग्रहणकै क्रममा गृहमन्त्री गुरूङले आफूमाथि जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्ने तर नेपाली चेलीहरूलाई दुःख दिएको सहन नसक्ने बताउनु भएको थियो। आफूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा स्रोत सम्बन्धी प्रश्न उठेपछि गएको वैशाख 9 उहाँले गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि उहाँको सम्पत्तिको स्रोतमाथि छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले अस्ति शुक्रबार नै प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदन बुझाएको 4 दिनमा गुरूङलाई गृहको जिम्मेवारी दिएको हो। यसैबीच स्वतन्त्र सांसद महावीर पुन पनि दोस्रो पटक मन्त्री बन्नुभएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रीको जिम्मेवारी पाएका पुनले पनि हिजो शपथ ग्रहण गरे लगत्तै सिंहदरबार पुगेर मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो। उहाँले विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अगाडि बढ़ाउन रात दिन काम गरेर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
8: चालू आर्थिक वर्षको 10 महिनामा 19,16,90,00,00,000 रूपियाँ विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको चालू आर्थिक वर्षको 10 महिनाको देशको वर्तमान तथा आर्थिक वित्तीय स्थितिले यो तथ्याङ्क सार्वजनिक गरेको हो। वैशाख मसान्तसम्म रेमिटेन्स 24.2% बढ़ेर 19,16,90,00,00,000 रूपियाँ पुगेको छ। वैशाख एक महिनामा मात्रै रेमिटेन्स 2,57,00,00,000 रूपियाँ भित्रिएको हो। यो अघिल्लो वर्षको तुलनामा 41.2% बढ़ी देखिन्छ। वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्यामा भने कमी देखिएको छ। 10 महिनामा नयाँ श्रम स्वीकृति लिनेको संख्या 3,35,510 रहेको छ, जुन अघिल्लो वर्ष 4,05,610 थियो। यसै गरी पुनः श्रम स्वीकृति लिनेको संख्या पनि घटेर 2,26,364 पुगेको छ। अघिल्लो वर्ष यो संख्या 2,80,314 थियो। समग्रमा श्रम स्वीकृति लिनेको संख्या घटे पनि रेमिटेन्स आप्रवाह निरन्तर बढ़िरहेको छ। डलर बलियो बन्दा रेमिट्यान्स आप्रवाह बढ़न सहयोग पुगेको देखिन्छ। यसैगरी चालू आर्थिक वर्ष 2082/83 को 10 महीनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप 9.4% वृद्धि भई 79.49 अर्ब पुगेको छ। अघिल्लो वर्षको त्यही अवधिमा यस्तो निक्षेप 6.2% बढ़ेको थियो। वार्षिक बिन्दुगत आधारमा 2083 वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप 16% बढ़ेको छ। यसैगरी नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2082/83 10 महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले बाह्य सूचकमा रेकर्ड ब्रेक गरेको छ, तर आन्तरिक उत्पादन, बजार माग र सरकारी वित्त व्यवस्थापनमा भने संरचनात्मक चुनौतीहरू कायम रहेको छ। आजका विभिन्न पत्र पत्रिकामा खबर छ।
7: सरकारले एकैसाथ झण्डै 10,000 निजामती कर्मचारीलाई अवकाशमा पठाउने गरी कानून ल्याउने तयारी गरेको छ। 55 वर्ष उमेर वा सेवा अवधि 30 वर्ष पूरा गरेका निजामती कर्मचारीलाई अवकाशमा पठाउने गृह कार्यमा सरकार लागेको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा विधेयकको मस्यौदामा कर्मचारीलाई अवकाशमा पठाउन एकपटकलाई विशेष प्रावधान राखिएको छ। ऐन लागू हुने मितिमा 55 वर्ष उमेर पूरा भएका वा सेवा अवधि 30 वर्ष पूरा भएका कर्मचारीलाई अनिवार्य अवकाशको प्रावधान मस्यौदामा राखिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्। विधेयकले ऐनको रूप लिए एकैपटक 10,000 हाराहारी कर्मचारी अवकाशमा जाने निजामती किताब खानाले सरकारलाई जानकारी दिएको छ। हरेक आर्थिक वर्षमा नियमित अवकाशमा जाने कर्मचारीको संख्या 2,000-3,000 हुन्छ। किताब खानाको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 82/83 अनिवार्य अवकाशमा जाने कर्मचारीको संख्या 2,211 छ। 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अवकाश दिने कानून आए ती बाहेक 10,000 कर्मचारीले विदा पाउनेछन्। एकै पटक झण्डै 10,000 सरकारी कर्मचारी विदा गरिँदै शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
8: रसुवा र मुस्ताङबाट भित्रिएका विद्युतीय सवारी साधन ईभीका सम्बन्धमा छानबिन चलिरहँदा अर्थ मन्त्रालयले भने सबै सवारी साधन नियमसंगत रूपमै जाँच पास भएको स्पष्टीकरण दिएको छ। अर्थकै मातहत रहेको भन्सार विभागका निर्देशक भूपाल राज साक्यको संयोजकत्वमा मुस्ताङको कोरला र अर्का निर्देशक सुरेन्द्र पाण्डेको संयोजकत्वमा रसुवाबाट भित्रिएका गाड़ीका सन्दर्भमा छानबिन समितिले काम गरिरहेको छ। प्रतिवेदन आइसकेको छैन। स्रोतका अनुसार अध्ययन प्रतिवेदन तयार हुँदैछ, तर समितिले प्रतिवेदन नबुझाउँदै अर्थमन्त्री स्वर्णिम वाग्लेका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाले विज्ञप्ति मार्फत सबै विद्युतीय गाड़ी नियमसंगत तरिकाले जाँच पास भएको उल्लेख गर्नुभएको छ। बजेटको मुखैमा रसुवाबाट 200 भन्दा बढ़ी र कोरालाबाट 649 वटा विद्युतीय गाड़ी पुरानै र नियमित आयात प्रक्रियाबाट नेपाल भित्रिएका हुन् जारी विज्ञप्तिमा भनिएको छ। यी गाड़ी आयात गर्ने व्यवसायहरूले बजेट बनाउने निकायबाट भन्सार महसुल बढ़ने वा घट्ने सूचना पाएको भन्ने विषय निराधार छ। अर्थमन्त्रीका स्वकीय उपसचिव ढुंगानाले जारी गरेको विज्ञप्ति अनुसार कोरला नाकाबाट बीवाईडी गाड़ी जेठ 8-13 गतेसम्म जाँच पास भएर नेपाल भित्रिएका हुन्। कान्तिपुरमा खबर छ।
7: काया कैरनमा अनौपचारिक क्षेत्रका सफाई कर्मीको अवस्थाबारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवनियुक्त मन्त्री गुरूङ र पुनद्वारा पदभार ग्रहण, दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरूङको घोषणा, विज्ञान र प्रविधिको विकासमा काम गर्ने पुनको प्रतिबद्धता, रेमिट्यान्स बढ़ेको बढ़ै, वैशाखसम्म भित्रियो सभा 19 खर्ब, आन्तरिक अर्थतन्त्र चुनौतीमै एकैपटक झण्डै 10,000 कर्मचारीलाई विदा गरिदै, छानबिन समितिले प्रतिवेदन नबुझाउँदै सबै विद्युतीय अगाड़ी नियमसंगत तरिकाले जाँच पास भएको अर्थ मन्त्रालयको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। शहरी क्षेत्रको फोहोर व्यवस्थापनका लागि अनौपचारिक क्षेत्रका सफाई कर्मीहरूले महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। साइकल दोहोर्याएर खाली सीसी पुराना कागज भन्दै घर घरमा डुल्ने संकलकहरूदेखि ठूलो बोरा बोकेर सड़क तथा नदी किनार र फोहोर थुपारेको ठाउँमा काम लाग्ने फोहोर खोज्नेहरू ले फोहोरको पुनः प्रयोगमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। उनीहरूको कामले लुकेको फोहोर निकालेर पर्यावरण सुधारमा भूमिका खेल्छ भने फोहोरलाई आमदानीको स्रोत पनि बनाउँछ। तर यो काम गर्नेहरू भने आर्थिक, सामाजिक र व्यावसायिक समस्यासँग जुधिरहेका छन्। थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
4: फोहोर कपड़ा लगाएका, साइकल डोड्याउने, ठूलो बोरामा फोहोर बोक्ने वा फोहोरको थुप्रोमा गएर फोहोर छान्ने, उनीहरू कैयौं समस्यामाथि अरूको गाली खाएर पनि चुपचाप काम गरिरहेका हुन्छन्। घर घरमा फोहोर किन्न जाँदा 5 रूपियाँमा बार्गेनिङ गर्नुपर्छ, सड़कमा हप्काई खानुपर्छ। उनीहरूको पेसाबारे अध्ययन गर्नुभएकी फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियस्मा श्रेष्ठ उनीहरू सामाजिक रूपमा निकै पीड़ित रहेका बताउनुहुन्छ।
5: सामाजिक रूपमा चाहिँ उहाँले धेरै हेलाहरू भोग्नु भइरहेको छ। इकोनोमिक ब्याकग्राउण्ड र सोसियल ब्याकग्राउण्डबाट अलिकति कमजोर वा नाजुक स्थितिमा भएर नै फोहोरको पेसामा काम गरिराख्नु भएको छ। फोहोरको पेसालाई त हामीले सम्मानजनक काम त भनेर मानिलाएको छैन नि त, होइन? त्यसले गरेर चाहिँ उहाँहरूले धेरै हेपाई भोगिराख्नु भएको छ।
4: आर्थिक रूपमा कमजोर, प्राय कम शिक्षित अनि फोहोरको पेसा, धेरैले सम्मान गर्नुपर्छ भन्ने नै ठान्दैनन्। त्यो सँगै व्यावसायिक समस्या पनि उस्तै छ। आमदानी कम, शौचालय खानेपानी जस्ता आधारभूत सुविधा छैन अनि दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ।
5: चप्पल आएर फोहोर कलेक्ट गर्न जानुहुन्छ, कति ठाउँमा सिसाहरूले काटेको छ, पन्जा छैन, डोरी बाँधेर त्यो ब्यान्डेजहरू बाँधेर उहाँले फोहोर कलेक्ट गर्नु भइरहेको छ। रिसर्च गर्न जाँदाखेरि मेरो दाहिने हात त फोहोर कलेक्ट गर्दाखेरि काटेको थियो, अहिलेसम्म सिधै हुन सकेको छैन, यसरी नै काम गर्छौँ हामी त भन्ने समेत छ, होइन? एकदम खट्नुपर्ने काम छ, होइन? तर उहाँहरूलाई बेसिक फेसिलिटी, पानीको उपलब्ध छैन, वासरुम जानको लागि सुविधा छैन, सो यो भनेको त एकदम नराम्रो हो नि त, होइन?
4: उनीहरू समस्या भोगेर पनि रोजीरोटीका लागि खटिरहेका छन्। उनीहरूले गरेको कामबाट पर्यावरण सुधार अनि फोहोरलाई आर्थिक स्रोत बनाउन खेलेको भूमिका बारे धेरैले वास्ता गरेको पाइँदैन। त्यसैले न त समाजले सम्मान गर्छ, न त पालिकाहरूले उनीहरूको तथ्याङ्क लिनुपर्छ भन्ने समेत ठान्छन्।
5: इन्भाइरोमेन्ट सेक्टरमा त उहाँहरूले एकदम ठूलो योगदान दिँदै आइराख्नु भएको छ, त्यो सँगै सँगै आर्थिक रूपमा पनि सपोर्ट गरिरहेछ कि। अब मानिलिउँ 9-10% मात्रै रिसाइकल भइरहेको छ है नेपालमा भनेर हामीले भनिरहेको छौँ, होइन? तर त्यो 9-10% पनि सक्सेसफुल बनाउनको लागि इन्फर्मल वेस्ट वर्करले वेस्ट कलेक्ट गरेर त्यसलाई रिसाइक्लिङ सेन्टरमा लगेर त्यसबाट कच्चा पदार्थ बनिरहेको हो नि त। उहाँहरूले त आफूलाई रोजीरोटी खानको लागि काम गर्दा गर्दा त्यसबाट एउटा इन्टायर रोज गाडीको लागि कत्रो ठूलो अवसर पनि क्रिएट गरिराख्नु भएको छ, होइन? तर हामीले चाहिँ यो नोटिसै गर्न सकेको छैनौँ।
4: अनौपचारिक क्षेत्रका सरसफाई कर्मीहरू आर्थिक, सामाजिक, व्यावसायिक सुरक्षा लगायतका जोखिममा छन्। सबैले उनीहरूको भूमिका बुझेर सम्मान गर्नुका साथै पालिकाहरूले मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्ने फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियस्मा श्रेष्ठ बताउनुहुन्छ।
5: सर्वप्रथम डेटा हुनु पर्यो, डेटासँगै उहाँहरूको बीमाको सुविधाहरू हुनु पर्यो, मापदण्ड जारी गर्नु पर्यो, त्यो मापदण्ड अनुसार नै रिसाइक्लिङ सेन्टरहरू काम गरिरहेको छ कि छैन त्यसलाई मोनिटरिङ लेभलमा हेर्नु पर्यो होइन। अर्को भनेको चाहिँ कतिजना वेस्ट वर्करहरू फोहोरमा काम गरिराख्नु भएको हुन्छ तर त्यसले गरेर त कति हाम्रो स्वास्थ्यमा हानि पुर्याइरहेको हुन्छ होइन, त्यही पनि उहाँहरू एभ्रिडे काम गर्न जरुरी नै छ। किन भन्दा एक दिन बिदा लियो भने त्यो दिन खाना कसरी खाने थाहा हुँदैन, त्यही भएर चाहिँ एउटा महिनामा यति तलब चाहिँ हुनै पर्छ भनेर चाहिँ उहाँलाई टोक दियो भने र एक दिन बिदा लिन पाइन्छ भन्ने मात्र भयो भने त उहाँलाई त कति सजिलो भएन।
4: शहरीकरणसँगै फोहोर व्यवस्थापन मुख्य समस्या बन्दै गएको छ अनि शहर सफा गर्ने मान्छेको जीवन नै फोहोर हुनु हाम्रो सामाजिक असफलताको प्रमाण हो। अनौपचारिक सफाई कर्मीहरूको सम्मान, सुरक्षा र समृद्धि मानवीय दायित्व मात्र नभई एउटा स्वस्थ र न्यायपूर्ण समाजको अनिवार्य शर्त पनि हो। पेसालाई सम्मानित बनाउन घर घरमा दृष्टिकोण बदल्नुसँगै पालिकाहरूले मापदण्ड निर्माण र कार्यान्वयन गर्नुपर्छ।
2: फोहोर व्यवस्थापन र अनौपचारिक सफाई कर्मीको अवस्थाबारे फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियसमा श्रेष्ठसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू
8: ओपीडी सेवा,
7: विशेषज्ञ ओपीडी सेवा,
8: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
8: पूर्वकर्म पञ्चकर्म सेवा,
7: छार सूत्र सेवा,
8: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-2463।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। काठमाडौँ उपत्यका सहित देशका धेरै जसो ठाउँमा गैराती पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै झापामा 85 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। झापा सहित दाङ, तनहुँ, काठमाडौँमा पनि मध्यमसम्म वर्षा भएको छ। पानी परेका क्षेत्रमा केही शीतल महसुस भएको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ। आज पनि देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसैबीच यस वर्षको मनसून भित्र नै समय आउन अब 4 दिन मात्र बाँकी छ। अघिल्लो वर्षदेखि मनसून भित्र नै समय केही दिन पर सर्दै जून 13 तारीकमा स्थानान्तरण भयो। भएको हो। त्यही अनुसार आउँदो एक साताभित्र मनसून भित्रने वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार भारतको केरलामा जून 4 तारीकमा मनसूनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको छ। त्यहाँबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब 10 दिन लाग्छ। मौसमविद रोजन लामिछानेले बंगालको खाड़ीबाट अगाडि बढ़ेको मनसून केरलाबाट अगाडि बढ़ने क्रममा रहेको बताउनु भएको छ। नेपालको पूर्वी भूभागबाट प्रवेश गर्न सक्ने उहाँ बताउनुहुन्छ। शुरूआतमा पूर्वको थोरै भूभागमा मनसून फैलने सम्भावना रहेको छ। मनसूनको नेपाल आगमनबारे यतिखेर मौसमविदहरूको टीमले अध्ययन गरिरहेका छन्। नेपालमा वर्षभरिमा पर्ने वर्षाको 80% वर्षा मनसूनकै समयमा पर्छ। जेठको चौथो साता प्रवेश हुने मनसून असोजको तेस्रो सातामा बाहिरिने गरेको छ। विश्व मौसम संगठन र क्षेत्रीय मनसून फोरमले यस वर्षको मनसूनमा कम वर्षा हुने अनुमान एक महिना अघि नै गरिसकेको छ, जसले दक्षिण एसियाली मुलुकमा कम वर्षासँगै वर्षाको बदलिदो प्रवृत्ति समेत भित्राउन सक्ने भएकाले सचेत रहन विश्व स्वास्थ्य संगठनले अनुरोध गरेको छ। गोर्खापत्रमा खबर छ।
2: अब विदेशको खबर। विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता एआई कम्पनी मध्ये एक ओपन एआईले सम्भावित सार्वजनिक शेयर निष्कासन आईपीओतर्फ महत्वपूर्ण कदम चालेको छ। कम्पनीले अमेरिकी धितोपत्र तथा विनिमय आयोग समक्ष आवश्यक दर्ता विवरणको प्रारम्भिक मस्यौदा गोप्य रूपमा पेश गरेको जनाएको छ। कम्पनीले अहिलेसम्म सार्वजनिक रूपमा शेयर बिक्री गर्ने समयबारे कुनै निर्णय नभएको जनाएको छ। यो प्रक्रिया पूरा भएपछि आवश्यक परे कम्पनीले छिट्टै शेयर बजारमा प्रवेश गर्न सक्ने बाटो खुल्ला हुनेछ। ओपन एआईले जारी गरेको विज्ञप्तीमा यो घोषणा अमेरिकी धितोपत्र ऐन अन्तर्गतको सम्बन्धित व्यवस्था अनुसार गरिएको र यसलाई शेयर बिक्रीको प्रस्ताव वा खरिदका लागि आह्वानका रूपमा लिन नहुने उल्लेख गरेको छ। कम्पनीका अनुसार भविष्यमा कुनै पनि प्रकारको शेयर निष्कासन गरिए त्यसका लागि आयोगमा औपचारिक दर्ता विवरण पेश गरिनेछ र कानूनी प्रक्रिया पूरा गरिनेछ। कृत्रिम बुद्धिमत्ता क्षेत्रको तीव्र विस्तारका बीच ओपन एआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारले चासोका साथ हेरिरहेको
3: अब खेल खबर। एसीसी महिला टी ट्वेन्टी प्रिमियर कप क्रिकेट अन्तर्गत पहिलो क्वार्टर फाइनल खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ। खेल मलेसियाको बायुमास ओभलमा नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। समूह ए को विजेताका रूपमा थाइल्याण्ड तथा समूह डी को उपविजेताका रूपमा नेपाल क्वार्टर फाइनलमा पुगेका हुन्। सेमी फाइनलमा पुग्ने नेपालले यो प्रतियोगिताको बलियो टोली थाइल्याण्डलाई हराउनु पर्नेछ। नेपाल समूह चरणको अन्तिम खेलमा हङकङसँग 69 रनले पराजित भएको थियो। त्यसअघि नेपालले कतारलाई 8 विकेट र भूटानलाई 51 रनले हराउँदै अन्तिम 8 स्थान बनाएको हो। थाइल्याण्डले जापान, म्यानमार, मंगोलिया र बहराइनलाई पराजित गर्दै समूह विजेता बनेको हो। नेपाल र थाइल्याण्ड बीच अहिलेसम्म 6 टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेल भएका छन्। ती सबै खेलमा नेपाल पराजित भएको छ।
2: एउटा विश्वकप फुटबलको खबर। विश्वकप फुटबलको सबैभन्दा ठूलो उत्सव हो फिफा विश्वकप, जसको 23 संस्करण भोलि रातीदेखि उत्तर अमेरिकामा शुरू हुँदैछ। अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यो विश्वकप धेरै अर्थमा ऐतिहासिक पनि बन्दैछ। पहिलो पटक 48 देश सहभागी विश्वकपमा उज्बेकिस्तान, जोर्डन, केप भेर्दे र कुरा साओले डेब्यू गर्दैछन् भने 5 पटकको विश्व विजेता ब्राजिलले लगातार 23 संस्करणमा सहभागिता जनाउँदै आफ्नो अद्वितीय कीर्तिमानलाई निरन्तरता दिनेछ। तीन देशका 16 शहरमा हुने रोमाञ्चक 104 खेलपछि एक टोलीले विश्वकप फुटबलको सर्वोच्च उपाधि उचाल्नेछ। अब केही खबर संक्षेपमा। इजरायल जानका लागि लिँदै आएको अंग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ। परीक्षा व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क समेत बढ़ी लिएको विरोधका स्वरूप हिजो भएको झडपका कारण परीक्षा स्थगित गरिएको हो। परीक्षा दिन गएका र परीक्षा दिएका विद्यार्थीले विभिन्न माग राख्दै विरोध गरेपछि इन्टरनेशनल क्वालिफिकेशन प्रणाली सीआईआईएनले सूचना निकालेर भाषा परीक्षा अर्को सूचना नआएसम्म स्थगन गरिएको जनाएको खबर कारोबार दैनिकले छापेको छ।
3: दैनिक उपभोग्य वस्तु लगायत 25 सेवा क्षेत्रमा हड़ताल गर्न नपाइने भएको छ। सरकारले हिजो राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न 25 क्षेत्रमा आम हड़ताल गर्न नपाइने बनाएको हो। आवश्यक सेवा संचालन ऐन 2014 दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी ती क्षेत्रमा हड़ताल निषेध गरिएको राजपत्रमा उल्लेख छ।
2: कहाया कैरनमा अब पालो उखानको
3: तोलाको वचन खोलामा
2: उखान सँगै हामी कायाकै रनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: नवनियुक्त मन्त्री गुरूङ र पुनद्वारा पदभार ग्रहण। दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरूङको घोषणा। विज्ञान र प्रविधिको विकासमा काम गर्ने पुनको प्रतिबद्धता।
2: रेमिट्यान्स बढ़ेको बढ़ै, वैशाखसम्म भित्रियो 19 खर्ब। आन्तरिक अर्थतन्त्र चुनौतीमै, एकैपटक झण्डै 10,000 कर्मचारीलाई विदा गरिँदै।
3: फोहोर व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अनौपचारिक क्षेत्रका सफाई कर्मीहरू अत्यधिक समस्या भोग्न बाध्य। तथ्याङ्क संकलन सहित कामको मापदण्ड तोकेर कार्यान्वयन गर्नुपर्ने विज्ञको भनाई।
2: एआई पूर्वाधार विस्तारका लागि ओपन एआईको ठूलो वित्तीय योजना सार्वजनिक। ओपन एआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारको पनि चासो।
3: र एसीसी महिला टी20 प्रिमियर कपको क्वार्टर फाइनलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै।
2: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन सुदन गुरूङ फेरि गृह मन्त्रालयमा फर्किएको विषयसँग सम्बन्धित छ। यहाँ गृह मन्त्रालयको कार्यालयमा गृहमन्त्री भित्र लेखिएको प्लेट छ। त्यहीनिर ढोकाबाट दुईजनाले भित्र हेर्दै भन्दैछन्, उहाँ त भूतपूर्व हुनुहुन्थ्यो नि होइन र? हेर्दा हेर्दै अभूतपूर्व पो हुनुभयो अघि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: अध्यक्ष गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171556006।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063 13195 र 98467 15368।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
5: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 98568832 र 98460783002।
7: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62029।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
14: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
14: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465 10950।
16: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झी।
17: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
18: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028 28810 98।

0: 98 28 811 र 98 28 28 816। लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पैंट लेडीज आइटम साड़ी कुर्ता सुरुवाल होलसेल मूल्य में बिक्री गरिन्छ।
2: संपर्क प्रिंस फैंसी हाउस मोबाइल 98 066 81 115।
3: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुंगे में कक्षा 11 को नया भर्ना खुल्यो।
4: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: सूर्योदय इंग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
4: हाम्रा विशेषताहरू
3: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
4: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
3: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
4: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
3: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0 65 571 479 र 98 560 62 265।
5: ए सबिना, यस्तो हतारमा कता हो?
6: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
5: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98 460 78 528 र 98 028 16 142।
8: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: उपचार हुने रोगहरू
8: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पुर्ने, जोडले धड्कने,
9: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
8: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
9: दिसा पिसाब एवं पेटको समस्या,
8: तौल घटबड हुने वा थाइराइडको समस्या,
9: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
8: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
9: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
8: फोन नम्बर 0 65 414 233 र 98 78 61 887।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
11: शरीरमा पानीको कमी भएको कसरी थाहा पाउने? पानीको कमी हुँदा शरीरमा के कस्ता असरहरू देखिन्छन्? पानीलाई कसरी पिउनु पर्छ भन्ने विषयमा जानकारी दिन गइरहेको छु। मल, पसिना, पिसाब र श्वास लिने प्रक्रियामा हाम्रो शरीरबाट प्रतिदिन 2 लिटर पानी खर्च भइरहेको हुन्छ, जसलाई रिस्टोर गर्न सकिएन भने हामीलाई धेरै रोगहरूले सताउँछ। सबैभन्दा पहिला हाम्रो शरीरमा पानीको कमी भएको कसरी थाहा पाउने यसबारे बुझौं। हाम्रो शरीरको तौल जति छ यसको 70% भाग पानीले ओगटेको हुन्छ। तपाईँलाई लाग्छ कि पानीलाई जति बेला पनि आफूले चाहे जति जुन कुनै समयमा जसरी पिउँदा पनि हुन्छ भन्ने लाग्छ भने यो गलत धारणा हो। पानीलाई हेर्दा जति सरल लाग्छ पानीको महत्व त्यति नै भाष्छ। सबैभन्दा मुख्य कुरा पानीले हाम्रो शरीरमा बनेका सबै विषहरूलाई बाहिर निकाल्न मद्दत गर्दछ। पैतालादेखि कपालसम्म, पेटदेखि छालासम्म, तपाईँको ओजन बढाउनदेखि ओजन घटाउनसम्म पानीको मुख्य भूमिका रहेको हुन्छ। रिसर्चका अनुसार 20 केजी शरीरको तौल बराबर 1 लिटर पानी चाहिन्छ। यदि पानीको मात्रामा कमी भएमा यस्ता लक्षणहरू तपाईँको शरीरमा देखिन सक्छन्। पिसाब पहेँलो हुने वा युरिनरी ट्र्याक इन्फेक्सन हुने, श्वास गनाउने, कब्जियत हुने, खाना नपच्ने, ग्यास्ट्राइटिस बढ्ने, अल्छी लाग्ने, मृगौलामा पत्थरी जम्ने, शरीरमा रोग प्रतिरोधी क्षमता कम हुने, बारम्बार बिरामी हुने, स्किन एलर्जी, दाँत खुजुली, महिलामा सेतो पानी बग्ने, अनुहारमा डन्डी फोर आउने, अनुहारमा कालो चाया देखिने, काला सेता दानाहरू अनुहारमा देखिने, शरीरको छाला धेरै चिल्लो हुनु वा धेरै खस्रो हुँदै जानु, खाएको खानेकुरा शरीरमा नलाग्नु, शरीरका जोर्नीका भागहरू दुख्नु, नङ टुक्रिनु वा भाँचिनु, भुँडीमा वा नचाहेको अङ्गमा बोसो जम्बाउनु, टाउको दुख्नु, रिङ्गटा लाग्नु, मांसपेशी खुकुलो हुनु, ओजन बढाउन वा घटाउन गाह्रो हुनु, कपाल झर्ने, राति निन्द्रा नलाग्ने, शरीरमा रगतको कमी भएर सुहासुहा हुने, साथसाथै हातगोडा झमझमाउने पनि पानीको शरीरमा कमी भएमा देखिने लक्षणहरू हुन्। यति धेरै रोगहरू पानीको कमी भएमा लाग्छ भने पानीमा 0 क्यालोरी हुँदा पनि पानीले हाम्रो शरीरलाई रिहाइड्रेट गर्दछ र शरीरबाट विषक्त पदार्थलाई बाहिर निकाल्न मद्दत पुर्याउँछ। पानीले छाला सफा गर्ने र स्वस्थ राख्ने, दिमागको तागत बढाउने, पाचन प्रक्रिया, आँखा, हड्डी वा लगभग हाम्रो शरीरका सबै अङ्गहरूलाई ठिक तरिकासँग काम गराउन ठूलो मदत गर्दछ। त्यसै कारण हाम्रो लागि पानी यति धेरै महत्वपूर्ण छ कि पानी नखाइकन कुनै पनि व्यक्ति लामो समय जिउन सक्दैन। त्यसैले भनिन्छ पानी नै जीवन हो। एक पटकमा कति पानी कसरी पिउने त? कुनै व्यक्तिलाई लाग्छ पानीलाई जसरी चाहेको मात्रामा जति पनि पिउन सकिन्छ भन्ने लाग्छ, तर यो गलत धारणा हो। किनभने एउटै किसिमको पानीलाई अलग अलग तरिकाले पिउँदा यसको शरीरमा अलग अलग असर हुन्छ। त्यसैले पानी पिउँदा बसेर बिस्तारै पिउनुपर्छ। पानी पिउँदा मुखमा पानी राखेपछि 4-5 सेकेन्ड यताउता घुमाएर पानी निल्नुपर्छ। त्यसो गर्दा मुखको रियालमा भएको अल्कालिन पेटमा गएर पेटमा भएको एसिडलाई केही न्युट्रलाइज गर्छ। यसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ। उभिएर फटाफट पानी पिउँदा हाम्रो किडनीले पानी फिल्टर गर्न पाउँदैन। पानीलाई माथिबाट धारा जसरी पिउँदा बाहिर भएको धेरै ग्यासहरू पानी निलेसँगै हाम्रो पेटमा जान्छ। यसले ग्यास्ट्राइटिस लगायत जोर्नीको दुखाइ हुने सम्भावना बढेर आउँछ। त्यसैले पानी पिउँदा बसेर बिस्तारै 3-4 श्वासको बीचमा पिउनुपर्छ। एक पटकमा 1 वा 1.5 गिलास पानी पिउनुपर्छ वा जति प्यास लागेको छ त्यति नै पानी पिउनुपर्छ। एकै पटक धेरै पानी पिउँदा हाम्रो किडनीले यसलाई राम्ररी फिल्टर गर्न सक्दैन र यो पानी शरीरमा राम्रोसँग प्रयोग नभई पिसाबबाट बाहिर जान्छ। पिउने पानी नर्मल चिसो वा तातो जस्तो भए पनि हुन्छ। जब हामी कुनै चिसो वस्तु खान्छौं यो वस्तुलाई हाम्रो शरीरले पहिला तातो बनाउँछ र पछि प्रयोगमा ल्याउँछ। यसरी चिसोलाई तातो बनाउनु पर्दा हाम्रो शरीरको धेरै इनर्जी खर्च हुन्छ। शरीरले यो चिसो पानीलाई तातो नबनाई प्रयोगमा ल्याउन सक्दैन। चिसो पानीले हामीले खाएको खानालाई कडा बनाइदिन्छ जसले गर्दा पाचन हुने प्रक्रिया ढिलो हुन्छ र कब्जियत हुने चान्स धेरै हुन्छ। त्यसैले हामीले पानी नर्मल वा हल्का तातो पिउनुपर्छ किनकि हल्का तातो पानीलाई हाम्रो शरीरले तुरन्त काममा लिन्छ। हामीले खाएको खानालाई टुक्र्याउन पनि हल्का तातो पानीले धेरै मद्दत गर्छ जसले पाचन शक्ति बढाउँछ र पेट पनि खुलेर सफा हुन्छ। एकजना व्यक्तिले दिनभरिमा कति पानी पिउनुपर्छ यो कुरा निर्धारण त्यो व्यक्तिको स्वास्थ्य अवस्था, शरीरको तौल, त्यो ठाउँको वातावरण र उसको फिजिकल एक्टिभिटीको आधारमा निर्भर गर्छ। तर सामान्य एक व्यक्तिले दिनमा कम्तीमा 2.5-3 लिटर पानी पिउनु जरुरी हुन्छ। गर्मी मौसममा पसिना निस्केको आधारमा पानीको मात्रा बढाउनु पर्छ। एक्सरसाइज गर्ने व्यक्तिले सोही अनुसार पानी पिउनुपर्छ। अब आवश्यकता भन्दा बढी पानी पिउँदा के हुन्छ भन्ने विषयमा कुरा गरौं। धेरै पानी पिउँदा हाम्रो शरीरमा किडनीको काम बढ्छ र रगतमा सोडियमको मात्रा घट्छ तर धेरै पानी पिउने चान्स एकदम कम छ। यहाँ व्यक्तिले आवश्यकता अनुसार पानी पिइरहेको अवस्था छैन। पानी कति बेला पिउने र कति बेला नपिउने भन्ने बारेमा जानकारी दिउँ। पानी कति बेला पिउने भन्ने कुरा जान्नुभन्दा पहिला पानी कति बेला नपिउने भन्ने कुरा पहिले बुझ्नुपर्छ। खाना खाएपछि वा खाना खाँदा खाँदै एक वा दुई घुर्की पानी पिउन सकिन्छ किनकि यसले सुक्खा खानालाई घोलेर निल्न सजिलो बनाउँछ जसले गर्दा हिक हिक हुँदैन। एक दुई घुर्की भन्नाले घाँटी भिजाउनको लागि मात्र प्रयोग गर्ने। खाना खाने बेलामा वा खानाको लगत्तै अगाडि वा पछाडि गिलासभरि पानी पिउनु हुँदैन किनकि खाना खाने बित्तिकै पानी पिउनाले हामीले खाएको खानालाई धेरै पातलो बनाइदिन्छ पानीले अनि हाम्रो पेटमा पाचक रस पनि राम्ररी निस्कन पाउँदैन जसले गर्दा पाचन प्रक्रिया धेरै ढिलो हुन जान्छ। त्यसैले खाना खाएको 45 मिनटदेखि 1 घण्टापछि मात्र पानी पिउनुपर्छ। राति सुत्नुभन्दा पहिला वा निन्द्राबाट बिउँदेपछि पानी नपिउँदा राम्रो किनकि दिनमा जति हामीलाई पानीले फाइदा गर्छ त्यति रातिमा गर्दैन किनभने राति शरीरका सबै अङ्गहरू प्राय एक्टिभ हुँदैनन्। त्यसैले पानी प्रयोगमा नआइकन मृगौलाले फिल्टर गरेर पिसाब थैलीमा पठाइदिन्छ र पटक पटक पिसाब फेर्न उठ्नुपर्ने हुन्छ जसले गर्दा निन्द्रामा पनि डिस्टर्ब हुन्छ। त्यसैले दिनको समयमा नै पानीको लिमिट पूरा गर्नुपर्छ। दुई पटक पानी पिउँदा कम्तीमा 45 मिनटदेखि 1 घण्टाको फरक हुनुपर्छ किनकि चाँडो चाँडो पानी पिउँदा हाम्रो शरीरमा पानी प्रयोगमा आउन पाउँदैन र पिसाबको माध्यमबाट तुरन्त बाहिर निस्कन्छ जसले गर्दा छिटो छिटो पिसाब लाग्ने समस्या पनि आउँछ। त्यसैले तपाईँलाई पिसाब गर्दा पहेँलो भएको छैन भने तपाईँको शरीरमा अहिले पानीको त्यति जरुरी छैन। त्यसैले पिसाब गरिसकेपछि 15-20 मिनटपछि मात्र पानी पिउनुहोला जसले गर्दा मृगौलालाई पनि केही बेर आराम गर्ने मौका मिल्छ। फलफूल खाएपछि वा काँक्रा टमाटर केरा तरबुज अनार जुनार सुन्तला खाएपछि तुरन्त पानी नपिउनुहोस् किनकि यसले खाएको फलफूललाई कडा बनाउँछ र पाचन प्रक्रियामा डिस्टर्ब गर्छ र सर्दी लगाउने सम्भावना पनि बढी हुन्छ। त्यसै गरी धेरै तातो चिज चिया कफी वा सुप खाएपछि पनि पानी पिउनु हुँदैन किनकि तातो चिज खाएको तुरन्त पछि पानी पिउँदा दाँत र गिजालाई हानि पुग्छ। अब कति बेला पिउने त पानी भन्दा प्रत्येक बिहान उठ्ने बित्तिकै पानी पिउँदा रातभर बनेको शरीरको विषादी सफा हुने मौका पाउँछ। बिहान 1-2 गिलास बिस्तारै बिस्तारै पानी

0: तल रहेको रातो सब्सक्राइब बटनमा एकपटक क्लिक गर्नुहोस् र नजिकै रहेको बेल आइकनमा क्लिक गरी अलमा क्लिक गर्न पनि किनभने नयाँ एपको बित्तिकै सबैभन्दा पहिला भिडियो कस्तो लाग्यो, राम्रो लागेको छ भने लाइक कमेन्ट गर्न
1: हजुरबाले आँखादेखि धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छ, आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त।
2: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ,
3: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
2: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9508501422, दिपेश मल्ल ठकुरी, 9508501420, दीप मल्ल ठकुरी, 9406041530।
4: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो, आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला।
5: ल हेर, यी काइलीलाई त केही थाहा छैन, हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि, आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साथै मर्मत सबै गरिन्छ नि।
4: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल, ढलट, आल्मुनियम, सिलोट, फरेस्ट किनबेच र साटफेयर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया, फोन 0564141042, 9850231128, 9462614726।
6: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
8: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 30 गते शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
7: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
8: हार्जोनी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
7: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
8: समयमै स्वास्थ्य उपचार र परामर्श लि स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9850631053।
10: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
11: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
10: ए, त्यो सुशील बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
11: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
8: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
8: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
8: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल,
10: सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
11: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुस्तक पारिपत्री। फोन 0653-893-69।
12: अब मुटुरोगको उपचारका लागि ठूलो राहत। नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक, आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
13: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
11: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
13: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
11: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
13: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
11: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98-5-60-23-420, 98-41-54-674 र 98-40-23-420।
14: अब सुन्नुहोस् पूरा समाचार।
15: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुत तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
14: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
15: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट 40

0: छ। अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9100-122 98058-28008 र 98460-69246।
1: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
2: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562-32475 र 98011-32475।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 98166-34372।
6: स्टुडियो
7: अहिले बिहानको 7 बज्यो।
1: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प स्टोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राष्ट्रिय अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161-95301।
8: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
2: धोरबाराही हाइलाइट्सको साथमा
9: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98463-49304।
10: नमस्कार, बिहान 7 बजेको दुर्गाराज हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो साथ्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट शुरू गरौं। अब समाचार विस्तारमा सुन्नुहोस्। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल शुरू गर्ने कार्यसूची रहेको छ। बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले दिने कार्यसूचीमा रहेको छ। अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थप बारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयक प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्ने लगायतका सम्भावित कार्यसूची रहनेछन्। तर आज पनि बैठक कार्यसूचीमा प्रवेश गर्छ अथवा गर्दैन निश्चित भने छैन। प्रधानमन्त्री वालेन्द्र शाहले सेना सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै प्रतिपक्षी दलहरूले लगातार संसद बैठक अवरूद्ध गर्दै आएका। संसदको गतिरोध अन्त्य गर्ने विषयमा दलहरूबीच सहमति नजुड्दा बैठक सञ्चालन

हुन सकेको छैन। प्रधानमन्त्रीले सदनमा आएर आफ्नो अभिव्यक्तिमा माफी माग्नुपर्ने अथवा सच्याउनुपर्ने माग प्रतिपक्षीको रहेको छ। अध्यादेशबाट सरकारी निकायका पदाधिकारी हटाउने निर्णय विरूद्ध दायर भएको रिटमा सर्वोच्च अदालतमा आज सुनवाई हुँदैछ। कानूनले निर्धारण गरेको चार वर्ष अवधि नपुगी अध्यादेश मार्फत पदबाट हटाइएका सीसीटीभीका सदस्य सचिव एवं सीटीभीटीका सदस्य सचिव महेश भट्टराई र सत्य निरूपण तथा मेलमिलाप आयोगका सदस्य कुमारी कौशल्या ओझाले सर्वोच्चमा दिएको रिटमा सुनवाई हुन लागेको हो। सर्वोच्चले अध्यादेशबाट सरकारी निकायका पदाधिकारीहरूलाई हटाउनुको कानूनी आधार र कारणसहित जेठ 25 गतेभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको थियो। यसैबीच यो रिटमा बहसका लागि संवैधानिक इजलासलाई सहयोगका लागि नेपाल बार एसोसिएशन र सर्वोच्च द्वारबाट 8 एमिकस क्यूरी खटाइए संवैधानिक इजलासको माग अनुरूप सर्वोच्च अदालत बारबाट 4 र नेपाल बारबाट 4 सहित 8 एमिकस क्यूरी पठाइएको छ। दुवै बारले सोमबार 8 संविधान र कानूनका विज्ञलाई सुनवाईमा बहसका लागि खटाइएको हो। नेपाल बारबाट वरिष्ठ अधिवक्ता युवराज भण्डारी, संविधानविद डाक्टर चन्द्रकान्त गेवाली, अञ्जिता खनाल र ल कलेजमा प्राध्यापनरत तेजमान श्रेष्ठलाई एमिकस क्यूरीमा पठाइएको छ। नवनियुक्त गृहमन्त्री सुदन गुरूङले दरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढ़ाउने निर्णय गर्नुभएको छ। हिजो पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगतै सिंहदरबारमा पुगेर मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले दरबार हत्याकाण्ड सम्बन्धी यसअघि भएका अनुसन्धान प्रतिवेदनको अध्ययन गरी आवश्यक थप छानबिन प्रक्रिया अघि बढ़ाउने घोषणा गर्नुभएको हो। उहाँले नवयुवा आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग गरिएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा अध्ययन गरी सिफारिश सहित प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने गठन गर्ने समेत बताउनु भएको हो। गुरूङले गृह मन्त्रालय र नेपाल प्रहरीबाट संवेदनशील सूचना चुहावट रोक्न सूक्ष्म अध्ययन गरी दोषीमाथि कार्यवाही सिफारिश गर्न सुरक्षा निकायमा विशेष अनुसन्धान टोली गठन गर्ने घोषणा गर्नुभएको छ। उहाँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई थप प्रभावकारी बनाउँदै अहिले प्रक्रियामा रहेका जघन्य अपराधका अनुसन्धान फाइलहरू शीघ्र टुंगोमा पुर्याउन निर्देशन समेत दिनुभएको छ। मन्त्री गुरूङले कुनै पनि नागरिकमाथि चरित्र हत्या गर्ने किसिमको व्यवहारको समेत मन्त्रालयले गम्भीरताका साथ हेर्ने बताउनु भएको छ। प्रतिपक्ष राजनीतिक दल नेकपा एमाले गृहमन्त्रीमा पूर्ण सुदन गुरूङलाई ल्याउन सुशासनको भद्दा मजाक भएको बताउनु भएको छ। विपक्षी दलहरूको बैठकपछि मंगलबार सिंहदरबारमा बोल्दै एमाले प्रमुख सचेतक एन बहादुर महरले यस्तो टिप्पणी गर्नुभएको हो। उहाँले गृहमन्त्रीको सम्पत्ति विवरण बारे छानबिन गर्न आफ्नै मातहतमा आयोग बनाएर आरोपितहरू चोख्याउने काम गरेको बताउनु भएको छ। सरकारले सुशासनको नयाँ नारा दिए पनि पुरानै र जनस्तरबाट तिरस्कृत हुने कार्यशैली अप्नाएको उहाँको ठहर छ। विशेष गरी अर्थ मन्त्रालयसँग जोड़िएका पछिल्ला विवादहरूमा गम्भीर प्रश्न उठाउँदै प्रमुख सचेतक महरले संसदीय छानबिनको माग दोहोर्याउनु भएको हो। बीवाईडी गाड़ीको आयातमा भएको भनिएको कर छली र आर्थिक विधेयकमा करका दलहरू हेरफेर गरेको विषयलाई उहाँले नीतिगत भ्रष्टाचार र राज्य विरूद्धको अपराधको संज्ञा दिनुभएको छ। विपक्षी दलहरूले सरकारले गठन गरेको छानबिन संयन्त्रहरूले विपक्षी परिणाम नदिने भन्दै संसद मार्फत नै उच्चस्तरीय छानबिन हुनुपर्ने अडान राखेका हुन्। नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुणले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिए लगतै सिंहदरबारमा रहेको कार्यकक्षमा पुगेर हिजो मन्त्री पुणले पदभार ग्रहण गर्नुभएको हो। पदभार ग्रहण गर्दै मन्त्री पुणले मन्त्रालयको संगठन तथा व्यवस्थापन ओएनएम तयार गर्ने निर्णय हस्ताक्षर गर्नुभएको छ। उहाँले संरचना र कार्यदिशा तय गर्ने बाँकी रहेको भन्दै शून्यबाट अगाडि बढ़ने बताउनु भएको हो। मन्त्री पुणले विज्ञान तथा प्रविधि क्षेत्रको विकास का लागि आफूले पूर्ण समर्पणका साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। मन्त्री पुणले आफू 3 मात्र मन्त्रालयको नेतृत्व गर्ने र मन्त्रालयलाई संस्थागत आधारमा अघि बढ़ाएर नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने योजना रहेको पनि बताउनु भएको छ। स्वतन्त्र सांसद पुनः दोस्रो पटक मन्त्री बन्नुभएको हो। यसअघि उहाँ तत्कालीन सुशीला कार्के नेतृत्वको सरकारमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री बन्नुभएको थियो। अब पोखरा दुवै नियमित हवाई उडान भएको छ। आगामी भदौ
सात गतेदेखि पोखराबाट फ्लाई दुबई नियमित उडान भर्नेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई उडानका लागि अनुमति दिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिनुभएको छ। फ्लाई दुबईले 167 सीट क्षमताको बोइङ 737 जहाज मार्फत पोखराबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। पोखरामा साँझ सवा छ बजे अवतरण गर्ने जहाज सवा 7 बजे दुबईको लागि उड्नेछ। यो यात्रा करिब 5 घण्टाको हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार पहिलो चरणमा फ्लाई दुबईले 1 महिनाको लागि मात्र उडान अनुमति लिएको छ। मुगलिन पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्ला गण्डकी नगरपालिका 4 दोलीगौड़ामा एचआईभी एड्स एवं जन्य संक्रमण एससीटीआई मानव बेचबिखन तथा जोखिममा रहेका महिलालाई कसरी सहयोग र सुरक्षित गराउने भन्ने विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सहयात्री समाज नेपाल र सिड्सको आयोजनामा सम्पन्न कार्यक्रम र नम्बर 4 अध्यक्ष वाजु वाग्लोईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा एचआईभी एड्सबाट बस्ने उपाय एवं जन्य रोगको रोकथाम महिला अधिकार सुरक्षित जीवनशैली तथा मानव बेचबिखन विरूद्ध अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा दुलीगौड़ा स्वास्थ्य आमा समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी महिलाहरूले कार्यक्रमबाट प्राप्त जानकारी आफ्नो परिवार तथा समुदायमा समेत पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। वक्ताहरूले समुदाय स्तरमा यस्ता सचेतनामूलक कार्यक्रमले स्वास्थ्य सुरक्षा र सामाजिक उत्तरदायित्वबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। स्थानीय महिलाहरूले सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाएको आयोजक संस्थाले जनाएको छ। शुक्ला गण्डकी नगरपालिका स्थित खैरनटारमा खैरणी महिला विकास उद्देश्य सहकारी कार्यजनामा निशुल्क मलद्वार सम्बन्धी समस्याको जाँच शिविर सम्पन्न भएको छ। बाफ नेपाल र स्पर्श क्लिनिक दौलीको प्राविधिक सहयोगमा सम्पन्न भएको शिविरमा 102 जनाले जाँच गराएको सहकारीले जनाएको छ। मलद्वारमा हुने पायल्स फिसर फेस्टुला सम्बन्धी समस्या भएकाहरूलाई शिविरमा सहभागी गराएको सहकारीका अध्यक्ष सूर्यदेवी सिग्देलले जानकारी दिनुभएको थियो। अध्यक्ष सिग्देलले 52 जनाको ल्याब टेस्ट 16 जनाको अपरेशन र 4 जनामा रगतबाट सर्न सक्ने समस्या पहिचान भएको बताउनु भएको छ। तनहुँ जिल्लामा आगामी आर्थिक वर्षका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत चालू आर्थिक वर्षभन्दा 25,91,00,000 कम बजेट विनियोजन भएको छ। चालू वर्षका लागि 4,82,38,00,000 विनियोजन भएकोमा आगामी वर्ष 83-84 लागि 4,56,47,00,000 विनियोजन भएको छ। अर्थ मन्त्रालयले पालिकाहरूलाई सामान्यकरण अनुदान, सशर्त अनुदान, सम्पूरक अनुदान र विशेष अनुदान भनेर बजेट विनियोजन गर्ने गरेको छ। वित्तीय हस्तान्तरण मार्फत आगामी आर्थिक वर्षका लागि ब्यास नगरपालिका, भानु नगरपालिका, शुक्ला गण्डकी नगरपालिका र घिरिङ गाउँपालिकाको बजेट घटेको छ भने भीमाद नगरपालिका, अब खैरनी गाउँपालिका, रिसिङ गाउँपालिका, देवखा ट गाउँपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिकाको बजेट केही बढ़ेको छ। सवारी जान मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई तनहु प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुबाट खटिएको प्रहरी टोलीले तनहु जिल्ला अदालतमा दर्ता भएको सवारी जान मुद्दामा 3 वर्ष कैद र 32,000 रूपियाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादीलाई हिजो पक्राउ गरिएको हो। पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी थप कार्यवाहीका लागि जिल्ला अदालत तनहुमा उपस्थित गराइएकोमा अदालतको आदेश अनुसार उनलाई कैद भुक्तानीका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरैजसो ठाउँमा गइराती पानी

0: रुसको युक्रेनमाथिको आक्रमण र सिरियामा इजरायली सैन्य कार्यवाही जस्ता घटनाले विश्वमा राज्य राज्यबीचका द्वन्द्वलाई 80 वर्ष यताकै उच्च विन्दुमा पुर्याएको उल्लेख रहेको छ। एसएससी महिला टी20 प्रिमियर कप क्रिकेट अन्तर्गत पहिलो क्वार्टर फाइनल खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ। खेल मलेसियाको वायु मास ओभलमा नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। समूह एकको विजेताका रूपमा थाइल्याण्ड तथा समूह डीको उपविजेताका रूपमा नेपाल क्वार्टर फाइनलमा पुगेका हुन। सेमी फाइनलमा पुग्न नेपालले यो प्रतियोगिताको बलियो टोली थाइल्याण्डलाई हराउनु पर्नेछ। नेपाल समूह चरणको अन्तिम खेलमा हङकङसँग 69 रनले पराजित भएको थियो। त्यसअघि नेपालले कतारलाई 8 विकेट र भूटानलाई 51 रनले हराउँदै अन्तिम 8 स्थान बनाएको हो। थाइल्याण्डले जापान, म्यानमार, मंगोलिया र बहराइनलाई पराजित गर्दै समूह विजेता बनेको हो। नेपाल र थाइल्याण्ड बीच अहिलेसम्म 6 टी20 अन्तर्राष्ट्रिय खेल भएका छन्। ती सबै खेलमा नेपाल पराजित भएको छ। अवस्था नै खबरहरूसँगै बिहान 7 ढरवालाई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबारही fm@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोषण आभूषण सुन चाँदी पसल दुलेकौड़ा भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोषण आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौड़ा भित्री बजार। प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9805535।
4: मम्मी भोक लाग्यो, खाजा खाम न।
5: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँड।
5: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
6: बीजी मोमो हाउस दुलेगौडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
5: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
7: ए हो र, ल त ल।
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0654142 र 9856192।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
9: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
10: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नाटो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
8: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
10: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
8: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
9: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
11: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98465699 छ
12: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
13: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
12: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
13: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
14: नेपाल सरकार विज्ञापन बोर्ड

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9807794।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
2: हजुर, दान गरौ।
0: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
1: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: दान गरौं, सकेको गरौं, सबैले गरौं।
0: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्तन हो।
3: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
4: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। ठेको चिन्ता लिनु भएको छ यो दिदीले।
5: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, ल डन।
6: हजुर, सिक्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9847000787।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
8: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाए चन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
8: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
9: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा
0: यही जे 30 गते शनिबार
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
9: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
10: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
9: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
5: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
5: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल
10: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्जर
5: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
7: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0965403177 मोबाइल 98560443043
11: 103.8 अन्तर्मनको आवाज

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
5: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
6: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1 लाख सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
5: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोगको उपचारको लागि ₹10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
6: सेवा लिने क्रममा चाहिने जानकारी,
5: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
6: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
5: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
7: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
8: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
4: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ, गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
3: कहाँ जाने?
4: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
3: अनि बीचमा नझर्ने?
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98-4-61-16-878 र दुलेगौंडा ढोर फिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98-2-35-52-6-63।
5: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
6: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9864883522।
8: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
9: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
8: ए, त्यसो भए युवर

नमस्ते नमस्कार अनि हार्दिक ज्ञानलोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरवाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकवार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौ बुधबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले हजुरहरूको रुजामा रहेको भाकालाई कार्यक्रममा स्थान दिनेछौ आफूलाई मनपर्ने भाका रोज्न सक्नुहुनेछ हामीलाई 65414200 फोन गरेर आफूलाई मनपर्ने भाका रोज्नुहोला फोन गर्दै गर्नुहोला भन्दै अलिक लागि भन्ने कार्यक्रमको शुरूआतमा राख्दैछु रानी हजुरको बोलको भाका जसमा आवाज रहेको छ प्रमोद खरेल अनि मेलिना राईको अलिक लागि भन्ने भाका राख्दैछु स्वीकार्नुहोला है त

0: हजुर, हामी हजुरको बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो प्रमोद खरेल अनि मेरिना राईको। निकै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। अहिलेको लागि भने हामीसँग साथी हुनुहुन्छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गरिहालौं।
1: हेलो दर्शन, नमस्कार। हजुर,
2: गुड मर्निङ। नमस्कार, आवाज
1: शिरबन्दी भन्नुभयो।
2: हुन्छ,
1: अनि सम्झना स्वरूप धन्यवाद।
0: हजुर आउनुहुन्थ्यो, अमृतजी हामीलाई फोन गर्नुभएको थियो कार्यदेखि। अरू साथीहरूले पनि फोन गर्न सक्नुहुनेछ भन्दै अहिलेको लागि भने फेरि पनि हजुर अहिलेको लागि भने फेरि पनि हामी माझ कोही साथी हुनुहुन्छ, उहाँलाई हामी कार्यक्रममा स्वागत गरिहालौँ।
2: नमस्कार हजुर,
0: एकदमै डिस्टर्ब आयो आवाज, खोइ किन होला, यतैको प्रब्लम हो कि? हेलो
3: हेलो हजुर, दर्शन नमस्ते। नमस्कार हजुर,
0: दर्शन नमस्ते। नमस्कार हजुर, खगी मायाजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा।
3: धन्यवाद।
0: अनि सन्चै आरामै हुनुहुन्छ? हामी पनि एकदम सन्चै आरामै छौ। अनि के गर्दै हुनुहुन्छ? खाना बनाउँदै हुनुहुन्छ है? अनि आज चाहिँ कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ हाम्रो?
3: यो पुरानो भाका पीरको पोको छ भनेको गीत बजाइदिनु है त।
0: पीरको पोको छ भन्नुभयो?
3: हजुर
0: हस् हुन्छ। अनि अन्तिममा कसलाई सम्झाउन चाहनुहुन्छ?
3: हजुरको लागि सर्वप्रथम, अनि म भन्दा अघि आउने अमित दाईको लागि, म भन्दा पछि आउने साथीको लागि, जति पनि कार्यक्रम सुनेर बस्नु भएको छ सबै थोक लागि विश्व भइराखेको छ, सबैलाई कसरी दिखेको छैन भने बिदा हुन्छ। नमस्ते दाई, शुभ दिन है त।
0: हस् हुन्छ, नमस्कार, बाई बाई, शुभ दिन। हजुर, उहाँ हुनुहुन्थ्यो खगी मायाजी, हामीलाई फोन गर्नुभएको थियो भिमात पिरुङदेखि, आफूलाई मनपर्ने फाका रुचेर गइसक्नु भएको छ। अहिलेको लागि भने हाम्रो अमृतजीको जाइमा रहेको फाकालाई कार्यक्रममा स्थान दिँदैछु। शिरमा शिरबन्दी बोलको फाका रहेको छ, जसमा आवाज रहेको छ समीक्षा अधिकारी अनि सुभाष खत्रीको। अहिलेको लागि भने यो फाका राख्दैछु। स्वीकार्नुहोला है त।

0: हजुर, श्रीमा श्रीवन दिवलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो समीक्षा अधिकारी अनि सुभाष खत्रीको। भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि हामीसँग हाम्रो साथी हुनुहुन्छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गरिहालौं।
1: हेलो दर्शन, नमस्कार। हजुर
2: नमस्कार।
1: चन्द्रजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा। सञ्चारमै हुनुहुन्छ? हजुर, हामी एकदमै आरामै छौँ। अनि मान्द्रेतिरको खबर के छ? मौसम कस्तो छ आज?
2: मौसम धुम्म छ, पानी आउला आउला जस्तो छ।
1: पानी आउला जस्तो छ है? ल हुन्छ, राम्रोसँग बस्नु होला, आफ्नो ख्याल राख्नु होला। अनि आज चाहिँ हामीलाई सुन्नु भएको छ कि छैन?
2: सुनिरहेको
1: छु। अन्तिमसम्म पनि सुनेर साकिनु होला है त। अनि आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ हाम्रो चन्द्रजीले?
2: मलाई चाहिँ त हिमचिलीमा घाम लाग्यो घमाइलो जता माया उतै रमाइलो भन्ने बजाइदिनु भाइ।
1: हिमचुलीमा घाम लाग्यो घमाइलो भन्नुभयो है? हजुर हजुर। हुन्छ, अनि अन्तिममा कसलाई सम्झन चाहनुहुन्छ?
2: स्पेसल त हजुरको लागि, अनि अघि भर्खर आउनुभएको खर्जीमाया दिदीको लागि, चलमा दिदीको लागि, टोलको लागि, तारा बहादुर ताईको लागि, अनि आपुका चेटा हुनु बुवाको लागि,
1: हजुर,
2: अनि सबै सबैको लागि है।
1: हस् हुन्छ, अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त।
2: नमस्कार।
1: हस् हजुर, आउनुहुन्थ्यो चन्द्रजी, हामीलाई फोन गर्नुभएको थियो मान्द्रेदेखि। आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ। अहिलेको लागि भने ढिला नगरिकन हाम्रो खगमयाजीको रुजाइमा रहेको पीरको पोको छगोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ खेम सेन्चुरी अनि सुनिता बुढा छेत्रीको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: हजुर, पीरको उपको सबुलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो खेन सेन्चुरी अनि सुनिता बुढा छेत्रीको। यो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। अहिलेको लागि भने फेरि पनि हामीसँग साथी हुनुहुन्छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ। हेलो दर्शन, नमस्कार। हजुर
1: नमस्ते।
0: नमस्ते, कहाँदेखि कसको आवाज सुन्दैछु होला? किमल डाँडादेखि बिना गुरुङजी बोल्दै हुनुहुन्छ है?
1: हजुर हजुर।
0: बिमाजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा।
1: हस् हुन्छ।
0: अनि के गर्दै हुनुहुन्छ? किमल डाँडातिरको हालखबर के छ? पानी पर्ला जस्तो छ है। अनि आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ हाम्रो बिमाजीले? कुन भाका भन्नुभयो? मैले कस्तो बुझ्दिन नि, जति माया गरे नि के भन्नुभयो रे? हस् हुन्छ। अनि अन्तिममा कसलाई सम्झन चाहनुहुन्छ? हस् धेरै धेरै धन्यवाद। हस् हुन्छ, बाई बाई, शुभ दिन। हजुर आउनुहुन्थ्यो बिमा गुरुङजी, हामीलाई फोन गर्नुभएको थियो किमल डाँडादेखि, आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ। अहिलेको लागि भने हाम्रो बिनाजीकै रोजाईमा रहेको धोका दिएको होइन बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ पुष्कल शर्मा अनि कविता आचार्यको। यो भाकालाई कार्यक्रममा स्थान दिँदैछु। हाम्रो चन्द्रजीको रोजाईमा रहेको भाका चाहिँ केही सिनमा स्थान दिने नै छु। त्यो गीत चाहिँ मैले अलि भर्खर चाहिँ अलिक फेला परेन, त्यही भएर एकछिनमा स्थान दिने छु। र यो भाका सँगसँगै चाहिँ हामी कार्यक्रमको छोटो व्यवसायिक विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज सुन्दै गर्नुहोला है त।

0: रामुलाई किन स्कूल नपठाएको मैले दाई?
1: काममा अलि सघाउँछ कि भनेर नि।
0: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
2: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलेगौड़ा तनहुको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
5: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
5: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य श्वासमै समस्या देखियो।
9: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 30 गते शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
10: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
4: हार्जोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
10: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
11: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9856031053।
12: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
13: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
13: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
14: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
15: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
16: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
17: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142 34 र 98 1 71 56 6।
18: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
19: उपचार हुने रोगहरू
18: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
19: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
18: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
19: दिसा पिसाब एवं पेटको समस्या,
18: तौल घटबड हुने वा थाइराइडको समस्या,
19: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
18: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
19: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा तनहुँ।
18: फोन नम्बर 0564142 33 र 98 6 78 61 887।
20: हजुर, केही दिनको छोटो व्यवसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म, कार्यक्रम प्रस्तुता सृष्टि खत्री, र तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी बुधबारको श्रृंखलामा रहेर हजुरहरूको रजाईमा रहेको भाकला कार्यक्रम स्थान दिइरहेका छौं र रहन्छौं अबको 9 बजेसम्म। सुनेर साथ दिनुहोला र फोन गरेर पनि साथ दिनुहोला भन्दै अहिलेको लागि भने हामीसँग फेरि पनि कोही साथी हुनुहुन्छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ। हेलो दर्शन, नमस्कार हजुर। नमस्ते, नरेन्द्रजी बोल्दै हुनुहुन्छ? अहिले चाहिँ सुन्नु भएको छ? नरेन्द्रजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा। अनि सन्चै आरामै हुनुहुन्छ? हामी पनि एकदम सन्चै आरामै छौँ सबैजना। अनि यहाँ स्याङ्जातिरको खबर चाहिँ के छ होला अहिले? पानी परिरहेछ है, यता नै पठाइदिनु पर्यो के पानीलाई? यता आएको छैन, आउला जस्तो चाहिँ छ तर आएको छैन। हजुर हजुर, ठिकै छ, राम्रोसँग बस्नु होला। अनि आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ हाम्रो नरेन्द्रजीले? सुनकोशी पूर्व पर्यो कि भन्नुभयो है?
21: सुनकोशी पूर्व पर्यो कि सधैँ लेखमा रमाउनु,
20: हुन्छ। अनि अन्तिममा कसलाई सम्झना चाहनुहुन्छ? धेरै धेरै धन्यवाद।
21: त्यसपछि हाम्रो
20: हुन्छ, नमस्कार, बाई बाई, शुभ दिन। हजुर आउनुहुन्थ्यो नरेन्द्र रिमालजी, हामीलाई फोन गर्नुभएको थियो, हामीलाई फोन गर्नुभएको थियो स्याङ्जादेखि, आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ। अहिलेको लागि भने हाम्रो नरेन्द्रजीकै रोजाइमा रहेको सुनकोशी पूर्व पर्यो कि बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु भन्दै थिए। फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँलाई पनि लिइहाल्छु। हेलो नमस्कार,
0: दर्शन
20: हजुर दर्शन जित बहादुर जीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा। अनि सन्चै आरामै हुनुहुन्छ? ठिकै छ है। अनि लामेश्वरातिरको हालखबर के छ? पानी परेको छ कि छैन त्यता? आउला कि जस्तो चाहिँ छ है। त्यही त आइदिए त हुन्थ्यो होला। एकदमै गर्मी छ है। हुन्छ राम्रोसँग बस्नु होला। अनि चाहिँ आज चाहिँ कुन चाहिँ भाका भन्दा पनि भाका त म त हजुर गाउँले नै होला के रे। हुन्छ भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ? धेरै धेरै धन्यवाद। हुन्छ अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त। हजुर उहाँ हुनुहुन्थ्यो जित बहादुरजी, हामीलाई फोन गर्नुभएको थियो लामेश्वरादेखि। आफूलाई मनपर्ने भाकाहरू झेर गरिसक्नु भएको छ। अहिलेको लागि भने ढिला नगरिकन हाम्रो जित बहादुरजीकै रोजाइमा रहेको फाकालाई कार्यक्रममा स्थान दिँदैछु। म त हजुर गाउँ लेभलको फाका रहेको छ र हाम्रो चन्द्रजीको रोजाइमा रहेको भाका चाहिँ लोक भाका होइन कि जस्तो चाहिँ लाग्यो मलाई चाहिँ भेट्टाइन। चन्द्रजी फेरि पनि फोन गरेर अर्को भाका रोज्न सक्नुहुनेछ। मैले भेट्टाइन फेरि त्यो चाहिँ लोक भाका नहुन पनि सक्यो है। गाह्रो नमान्नु होला। फेरि पनि फोन गरेर अर्को भाका रोज्न सक्नुहुनेछ। अहिलेको लागि भने हाम्रो जित बहादुरजीको रोजाइमा रहेको म त हजुर गाउँले भाकालाई कार्यक्रम स्थान दिँदैछु जसमा आवाज रहेको छ शंकर पन्थ अनि सुनिता बुढा छेत्रीको। अहिलेको लागि भने भाका राख्दैछु, स्वीकार्नु होला है त।

हजुर, म त हजुर गामले बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो शंकर पन्त अनि सुन्ता बुढा छेत्रीको। हाम्रो जित बहादुर जीको रोजाईमा रहेको भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि हामीसँग चाहिँ साथी हुनुहुन्छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गरिहालौं। हेलो दर्शन, नमस्कार हजुर। हेलो, नमस्ते। जेनी साथीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा। अनि के गर्दै हुनुहुन्छ जेनिसाजी? खाना खान लाउनु भएको छ है। अनि आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ हाम्रो जेनिसाजीले? जुन भए पनि एउटा बजाइदिउँ। समीक्षा अधिकारीको एउटा गीत भन्नुभयो है। हजुर हुन्छ। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ? धेरै धेरै धन्यवाद। बाई बाई। हजुर आउनुहुन्थ्यो जेनिसाजी, हामीलाई फोन गर्नुभएको थियो, आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ। अहिलेको लागि भने ढिला नगरिकन हाम्रो नरेन्द्र रिमालजीको रोजाइमा रहेको निकै नै मिठो भाकालाई कार्यक्रममा स्थान दिँदैछु। सुनकोशी पूर्व परियोगी बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ घनश्याम खत्रीको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, एकदमै मन छुने एकदमै मिठो भाका रहेको थियो। सुनको शी पूर्व परियोगी बोलको भाका, जसमा आवाज रहेको थियो घनश्याम खत्रीको। र यो भाका सँगसँगै चाहिँ हामी कार्यक्रमको अन्तिममा आइसकेका छौं। छुटिएर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई फोन गरेर साथ दिनुहुने सम्पूर्णलाई धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ हाम्रो जेनिसाजीको रोजाइमा रहेको उहाँले चाहिँ समीक्षा अधिकारीको जुन पनि भाका भए पनि बजाइदिनुहोला भन्नुभएको थियो। त्यही भएर चाहिँ मैले कन्या राशि बोलको भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। र हाम्रो चन्द्रजीको रोजाईको भाका चाहिँ हामीले उपलब्ध गराउन सकेनौ, गाह्रो नमान्नुहोला। फेरि पनि अर्को हप्ता फोन गर्न सक्नुहुनेछ उहाँको लागि पनि यही भाका छाड्दै। जाँदा जाँदै चाहिँ कन्या राशि बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ बद्री पंगेनी अनि समीक्षा अधिकारीको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढुरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला।

0: किन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
1: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
2: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
1: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420,
2: दीप मल्ल ठकुरी 9840415530।
3: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
2: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507, कविता श्रेष्ठ, सम्पर्क 0564140।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभाको बैठक आज पनि बस्दै पेलिरहे बजेटमाथिको छलफल शुरू गर्ने सभामुखको तयारी।
0: फ्लाई दुबईलाई पोखरा दुबई रूटमा सीधा उडान गर्ने अनुमति, सेप्टेम्बर 23 नियमित उडान शुरू हुने।
1: आज देशका धेरै ठाउँमा वर्षा हुने, मनसून आइपुग्न 10 दिन बाँकी, वसन्त यामको हिमाल आरोहण सम्पन्न।
0: अमेरिका र इरानको युद्ध विराम उल्लंघन, इरानले हेलिकप्टर खसालेपछि केसम टापुमा अमेरिकाको जवाफी आक्रमण।
1: र एसीसी महिला प्रिमियर कपमा थाइल्याण्डले नेपाललाई दियो 131 रनको लक्ष्य।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाब माग्दा पटक पटक स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान 11 बजे बस्ने संसद सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति, अर्थमन्त्रीले करका दर हेरफेर गरेको प्रकरणलाई लिएर विपक्षी दलले संसद चल्न दिएका छैनन्, जसका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन सकिरहेको छैन। संसदको क्यालेण्डर नै प्रभावित हुने अवस्थामा पुगेको छ। हिजो विपक्षी दलहरूले विरोध स्वरूप 5 मिनट संसदमा मौन धारण पनि गरेका थिए। हिजो बसेको विपक्षी दलहरूको संयुक्त बैठकले पनि प्रधानमन्त्रीको जवाब नआएसम्म संसद चल्न नदिने निर्णय गरेका छन्। गतिरोध जारी रहँदा संसदको काम कार्यवाही नै प्रभावित भएकाले आजको बैठकमा सभामुख डीपी अरियालले पेलेरै अघि बढ़ने तयारी गर्नुभएको छ। आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल शुरू गर्ने र बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाब अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आजै दिने कार्यसूची रहेको छ। यस्तै अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थप बारे जानकारी गराउने सम्भावित कार्यसूची तय गरिएको छ।
1: फ्लाई दुबईले पोखरा दुबई रूटमा सीधा उडान गर्न अनुमति पाएको छ। आगामी सेप्टेम्बर 23 दुबई पोखरा दुबई दैनिक उडानको अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो। फ्लाई दुबईको टोलीले केही दिन अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा संचालन सम्बन्धी निरीक्षण गरेको थियो। हालसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी केही देशमा चार्टर उडान बाहेक अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन्। झण्डै 22 अर्ब रूपियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। सन् 2025 मार्चमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलो पटक पोखरा लासा नियमित व्यावसायिक उडान शुरू गरे पनि त्यो लामो समय टिक्न सकेन। गत मार्च 23 हिमालय एयरलाइन्सले पोखरा लासा उडान सेवा बन्द गरेको थियो। फ्लाई दुबईको नियमित उडान हुने भएपछि स्थानीय व्यवसायी आशावादी देखिएका छन्।
0: नेपाली कांग्रेसका नेता शेखर कोइरालाको सचिवालयले बाहिर चर्चा चले जस्तो संस्था

0: संस्थापन पक्षले सहमतिका लागि कुनै पनि प्रस्ताव नपठाएको स्पष्ट पारेको छ। सचिवालयले संस्थापन पक्षले सात बुधे प्रस्ताव पठाइएको बारे सूचना मात्र बाहिर आएको हो। कोइरालाको सचिवालय प्रमुख दिनेश चन्द्र थपलियाका अनुसार संस्थापन पक्षले सहमतिका लागि सात बुधे प्रस्ताव पठाएको भन्नेबारे कोइराला र सचिवालय अहिलेसम्म बेखबर छ। विशेष महाधिवेशनबाट नयाँ कार्य समिति बनेपछि चैत 22 र वैशाख 22 गते दुईपटक सभापति गगन थापाले विशालनगर स्थित निवासमै आएर कोइरालासँग भेट्नु बाहेक कुनै भेट र प्रस्ताव त्यसपछि नआएको पारेको हो। केही दिन अघिदेखि संचार माध्यम र सामाजिक सञ्जालमा पार्टी एक बनाउने उद्देश्यसहित सात बुधे प्रस्ताव पठाइएका विषय सार्वजनिक भइरहेका थिए।
1: आज बिहान लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण पानी परिरहेको हो। पछिल्लो तीन घण्टामा लुम्बिनी प्रदेशको भैरवामा 20.5 मिलिमिटर वर्षा मापन भएको छ। भैरवा आसपासको क्षेत्रमा पानी परिरहेको छ। यसै कोशी प्रदेशको मोरङ झापा लगायतका जिल्लामा पनि पानी परेको छ। त्यहाँ आज बिहान 19.4 मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको मौसम बदलिरहेको छ। दिउँसो बागमती सहित सातै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसमविद हरिप्रसाद दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार कोशी बागमती कनकी र लुम्बिनी प्रदेशका केही स्थान मधेश कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानका साथै सुदूरपश्चिम प्रदेशको तराईको भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम सम्मको वर्षाको सम्भावना छ। मनसून भित्रिने क्रम रहेको बेला स्थानीय बारिशका साथै उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखाको प्रभावले पानी परिरहेको मौसमविद दाहालले बताउनुभयो। नेपालमा सरदर 13 जूनमा मनसून भित्रने गर्छ। सरदर समयको तीन दिन बाँकी रहँदा मनसून नेपालतर्फ सर्ने क्रममा रहेको उहाँले बताउनुभयो। भारतको केरलामा जून 4 तारीकमा मनसूनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको र त्यहाँबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब 10 दिन लाग्ने महाशाखाले जनाएको छ, जसका कारण सरदर समयको एक दिन अगाडि वा पछाडि अर्थात भोलि र पर्सीसम्म मनसून भित्रने सक्ने अनुमान गरिएको मौसमविद दाहालले बताउनुभयो। यसैबीच पानी पर्ने क्रम जारी रहे पनि आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागका थोरै स्थानमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: नवलपरासी बर्दाघाट सुस्तापूर्वको विनय त्रिवेणी गाउँपालिका एक सिस्तेनी क्षेत्रमा वर्षासहितको हुरीले 17 घर र 2 गोठमा क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हिजो आएको हुरीका कारण विभिन्न घरमा टिनका छाना उड्नका साथै केही घरमा रूखका हाँगा खस्दा क्षति पुगेको छ। केही कच्ची घरको पर्खाल चर्किएको तथा एक घरको ब्लकको पर्खाल भत्किएको छ। प्रहरीका अनुसार भोजबहादुर खनगाह, मोतीराम खाती, धनीसरा सोमय मगर, पार्वती विक, रूपा विक, शेरबहादुर दराई, दिपेन्द्र ढेंगा, कान्छा कुमाल, गुणबहादुर दराई, नरबहादुर विक, ओम बहादुर कुमाल लगायतका घरमा क्षति पुगेको छ। यस्तै मनबहादुर राणा र केमबहादुर विकका गोठमा पनि हुरीले क्षति पुर्याएको छ। हुरीबाट मानवीय तथा पशु चौपायामा कुनै पनि क्षति नभएको र कुनै परिवार विस्थापित नभएको प्रहरीले जनाएको छ।
1: सन् 2026 को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम सम्पन्न भएको छ। सगरमाथासहित विभिन्न हिमाल आरोहणको लागि यस वर्ष 56 देशका 1,195 स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए। पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले अनुमति लिएका आरोही बाहेक आरोहीका सहयोगी तथा गाइड गरी करिब 1,000 भन्दा बढ़ीले सगरमाथाको सफल आरोहण गरेको बताउनुभयो। यस वर्ष सगरमाथामा सबैभन्दा धेरै 109 जना छिमेकी चीनका आरोही पुगेका छन्। यसबाहेक अमेरिकाका 77, भारतका 61, बेलायतका 32, रसियाका 18, अस्ट्रेलियाका 15, जापानका 14, क्यानाडाका 12, नेपालका 12, आयरल्याण्डका 11 आरोही पुगेका छन्। यस वर्ष सगरमाथाको चुचुरोमा 32 पटक पुगेर कामी रीता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ। सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्र 1,08,10,725 रूपियाँ राजस्व संकलन गरेको छ। यो वर्ष वसन्त याममा सगरमाथा सहित अन्य विभिन्न हिमाल आरोहणको अनुमति दिए बापत सरकारले 1,26,47,41,306 रूपियाँ राजस्व संकलन गरेको छ।
0: छा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन घरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। आज विश्वभर सभ्यता बीच संवाद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइन्दैछ। विश्वमा बढ़दो द्वन्द्व, असमानता, अविश्वास तथा विकास सम्बन्धी चुनौतीहरूका बीच सभ्यता र संस्कृतिहरू बीच आपसी समझदारी, सम्मान र सहकार्य प्रवर्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्र संघ महासभाले सन् 2024 जून 7 एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष जून 10 अन्तर्राष्ट्रिय सभ्यता बीच संवाद दिवसको रूपमा मनाउने निर्णय गरेको थियो। चीनद्वारा प्रस्तावित उक्त प्रस्तावलाई 80 भन्दा बढ़ी देशहरूले समर्थन गरेका थिए। विश्व शान्ति, साझा विकास, मानव कल्याण र समृद्धिको लागि संवादलाई प्रभावकारी माध्यमका रूपमा लिएको छ। यस अवसरमा संयुक्त राष्ट्र संघले सभ्यतागत विविधतालाई मानव जातिको साझा सम्पत्तिको रूपमा सम्मान गर्दै आपसी सहिष्णुता, सद्भाव र अन्तर सांस्कृतिक संवादलाई थप सुदृढ़ बनाउन विश्व समुदायलाई आह्वान गरेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले हर्मुज जल डमरूमा अमेरिकी हेलिकप्टर खसालेपछि अमेरिकाले जवाफी आक्रमण गरेको छ। हिजो राति अमेरिकाले इरानको केसम टापुमा आक्रमण गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिनुभएको थियो। यससँगै सो क्षेत्रमा फेरि युद्ध भड्किने खतरा बढ़ेको छ। यद्यपि एक अमेरिकी अधिकारीले भने सीबीएस न्यूजलाई दिएको जानकारी अनुसार इरानी ड्रोनले जानाजानी हेलिकप्टरमाथि आक्रमण गरेको हो वा होइन भन्ने कुरा अझै स्पष्ट छैन। अमेरिकी संचार माध्यम एक्सियोसका अनुसार अमेरिकाले इरानका कैयौं डिफेन्स र राडर प्रणालीले निशाना बनाएको छ। इरानी सरकारी टेलिभिजनले पनि फारसको खाड़ी तटमा रहेका बन्दर अब्बास, केसम र सिरिक जस्ता क्षेत्रमा विस्फोट र एयर डिफेन्स सक्रिय भएको रिपोर्ट सार्वजनिक गरेको छ। अर्कोतर्फ इरानी विदेश मन्त्री सैयद अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा लेख्दै अमेरिकालाई चेतावनी दिनुभएको छ। लड़ाईमा हार बेहोरे पनि अमेरिकाले इरानको दृढ़ता जाँच्ने प्रयास गरेकाले सबै आक्रमणको जवाफ दिने बताउनुभयो। युद्धविरामका बीच भएको यस घटनाले मध्यपूर्वको समीकरण फेरिने आशंका उब्जाएको छ। ट्रम्पले हाल आर्थिक दबाव र नाकाबन्दीको रणनीति अप्नाइरहेका बेला इरानीहरूले भने अमेरिकी धैर्यताको परीक्षा दिँदै वार्तामा केही सहुलियत पाउने दावी गरिरहेका छन्।
1: र अब खेल समाचार। नेपालले मलेसियामा जारी एसएससी महिला प्रिमियर कप प्रतियोगिताको क्वार्टर फाइनलमा थाइल्याण्डले नेपाललाई 131 रनको लक्ष्य दिएको छ। आज बिहान बायुमास ओभल क्वालालम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित विश्वभरमा 4 विकेट गुमाएर 130 रन बनायो। थाइल्याण्डका लागि नाना पात कञ्चारोनकाईले सर्दा अर्धशतकीय पारी खेलिन्। उनले 51 बलमा अभिजित 63 रन बनाइन्। फनिता मायाले 26 तथा चनिदा सुथिराङले 16 रन बनाए। नेपालका लागि कविता कुंवर, रिया शर्मा र रूबिना छेत्रीले 1-1 विकेट लिए। आज अर्को क्वार्टर फाइनल खेलमा हङकङ र जापान खेलिरहेका छन्। हङकङले जापानलाई जितको लागि 141 रनको लक्ष्य दिएको छ। यस्तै युएले मलेसिया र इण्डोनेसियाले ओमानसँग क्वार्टर फाइनलमा खेल्ने तय भएको छ। यी दुवै खेल बिहान 11:15 बजेदेखि शुरू हुनेछ। 18 देशले भाग लिएको यस प्रतियोगिताबाट शीर्ष 4 देश महिला एसिया कप क्रिकेटमा छनौट हुनेछन्।
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभाको बैठक आज पनि बस्दै पेलेराई बजेटमाथिको छलफल शुरू गर्ने सभामुखको तयारी।
0: फ्लाई दुबईलाई पोखरा दुबई रूटमा सीधा उडान गर्ने अनुमति। सेप्टेम्बर 23 नियमित उडान शुरू हुने।
1: आज देशका धेरै ठाउँमा वर्षा हुने। पर्सीसम्म मनसून नेपाल भित्रदै वसन्त यामको हिमाल आरोहण सम्पन्न।
0: अमेरिका र इरानको युद्धविराम उल्लंघन। इरानले हेलिकप्टर खसालेपछि केसम टापुमा अमेरिकाको जवाफी आक्रमण।
1: र एसएससी महिला प्रिमियर कपमा थाइल्याण्डले नेपाललाई दियो 131 रनको लक्ष्य।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ, नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस्।
5: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
6: अब चिन्ता नलिनुहोस्, तरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
5: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
6: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
5: सरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
6: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843612209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
10: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
11: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
10: अनि बन्छ त दाई?
11: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि।
13: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
14: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
15: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
16: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
15: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
16: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
17: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
18: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोपाइटर रबिन थापा। सम्पर्क 9856033398 र 9845010950।
19: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
20: उपचार हुने रोगहरू:
19: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
20: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
19: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
20: दिसा पिसाब एवं पेटको समस्या,
19: तौल घटबड हुने वा थाइराइडको समस्या,
20: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्स रे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
19: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
20: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
19: फोन नम्बर 0564142333 र 9978161887।
2: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
21: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
21: हाम्रा विशेषताहरू
2: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
21: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
2: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
21: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
2: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 9856062।
22: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
23: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
22: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900।
24: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
22: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
25: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
22: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422। दिपेश मल्ल ठकुरी 9508501420।
25: दीप मल्ल ठकुरी 9460141530।
26: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
27: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
26: कहाँ बनाए चन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
27: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
26: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
28: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच
0: बाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9896613195 र 9847153068।
1: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
3: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
3: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
1: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित। फोन 0654140008।
4: यसको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल सुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
7: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि। प्रोप्राइटर रामो विश्वकर्मा 9811160069, राजु विश्वकर्मा 9807169142।
8: एक सय 103.8 अन्तर्मनको आवाज।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गति शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0625414233, मोबाइल 9868168887।
3: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
4: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
3: कहाँ?
4: गण्डकी मेडिकल हल।
2: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
0: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
2: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिद्धेलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
3: गण्डकी मेडिकल हल दुलेगौड़ा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0625903069, मोबाइल 9840826926।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9855324020, 9801454674 र 9864023420।
7: ओहो ला
8: ल ल ल ल मरे के हो?
7: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
9: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
13: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोभे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
12: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
13: अँ हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
14: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9841435622।
15: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको? यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो? आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्धी।
16: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
17: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
18: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
19: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
20: ए सबिना, यस्तो हतारमा कता हो?
21: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
20: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
22: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9840878528 र 9808816142।
23: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
24: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबारसम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
23: उपचार सेवाहरू:
24: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
23: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
24: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
23: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
24: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया।
23: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन। पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
24: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878-582-7979-582-7880।
0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
1: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
3: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
3: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
4: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
25: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
25: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
26: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
27: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
26: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
6: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
20: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
3: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 98-60-73-73-10 र 98-261-53-507।
28: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
28: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
29: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रसन्न आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुनार।
30: मोबाइल 98-058-35-537 र 98-066-15-899।
17: एक सय 103.8 अन्तर्मनको आवाज।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, ल डन।
2: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमशुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
4: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ। उच्च स्तरका थर्ड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9864038302।
6: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
7: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कुलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
8: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कुलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
8: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595044044।
10: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
11: काइन्दी दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
13: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
14: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
11: ए हो र, हस् दाई म आजै जान्छु।
15: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
16: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
17: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
17: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
15: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
17: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
15: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
17: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
15: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
17: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
15: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
17: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
15: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा,
18: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
19: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122, 9800528 र 9840769246।
20: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
21: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
20: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
22: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9855324775 र 9801132475।
23: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
24: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
23: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, ठेकको चिन्ता लिनु भएको छ यो दिदीले।
24: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
23: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
20: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
25: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
26: धोरबाराही हाइलाइट्सको साथमा
15: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट।
20: गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816595301।

0: सम्पर्क 9841349304।
1: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल शुरू गर्ने कार्यसूची रहेको छ। बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाब अर्थमन्त्री डाक्टर सोनी बाग्लेले दिने कार्यसूची रहेको छ। अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थप बारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयक प्रस्तुत गर्ने, राष्ट्रिय ऋण उठाउने विधेयक प्रस्तुत गर्ने लगायतका सम्भावित कार्यसूची रहेका छन्। तर आज पनि बैठक कार्यसूचीमा प्रवेश गर्छ अथवा गर्दैन निश्चित छैन। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै प्रतिपक्षी दलहरूले लगातार संसद बैठक अवरूद्ध पार्दै आएका छन्। संसदको गतिरोध अन्त्य गर्ने विषयमा दलहरूबीच सहमति नजुट्दा बैठक सञ्चालन हुन सकेको छैन। प्रधानमन्त्रीले सदनमा आएर आफ्नो अभिव्यक्तिमा माफी माग्नुपर्ने अथवा सच्याउनु पर्ने माग प्रतिपक्षीको रहेको छ। नवनियुक्त गृहमन्त्री सुदन गुरूङले दरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढ़ाउने निर्णय गर्नुभएको छ। हिजो पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगतै सिंहदरबार पुगेर मन्त्रालयमा पदभार ग्रहण गर्दै वहाँले दरबार हत्याकाण्ड सम्बन्धी यसअघि भएका अनुसन्धान प्रतिवेदनको अध्ययन गरी आवश्यक थप छानबिन प्रक्रिया अघि बढ़ाउने घोषणा गर्नुभएको हो। वहाँले नवयुवा आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन गरिएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा अध्ययन गरी सिफारिश सहित प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने समेत बताउनु भएको हो। गुरूङले गृह मन्त्रालय र नेपाल प्रहरीबाट संवेदनशील सूचना चुहावज रोक्न सूक्ष्म अध्ययन गरी दोषीमाथि कार्यवाही सिफारिश गर्न सुरक्षा निकायमा विशेष अनुसन्धान टोली गठन गर्ने घोषणा गर्नुभएको हो। वहाँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप प्रभावकारी बनाउँदै अहिले प्रक्रियामा रहेका जघन्य अपराधका अनुसन्धान फाइलहरू शीघ्र टुंगोमा पुर्याउन निर्देशन समेत दिनुभएको छ। मन्त्री गुरूङले कुनै पनि नागरिकमाथि चरित्र हत्या गर्ने किसिमको व्यवहारको समेत मन्त्रालयले गम्भीरताका साथ हेर्ने बताउनु भएको छ। अध्यादेशबाट सरकारी निकायका पदाधिकारी हटाउने निर्णय विरूद्ध दायर भएको रिटमा सर्वोच्च अदालतमा आज सुनवाई हुँदैछ। कानूनले निर्धारण गरेको 4 वर्ष अवधि नपुगी अध्यादेश मार्फत पदबाट हटाएका सीटीईभीटीका सदस्य सचिव महेश भट्टराई र सत्य निरूपण तथा मेलमिलाप आयोगका सदस्य कुमारी कौशल ओझाले सर्वोच्चमा दिएको रिटमा सुनवाई हुन लागेको हो। सर्वोच्चले अध्यादेशबाट सरकारी निकायका पदाधिकारीलाई हटाउनुको कानूनी आधार र कारणसहित जेठ 25 गते लिखित जवाब पेश गर्न सरकारलाई आदेश दिएको थियो। यसैबीच यो रिटमा बहसका लागि संवैधानिक इजलासलाई सहयोगका लागि नेपाल बार एसोसिएशन र सर्वोच्च बारबाट 8 जना एमिकस क्यूरी खटाएको छ। संवैधानिक इजलासको माग अनुरूप सर्वोच्च अदालत बारबाट 4 जना र नेपाल बारबाट 4 सहित 8 जना एमिकस क्यूरी पठाएको छ। दुवै बारले सोमबार 8 जना संविधान र कानूनका विज्ञलाई सुनवाईमा बहसका लागि खटाएको हो। प्रतिपक्षीय राजनैतिक दल नेकपा एमाले गृहमन्त्रीमा पुनः सुदन गुरूङलाई ल्याउनु सुशासनको भत्ता मजाक भएको टिप्पणी गरेको छ। विपक्षी दलहरूको बैठकपछि मंगलबार सिंहदरबारमा बोल्दै एमाले प्रमुख सचेतक एन बहादुर महरले यस्तो टिप्पणी गर्नुभएको हो। वहाँले गृहमन्त्रीको सम्पत्ति विवरणबारे छानबिन गर्न आफ्नै मातहतमा आयोग बनाएर आरोपितहरू चोख्याउने काम गरेको बताउनु भएको हो। सरकारले सुशासनको नयाँ नारा दिए पनि पुरानै र जनस्तरबाट तिरस्कृत हुने कार्यशैली अपनाएको वहाँको ठहर रहेको छ। विशेष गरी अर्थ मन्त्रालयसँग जोड़िएका पछिल्ला विवादहरू गम्भीर प्रश्न उठाउँदै प्रमुख सचेतक महरले संसदीय छानबिनको माग दोहोर्याउनु भएको हो। नवनियुक्त विज्ञान प्रविधि तथा

प्रधानमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिए लगतै सिंहदरबारमा रहेको कार्यकक्षमा पुगेर हिजो मन्त्री पुनले पदभार ग्रहण गर्नुभएको हो। पदभार ग्रहण गर्दै मन्त्री पुनले मन्त्रालयको संगठन तथा व्यवस्थापन तयार गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो। वहाँले संरचना र कार्यदिशा तय गर्ने बाटो रहेको भन्दै शून्यबाट अगाडि बढ्ने बताउनु भएको छ। पुनले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि आफूले समर्पणका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मन्त्री पुनले आफू 3 वर्षसम्म मात्र मन्त्रालयको नेतृत्व गर्ने र मन्त्रालयलाई संस्थागत आधारमा अघि बढ़ाएर नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने योजना रहेको पनि बताउनु भएको छ। स्वतन्त्र सांसद पुन दोस्रो पटक मन्त्री बन्नुभएको हो। यसअघि वहाँ तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री बन्नुभएको थियो। अब पोखरा दुवै नियमित हवाई उडान हुने भएको छ। आगामी भदौ 7 गतेदेखि पोखराबाट फ्लाई दुवैले नियमित उडान भर्नेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुवैलाई उडानका लागि अनुमति दिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिनुभएको छ। फ्लाई दुवैले 167 रेड क्षमताको बोइङ 737 जहाज मार्फत पोखराबाट दुवै अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। पोखरामा साँझ सभा 6 बजे अवतरण गर्ने जहाज सभा 7 बजे दुवैका लागि उड्नेछ। यो यात्रा करिब 5 घण्टाको हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार पहिलो चरणमा फ्लाई दुवैले 1 महिनाको लागि मात्र उड्डयन अनुमति लिएको छ। इजरायल सेनाका लागि लिँदै आएको भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ। परीक्षा व्यवस्थापनमा प्रश्न उठाउँदै परीक्षार्थीहरूले विरोध गरेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको हो। व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क धेरै भएको भन्दै परीक्षार्थीहरूले हिजो प्रदर्शन गरेका थिए। त्यसक्रममा झडप समेत भएको थियो। त्यसपछि इन्टरनेशनल क्वालिफिकेशन प्रणालीले भाषा परीक्षा तत्कालका लागि स्थगित गरिएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएको हो। सूचनामा परीक्षाको नयाँ मिति तथा समय सम्बन्धी जानकारी अर्को सूचना मार्फत दिने उल्लेख गरिएको छ। पृथ्वी राजमार्गमा पर्ने तनहुँको ब्यास नगरपालिका 12 कमलाबारीमा आज बिहान एक ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्। डुम्रेबाट दमोली जाँदै गरेको NA5X9243 नम्बरको ट्रक बिहान करिब 5:15 बजे सड़कको नालीमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक ददेरिका प्रसाद सुनेका अनुसार चालकले नियन्त्रण गुमाउँदा उक्त ट्रक सड़कको नालीमा खस्न पुगेको हो। दुर्घटना लगतै खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि दमोली स्थित प्रदेश अस्पताल पठाएको सूचना अधिकारी

0: भएकाहरूलाई शिविरमा सहभागी गराएको सहकारीकी अध्यक्ष सूर्यदेवी सिग्देलले जानकारी दिनुभएको छ। अध्यक्ष सिग्देलले 52 जनाको ल्याब टेस्ट, 16 जनाको अपरेशन र 4 जनामा रगतबाट सर्न सक्ने समस्या पहिचान भएको बताउनु भएको हो। आज पनि देशका विभिन्न ठाउँमा मौसम बदली सहित वर्षाको सम्भावना रहेको छ। आज दिउँसो बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान रहेको छ। त्यसै मध्य सहित कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि मेघ गर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा मात्रै तातो दिन हुनेछ। यसअघि गए राती काठमाडौँ उपत्यका सहित देशका धेरै जसो ठाउँमा पानी परेको थियो। छापा सहित दाङ, तनहु, काठमाडौँमा मध्यमसम्मको वर्षा भएको छ। पानी परेका क्षेत्रमा केही शीतल महसुस भएको छ भने पर्सि शुक्रबार र शनिबार केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमविद रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानको आईआरजीसीले दक्षिण इरानमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाब स्वरूप बराइन स्थित अमेरिकी नौसेनाको फिफ्थ फ्लीटमाथि ड्रोन आक्रमण गरेको दावी गरेको छ। आईआरजीसीले जारी गरेको विज्ञप्तिमा दुवै पक्षबीच भिडन्त जारी रहेको उल्लेख गर्दै अमेरिकी सैन्य अझ कडा कदम चालिने चेतावनी दिएको जनाएको छ। आईआरजीसीले अमेरिकाले दक्षिण इरानका जाक्स, सिरिक तथा केसम टाफूका विभिन्न स्थानमा आक्रमण गरेको पुष्टि गरेको छ। विज्ञप्ति अनुसार ती अमेरिकी आक्रमणबाट एउटा दूरसंचार टावरमा क्षति पुगेको छ। सिरिकको बेमानी जिल्लामा रहेका दुईवटा पानीका ट्याङ्की नष्ट भएका छन्। अब अन्त्यमा खेल समाचार। महिला मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टर फाइनलमा थाइल्याण्डले नेपाललाई 131 रनको लक्ष्य दिएको छ। बाइमास ओभरमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले 20 ओभरमा 4 विकेट गुमाएर 130 रन बनाएको हो। थाइल्याण्डका लागि नातापाद ले अर्धशतकीय पारी खेलेको छ। उनले 51 बलमा अभिजित 63 रन बनाएको हो। फनिता मायाले 26 तथा चनिदासले 16 रन बनाएको छ। नेपालका लागि कविता कुवर, रिया शर्मा र रुबिना छेत्रीले एक एक विकेट लिएका छन्। पोखरा महानगरपालिका 31 स्थित बेगनास तालमा आजदेखि छैटौं संस्करणको खुला पुरूष तथा महिला डुंगा दौड़ प्रतियोगिता आयोजना हुँदैछ। बेगनास ताल डुंगा व्यवसाय समितिको आयोजनामा हुने प्रतियोगिताले बेगनास ताललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रबन्ध गर्ने दावी गरिएको हो। समितिका अध्यक्ष नवराज बास्तोलाले तालको महत्वबारे उजागर गर्दै जल दुर्घटना सम्बन्धी सचेतना फैलाउने उद्देश्य राखिएको बताउनु भएको छ। पुरूषतर्फको दौड़ बेगनास ताल तथा डुंगा खाडदेखि रातोटुरा र कडेलटुराको बीच भागसम्म करिब 2 किलोमिटर दूरीमा हुनेछ। महिलातर्फको प्रतिस्पर्धा बेगनास ताल डुंगा खाडदेखि पिप्लेटुरासम्म 1 किलोमिटर दूरीमा सञ्चालन गरिनेछ। यसले खेल पर्यटन मार्फत आन्तरिक पर्यटन आकर्षित गर्ने विश्वास आयोजकले लिएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रबन्धनमा यो प्रतियोगितामा महिला तथा पुरूष दुवैतर्फ प्रथम हुने टोलीले 15,000, द्वितीय हुनेले 10,000, तृतीय हुनेले 5,000 तथा सान्त्वना स्थान प्राप्त गर्ने टोलीले 3,000 नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने निर्णायक समितिका संयोजक रविराज कडेलले जानकारी दिनुभएको छ। प्रतियोगितामा महिला र पुरूषतर्फ गरीब 22 टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रत्येक टोलीमा 3 जना डुंगा चालक रहने संयोजक कडेलले बताउनु भएको हो। बिहान 10 बजेको खबरलाई हाइलाइट आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस। हाम्रो टेलिफोन नम्बर 06-4-14-100 वा dhulbarahi@gmail.com इमेल गर्नुहोस्।
2: ल नौ छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 06-4-14-00-8।

0: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9560232420, 9901454674 र 9860230420।
6: कान्छी भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
8: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9468683522।
9: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
5: मेडम, धुम्रपान भनेको के हो?
9: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
5: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
9: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
7: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
7: हाम्रा विशेषताहरू
10: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
7: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
10: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
7: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
10: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562625।
11: यही आउँदो असार छ गते पहिलो शनिबार
12: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: उपचार हुने रोगहरू
12: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
11: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
12: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
11: दिसा पिसाब एवं पेटको समस्या
12: तौल घटबड हुने वा थाइराइडको समस्या
11: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
12: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
11: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
12: फोन नम्बर 0564142333 र 98678167।
13: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त छन् कहाँ होला र?
14: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
13: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0564141042 98560231128 98462014726।
14: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।

0: निमा मेटल स्टील फन पर का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807794।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
3: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
6: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
7: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
7: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
6: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811403005।
9: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज,
10: 103.8 मेगाहर्ज प्रेजेंट एभ्रीडे 10:30 AM टु 12 PM।
11: इट्स टाइम फर कॉलिंग टाइम
10: ओन्ली ऑन रेडियो ढोरबाराही।

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा। जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढुरबारा ही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhurbarahi.com.np लगइन गरेर विश्वभरिकै साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ। र प्रोग्राम रहेको छ कलिङ टाइम भन्ने, फरकबार फरक श्रृंखलाको साथमा आउँदै गर्दा सदाजी आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुत अनु मल्ल रहन्छ भएको 12 बजेको समयसम्म। आज बुधबारको एपिसोडमा चाहिँ हामी ड्रामा चाहिँ गर्छौँ है, ड्रामा प्रस्तुत गर्दै ड्रामा मार्फत चाहिँ हामी साथीहरूलाई सन्देशहरू चाहिँ दिन्छौँ। 0972 4420 टेलिफोन लाइन मार्फत आउन सक्नुहुन्छ भने आजको यो बिहानको मौसम त अब चिसो पनि छ होइन, मिठो पनि छ, अनि पानी पर्ला जस्तो पनि छ। तपाईँको ठाउँतिर चाहिँ के कस्तो छ त, अनि हामीलाई पनि जानकारी दिँदै गर्नुहोला। अहिलेको लागि भने नयनी रेशम टाइटलमा रहेको सुमधुर गीत रहेको छ, तपाईँमा आज राख्दैछु। यो सुमधुर गीतमा आवाज रहेको छ सागर संसार राई, सँगसँगै इन्द्रकला राईको पनि आवाज हामी सुन्न सक्छौ, स्वीकार्नुहोला है त।

हजुर 90 रेशम बोलको सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु र पके पनि यहाँहरू सम्पूर्णलाई मन पर्यो होला भन्दै प्रोग्राम रहेको छ कलिङ टाइम र कार्यक्रम सम्बन्धी यहाँलाई जानकारी गराउनु पर्दा चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माभूषण सुनसादी पसल दलेगौडाले प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार भने सेवाहरूको कुरा गर्नुपर्दा अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा सारफेर गरिनुका साथै पुराना गरगनाहरू पनि सारफेर तथा मरमत अनि खरिद बिक्री पनि गरिन्छ गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ भने प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एण्ड ज्वेलरी सपले प्रोप्राइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ श्रोता साथीलाई ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जातजातिका ड्रेस युके स्वेटर मणिपुरी सिङ्गापुरी होल्यान्ड लुङ्गी कोरियन टिस्टर दौरा सुलवार पास्नीको कपडाहरू दुवै चप्पल लाउरे कपडा लगायत परम्परागत जातीय गरगनाहरू लगायत सम्पूर्ण सामानहरू चाहिएमा पनि गएर यहाँले एकै ठाउँबाट सेवा सुविधा लिन सक्नुहुन्छ भने बारेपछि हामी एकजना साथीलाई विजयी गराउँछौं र विजयी साथी मध्ये पनि अन्तिम बार शनिबार भने एकजना साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज भन्दै आजको एपिसोडमा चाहिँ हामी ड्रामा गर्छौं है ड्रामा गर्नको लागि सहभागिता जनाउनको लागि टेलिफोन लाइन पनि खुल्ला छँदैछ अहिलेको लागि भने ढिला नगरी आजको मौसम बाहिर हेर्ने हो भने अब गीत संगीतमा चाहिँ सुनिरहू जस्तो पनि छ है यसो राख्दैछु ढिला नगरी आँखी झ्यालैमा चन्द्रमा तिम्रो गालैमा टाइटलमा सोधिएको यस्तै योगीको आवाजमा सोधिएको यो सुमधुर गीतमा रेशमा पुनको पनि आवाज रहेको छ राख्दैछु सिकार्नु होला है त

हजुर, आँखी छ्यालैमा बोलको यो सुमधुर गीत रहेको थियो। तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु। पक्कै पनि श्रोता साथीलाई मन पर्यो होला यस्तै मिठा मिठा गीत संगीतको साथमा। अबको बाह्र बजेको समयसम्म हामी रहन्छौ तपाईँको साथमा भने साथमा चाहिँ ड्रामा गर्नको लागि यहाँहरू पनि आउन सक्नुहुन्छ। ड्रामा भन्ने बित्तिकै चाहिँ अब कुनै विषयवस्तु राख्छौ हामी, अनि त्यसमा चाहिँ आफ्नो पात्र निर्वाह गर्ने, अनि हामी साथीहरूलाई चाहिँ सन्देशहरू दिन्छौ। साथमा साथीभाइलाई सम्झना सन्देशहरू पनि राख्न सक्नुहुन्छ। र ड्रामाको लागि विषयवस्तु भनि रोक्दा चाहिँ अब देखिरहेको भइरहेको समसामयिक विषयवस्तु पनि हुनसक्छ, अनि त्यस्तै गरी अब यहाँले हुन्छ नि अब ड्रामा मार्फत चाहिँ कुनै कुराहरू देखिराख्नु भएको छ, अब व्यक्त गर्नु मन लागेको छ भने पनि यहाँले टपिकको रूपमा चाहिँ ल्याउन सक्नुहुन्छ। अब राष्ट्रिय विषयवस्तुहरू पनि हुनसक्छ, अहिले भइरहेको हाम्रो ठाउँतिर भइरहेको विषयवस्तुहरू पनि हुनसक्छ, यहाँले खुलेर ल्याउन सक्नुहुन्छ। अहिलेको लागि भने सरर सरर गाउँ बेसी चौतारी मन भर र केहर सिंह लिम्बुको आवाजमा सजिएको सुमधुर गीत रहेको छ। तपाईँ आवाज राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर मनमा के छ अझै बताइदेऊ यो सुमधुर गीत विमास कार्यक्रममा स्थान दिइसकेको छु कि हरसिंह लिम्बुको आवाजमा सजिएको यो गीत सँगसँगै आज चाहिँ हामी सुरुवातीदेखि मजाले गीत सङ्गीतहरूलाई कार्यक्रममा स्थान दिइरहेका छौँ साथमा यहाँ अहिले अब ड्रामा पनि गर्नु मन छ भने सहभागिता जनाउँदै गर्नु होला 0965 74 1200 बाटो भएर अहिलेको लागि भने हामी अब विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ सो त्योभन्दा अगाडि चाहिँ एउटा मिठो गीतको साथमा हामी विश्राम पश्चात 11 बजेको टाइम चेक लगतै पुनः उपस्थित हुन्छौ नै यहाँहरू भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम अनि साथमा फोन डायल गर्दै गर्नुहोला 0965 74 1200 बाटो भएर भन्दै विश्राम अगाडि चाहिँ हामी एउटा मिठो गीत सुन्दैछौ मेरी हजुर बोलको टाइटलमा रहेको सुरज पण्डित अनि मेरी नारायणको आवाजमा सजिएको यो सुमधुर गीत रहेको छ राख्दैछु स्वीकार्नुहोला

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुले गौडाबाट भित्र गल्ली अचम्परी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98447926।
4: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, किन्नु होला नि।
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुले गौडा बिपी चोक।
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338 प्रशान्त नेउपाने 98460269625।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुममाया पुन,
7: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
10: ए सबिना, यस्तो हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
13: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा
14: यही जेठ 30 गते शनिबार
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
15: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
14: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
15: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
13: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
15: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
14: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
13: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
16: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143177, मोबाइल 9856043443।
17: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
18: डर लाग्नु, निद्रा नलाग्नु,
17: अनौठा विचार आउनु,
18: निराशा बढ्नु, खुसी नहुनु,
17: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
18: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
17: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
18: छटपटी हुनु, चिटचिट पसिना आउनु,
17: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
18: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
17: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
18: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
19: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
20: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि, हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
21: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
20: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
22: This is Radio Dhorbarahi 103.8 MHz.
23: Station 1. Studio Tanchen.
24: अहिले बिहानको 11 बज्यो।
10: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

हजुर, कार्यक्रमकै पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ छाइएम र अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौ भने अझ एक घण्टाको समय चाहिँ हामीसँग बाँकी छँदैछ। मिठा मिठा आधुनिक गीत सँगै सँगसँगै यहाँसँगको रमाइलो कुराकानी अनि साथमा चाहिँ आज बुधबारको एपिसोडमा रहेर हामी ड्रामा पनि

भूषण सुनसारी पसल देलेगौडाले प्रोप्राइटर हुनुहुन्छ। मेन बहादुर सुनार भन्दै अहिलेको लागि चाहिँ एउटा गीत सुनौ अनि त्यसपछि हामी साथीहरूलाई पनि सहभागी गरिहाल्छौ र सहभागिता जनाउनको लागि 0625-4420-00 टेलिफोन लाइन पनि खुल्ला रहेको छ भने सुजन सापाकाई अनि सलिना विगको आवाजमा सोधिएको छैन जो जिन्दगानीमा बोलको रमाइलो गीत रहेको छ स्वीकार्नुहोला है त।

आज चाइनिज जिन्दगानीमा यो रमाइलो गीत रहेको थियो। तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु र यस्तै मिठा मिठा गीत संगीतको साथमा हामी रहिरहेका छौँ र आज साथीहरू चाहिँ एकदमै व्यस्त व्यस्त हुनुहुन्छ जस्तो पनि लागिरहेको छ। सो यस्तै मिठा मिठा गीत संगीतको साथमा हामी रहिरहेका छौँ भने अहिलेको लागि चाहिँ तपाईँमा राख्दैछु सुबानी मोक्तानको आवाजमा सजिएको मिठो बोलको सुमधुर गीत रहेको छ। ढिला नगरी तपाईँमा राखिहाल्छु, स्वीकार्नुहोला है त।

हजुर मिठो बोलको यो मिठो गीत अभिमा कार्यक्रममा स्थान दिइसकेको छु. जसरी अब गीतको शब्द चाहिँ थियो होइन, त्यस्तै गीत पनि एकदमै मिठो थियो. पक्कै पनि हाम्रो साथीहरूलाई चाहिँ मन पर्यो कि परेन, अनि हाम्रो साथीहरूलाई चाहिँ मन परेको गीत संगीत रोचाइमा राख्नको लागि त हाम्रो सोमबारको एपिसोड छुट्टै छ, यहाँले सम्झन सक्नुहुन्छ. र हामी चाहिँ फरकबार फरक श्रृङ्खलाको साथमा आइरहँदा चाहिँ आइतबार भनेको अन्ताश्री विशेषको साथमा पनि जोडिन्छौँ. सोमबार यहाँलाई मनपर्ने गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिन्छौँ. त्यस्तै मंगलबार चाहिँ कुनै टपिक लिएर आउँछौँ, अनि त्यो टपिकमा यहाँको विचार के छ त भनेर राखिरहँदा हिजो चाहिँ अब बाधा नियन्त्रण गर्न के गर्नु पर्ला भनेर हिजो छुटिनु भएको साथीहरूले पनि आफ्नो उपायहरू राख्न सल्लाह सुझाव राख्न चाहिँ सक्नुहुन्छ आजको एपिसोडमा पनि. अनि त्यस्तै गरी आज बुधबारको एपिसोडमा चाहिँ हामी ड्रामा गर्ने भनेको साथीहरू चाहिँ एकदमै बिजी व्यस्त हुनु भएको हो जस्तो पनि लाग्यो है. अनि ठिकै छ, रेडियो प्रोग्राम भनेर सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा छँदैछ. साथमा चाहिँ बिहिबारको एपिसोडमा रहेर तपाईँको प्रतिभालाई कार्यक्रममा स्थान दिन्छौँ. अनि फ्राइडे भनेको म्युजिक ट्र्याक गेम रहनेछ, अनि स्याटरडे चाहिँ हामी गाउँ खाने कथाको साथमा जोडिन्छौँ. यसरी हप्ताको सातै दिन आइरहेछौँ भने अहिलेको लागि चाहिँ तपाईँमा आज एउटा अर्को गीत, आज चाहिँ मजाले गीत संगीत पनि सुनिरहेका छौँ है. अनि साथीहरूलाई चाहिँ के कस्तो लागिरहेको छ तपाईँमा आज अहिलेको लागि राख्दैछु हुम्लाको रिमी लिमी कति राम्रो तिमी टाइटलमा रहेको छ. मधुर गीतमा आवाज रहेको छ यास्त्री योगी अनि गीताञ्जलि थापा मगरको आवाजमा सजिएको यो गीत सँगसँगै हामी विश्राममा जानुपर्ने हुन्छ. अनि विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ भने हामी सँगै रहनुहोला है.

0: This is Radio Dhurbarahi, 102.8 MHz.
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौंडा तनहुँको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना
2: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
3: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
4: कहाँ जाने?
5: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
4: मयम चिसापानी, अनि बीचमा नझर्ने?
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841168778 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9225552663।
6: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
7: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0564142533, मोबाइल 9868168887।
8: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
7: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
7: बीजी मोमो हाउस दुलेगौंडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
11: ए शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
12: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ। विश्वासिलो सुनचादी पसल खोजौला नि।
11: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
13: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
14: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौंडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807 69142।
15: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
16: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
17: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
16: धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौड़ा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840141530।
18: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
19: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
16: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
20: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
21: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
20: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
21: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
22: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
23: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
22: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
24: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
25: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
24: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
25: सेवा लिने क्रममा चाहिने जानकारी,
24: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
25: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
24: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
25: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0161-552-493-552-494-582-778।
26: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
27: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
28: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डडेलो रागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम। हाम्रो प्रोग्राम कलिङ टाइममा चाहिँ हामी मजाले आज ड्रामा गर्ने भनेको है, साथीहरू चाहिँ व्यस्त व्यस्त भइरहँदा अहिले भनेको साथी लाइनमा चाहिँ जोडिनु भएको छ, स्वागत गर्छु। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। नमस्ते, कहाँदेखि कसको आवाज सुन्दैछु होला? आवाजै सुन्न सकिएन त। हेलो
2: हेलो,
1: कहाँदेखि कसको आवाज सुन्दैछु होला? सरलाईबाट हाम्रो उपासना घिसिङजी हुनुहुन्छ हो।
2: हजुर,
1: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो उपासनाजीलाई।
2: धन्यवाद।
1: अनि उपासनाजीको नयनौला हालखबर सँगसँगै के छ सरलाईतिरको पछिल्लो समयको नयनौला हालखबर? पानी चाहिँ परेको छ कि छैन सरलाईतिर? शीतल शीतल भनेपछि सरलाईतिरको हालखबर चाहिँ अहिलेसम्म ठिकठाकै छ भनेर बुझ्नु पर्यो है। ल ठिकै छ। अनि रेडियो प्रोग्राम चाहिँ सुन्न पाउनु भएको छ कि छैन? जानकारी गराइराख्दा आज चाहिँ हाम्रो उपासनाजी चाहिँ पहिलो सहभागी साथी पनि हुनुहुन्छ है। अनि आज चाहिँ हामीले एउटा ड्रामा सुनाइदिनु पर्यो क्या हाम्रो साथीहरूलाई। आउँदैन भन्दा पनि अलिकति अब यसो गरौँ भन्ने मात्रै हो। अनि अब के कुरा आउँछ अनि त्यसमा चाहिँ अब विषयवस्तुमा के कुरा आउँछ त्यो चाहिँ हाम्रो साथीहरूलाई बुझाइदिनु पर्यो कि। त्यसो भए आज चाहिँ अब सबैभन्दा अब पहिलोचोटि अब पहिलो सहभागी साथी पनि हुनुहुन्छ तपाईँ, अनि थोरै मात्र प्रयास गर्ने त आज। ल थोरै मात्र प्रयास गरौँ। अब विषयवस्तु अब कुनै छ यस्तो विषयवस्तुमा गरौँ भन्ने छ कि छैन? त्यस्तो चाहिँ सोच्नु भएको छैन भने आज चाहिँ अब सामान्य तपाईँको अब पहिलो प्रयास चाहिँ हामी अब प्रयास नै गर्ने होइन, प्रयास गर्दा गर्दै जान्ने पनि हो। आज चाहिँ अब सिम्पल तपाईँ र म चाहिँ अब आमा र छोरीको भूमिका चाहिँ निर्वाह गरौँ है। हुन्छ, तपाईँको आवाज चाहिँ हामीलाई सुन्न किन होला, बेला बेला चाहिँ अलिकति गाह्रो परेको। हामी बोलेको कस्तो सुन्नु भएको छ? ल मिलेसम्म चाहिँ हामी गरौँ। आज चाहिँ सामान्य पछिल्लो समय छ नि, अब शनिबार पनि छुट्टी छ, आइतबार पनि छुट्टी छ नि त। सो आज चाहिँ अब तपाईँ आमा बन्दै हुनुहुन्छ, म चाहिँ छोरी छु। अब छोरी चाहिँ शनिबारको छुट्टी आइतबारको छुट्टी मोबाइल हेर्ने होइन, अनि अब घुम्न जाने घर पनि नबस्ने खालको। अनि आमाले चाहिँ अब सम्झाउनु पर्यो कि शनिबारको छुट्टीमा पनि तिमीले पढ्नुपर्छ भनेर भन्नु पर्यो कि आज। ल अब छोरी कता गयो भनेर सुरु गरिदिनुहोस् न त। एकछिन न मम्मी, मैले यहाँ गेम सक्ने राखेँ कि लास्ट मैले स्कोर कति धेरै ल्याएको छु कि। छुट्टी भने छ, स्कुलले पनि मर्निङ क्लास नै राखेछ, बेलुका पनि इभिनिङ क्लास नै राखेछ। के न छुट्टीको बहाना पर्यो, यो दुई दिनको छुट्टीमा बस्न पनि न टिचरले होमवर्क धेरै दिएर बस्न दिनुहुन्छ, न यो मम्मीले गाली गरेर बस्न दिनुहुन्छ। एकछिन भर्खर मोबाइल खेलेको मात्रै देख्नुहुन्छ कि खालि।
2: अरू बेला पनि गर्न पाइने छुट्टीको बेला हो, यसो मम्मीलाई कपडा धुन सहयोग गरे नि हुन्छ, तरकारी र के अरे किचनमा सहयोग गर्न पर्छ भने त बुझ्नु पऱ्यो नि मोबाइल भनेर।
1: अनि खालि अब तपाईँले पनि त खालि मोबाइलै हेर्नुहुन्छ नि, अब मैले आफ्नो कपडा अस्ति स्कुलबाट आएर बेलुकै धोइसकेको हो त झन्, यो दुई दिनको छुट्टीमा अनि बाहिर साथीहरूसित जाने भने आउने बित्तिकै अस्ति पनि कपडा धोएको हो त, यो मम्मीले कति गाली गर्नुभएको के छुट्टीको समयमा।
2: अनि भाइको यो सानो बहिनीहरूले धुनु पर्दैन, आफ्नो मात्रै धोएर हुन्छ, आफ्नो मात्रै खाएर हुन्छ।
1: अनि त तिमीलाई पनि सिकाउनु न त, मलाई मात्रै खालि दिदी भयो भनेर मैले मात्रै भाइ बहिनीको लुगा धोइदिनु पर्ने हो र तिनीहरूले नि आफूलाई चाहिने त अब जान्नु पर्यो भयो काम त खालि ठुलो छोरी भनेछ मलाई मात्रै गाली गर्नुहुन्छ भाइ बहिनीलाई पनि त सिकाउनु पर्यो नि त लुगा आफै धुन सिक्न पर्यो अब सानो अब मैले मेरो गर्दा गर्दै होम गर्दा र कपडा धुँदै भ्याउँदिनँ त्यति भाइ र बहिनीको त हजुर धोइदिएर के हुन्छ त नि भाइ बहिनी पनि अनि त्यस्तै त छ नि खालि तिमीले म सँगसँगै बसेर मोबाइल हेर्न पनि सक्छ म सँगसँगै खान पनि सक्छ त अनि आफ्नो त्यति लुगा चाहिँ अब सानै भयो अरे सानैबाट सिकाउने त हो नि जहिले नि मम्मीले अब मलाई मात्रै गाली गर्ने बाबा पनि आउनुहुन्छ मलाई मात्रै गाली गर्नुहुन्छ जसले नि मलाई मात्रै
2: गाली तर कपडा धुन पर्ने अब आफ्नो ज्यानको साथसाथै नयाँ धुवाएको भएपछि त अब दिदी भाइ बहिनीहरू दिनमा आउँदा हुँदा पनि हुन्थ्यो अलिकति कला पनि हल्का हुन्थ्यो कि थाहामा भनेर मैले तिमीलाई भनेको छ भए त मैले पार्टीले गरिदिइहाल्छ मैले नभ्याउने भएर कस्तो भनेको छ
1: अनि लुगा खुरखुर अनि लुगा धो भन्नु न त अनि कताको शनिबारको छुट्टी भन्नुहुन्छ आइतबारको छुट्टी भन्नुहुन्छ कामै गरेन भन्नुहुन्छ अनि मोबाइल हेरेर मात्रै भन्नुहुन्छ त नि अनि
2: काम पनि नगरेको हो तिमीले खाना पनि पकाउँदैन तरकारी पनि पकाउँदैन चिया पनि पकाउँदैन भाँडा पनि मोबाइल मात्रै सफा गरेर बसेर पनि
1: ल त नि अब म भाइको लुगा धोइदिन्छु अनि त्यसपछि अलिअलि एकछिन मेरो होमवर्क पनि छ देख्छु अनि त्यसपछि त म मोबाइल हेर्छु त्यति बेला चाहिँ गाली गर्नु पाइँदैन है
2: अहिले त म गाली पनि गर्दिनँ नि त बाबालाई मात्रै कुन पुर्याइदिन्छु छोरीले कति काम गर्थे मलाई कतिहरूले गर्छन् र भाइ बहिनीलाई पनि उसले नि चाहिँ यताउति जम्मै गरिदिन्छ स्कुलमा पनि सँगै लिएर टिफिन पनि उसले नै बनाउँछ भनेर म पनि त बाबालाई फुर्काइदिन सक्छु नि त अनि कति माया गर्नुहुन्छ तिमीलाई बाबाले
1: अहिले अहिले यस्तो गाली गरिदिनु भन्नुहुन्छ एकछिन पछि अहिले यो काम गरेर सकेपछि बस्यो भने फेरि गाली गर्नुहुन्छ ए मम्मी पनि
2: गाली गरेन भने कामै गर्दैन त नि मोबाइललाई हेरेर चाहिँ दिन बिताउँछ रात बिताउँछ गाली गर्दैन त
1: अनि त राम्ररी पहिले भन्नुभएको भए त गर्थे नि अनि खालि गाली गर्दै भन्नुहुन्छ त अनि गाली खाने बानी बस्यो त
2: आफैले बुझेर काम गर म कहिले पनि गाली गर्दिनँ
1: ल थ्याङ्क यू सो मच त्यस्तो जाति बुझाउने सम्झाउने मम्मी त कहाँ पाइयो होला है पक्कै पनि यो चाहिँ एउटा रहस्यमय जस्तै नै छ कि अब गाली नखाएसम्म चाहिँ कामै नगर्ने कि अब आज पात्रको म छोरी मात्र होइन कि धेरै छोरा छोरीहरू चाहिँ त्यस्तै हुनुहुन्छ आखिर किन होला गाली नखानु गाली चाहिँ खानै पर्ने कि एकदमै खुसी लाग्यो है हाम्रो उपासनाजीले चाहिँ अब पहिलो प्रयास पनि यस्तो राम्रोसँग गरिदिनु भयो है अनि ल ठिकै छ आगामी दिनहरूमा चाहिँ हामी यसरी नै ड्रामा गरिराख्दा चाहिँ बुधबारको एपिसोड भन्ने बित्तिकै हाम्रो उपासनाजीले चाहिँ आफैले पनि विषयवस्तु चाहिँ ल्याउन सक्नुहुन्छ है आज हामी आमा छोरी बने सँगसँगै अरू पात्रहरू पनि ल्याउन सक्नुहुन्छ अनि नेक्स्ट टाइम चाहिँ हामी अझै मजाले ड्रामा गर्नुपर्छ है
2: अनि
1: हजुर आजको विषयवस्तु हजुर हजुर अनि आजको विषयवस्तुमा चाहिँ अब के छ सल्लाह सुझाव साथीहरूलाई दिनुपर्ने अनि साथमा साथीभाइलाई सम्झना सन्देश पनि राख्नुहोस् अनि हामी छुटिनु पर्छ है
2: ए हुन्छ अब साथीभाइ भन्नाले त अब धेरै अब त्यो भुल्ने काममा नलगाउँ होइन अब राम्रो अब सकेसम्म कामतिर ध्यान दिउँ भुलेर बसेर मात्रै हुँदैन होइन
1: हजुर हजुर पक्कै पनि
2: त्यही हो अब वर्षको बेला चाहिँ खेतीपाती छ यसो दुई चार बोट मकै मात्रै मम्मी बुवालाई गोडिदिनु भयो भने भन्नुले धेरै सहयोग हुन्छ
3: होइन।
2: त्यही भन्न चाहन्छु अब भाइ बहिनीहरूलाई सबैजनालाई भनौँ न अब के पनि छ अहिले
3: हजुर हजुर
2: त्यही हो अब मेरो सल्लाह चाहिँ आएको छ है
3: अब हामीले ड्रामा मार्फत पनि सल्लाह सुझाव दिइसकेका छौँ अहिले भने साथीभाइ सम्झन अनि छुट्टिन्छौँ हामी
2: साथीहरूमा छेत्री दाई शिव कुमार दाई अनि हाम्रो भीमबहादुर कुमार साथी भन्न चाहन्छु र सङ्घर्ष बहादुर दाई हर्क चन्दन दाई र म भन्नाले बजारलाई सम्पूर्णलाई भन्न छुट्टिन्छु ल नमस्ते
3: ओके छुट्टिन्छौँ होला नमस्ते। राम्रो प्रयास पनि कस्तो मजाले गरिदिनु भएको थियो साथीलाई सहभागी गराउन मन थियो तर हामी विश्राममा जानुपर्ने बेला भइसकेको छ है सहभागिता जनाउँदै गर्नु होला अहिलेको लागि भने तीर्सना गुरुङको काठको घुर्रा टाइटलमा रहेको सुमधुर गीत छ यो गीत सँगसँगै विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नै हामी सँगै रहनुहोला है त

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: सिप सिकौं भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
2: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
1: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार एक गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
2: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
1: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 98564434, 98041443628 र 98562446।
3: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
6: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, तरण सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
6: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
6: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98463-61209 र 98041-21718। आजै सम्पर्क गर्नुहोस्।
7: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा
11: बाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
12: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धि।
13: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानीमा जानु पर्यो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
0: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली सुक्खा गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
14: This is Radio Dhorbarahi, 103.8 MHz.

हजुर कार्यक्रमको यो केही छिनको विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा पुनः स्वागत गर्दै प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ हामी मिठा मिठा गीत सङ्गीत सँगसँगै आजको एपिसोडमा रहेर चाहिँ हामीले ड्रामा प्रस्तुत गरिरहेछौं सँगै अब भने समयको चाहिँ अन्त अन्ततर्फ जस्तो पनि छौ अनि हामी चाहिँ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा आउने गर्दछौ जहाँ चाहिँ आज बुधबारको एपिसोडमा रहेर ड्रामा गरे सँगसँगै बारी पछि एकजना साथीलाई चाहिँ विजयी पनि गराउँछौ अनि विजय साथी मध्ये पनि अन्तिम बार शनिबार भन्ने एकजना साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज अनि जहाँ चाहिँ फरक बार फरक श्रृंखलाको साथमा आइरहँदा हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माभूषण सुनसारी पसल दलेगौडाले प्रोपाइटर हुनुहुन्छ मिन बहादुर सुनार भने प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपले प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्दै आजको विजयी साथी भने हाम्रो उपचुना घिसिङ चाहिँ हुनुहुन्छ सरदाईदेखि र आज सहभागी साथी पनि उहाँ हुनुहुन्छ भने उहाँको चाहिँ अब पहिलो प्रयास भन्नुभएको थियो कस्तो मजाले आफ्नो कुराहरू चाहिँ राख्नुभयो भूमिका चाहिँ निर्वाह गर्नुभयो जहाँ चाहिँ हामी अब आमा र छोरीको मार्फत चाहिँ पछिल्लो समय अब आइतबार र शनिबार छुट्टीको समय छ होइन विद्यार्थी भाइ बहिनीहरूले त्यस्तो समय अब कसरी सदुपयोग गर्ने त नि भनेर चाहिँ अब ड्रामा मार्फत हामीले चाहिँ सुनायौं अब के कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि दिँदै गर्नुहोला अब भने साथीलाई चाहिँ सहभागी गराउन सकिन्न किनकि अन्तिममा पनि छौ छुटेर जानुपर्ने बेला पनि भइसकेको छ यति जसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद अनि साथमा चाहिँ विजय साथीलाई पनि धेरै धेरै बधाईको साथमा जाँदा जाँदै भन्ने सपना सुमनको आवाजमा सजिएको यो गीतमा साथमा चाहिँ अभिज्ञा घिमिरेको आवाज पनि रहेको छ मेरो हजुर र बोलको सुमधुर गीत रहेको छ यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत अनुमनलाई पनि बिदा हुन्छु नमस्कार शुभ दिन.

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: होइनै आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
4: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
5: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी छ भुरुङ्गी।
5: हाम्रा विशेषताहरू
4: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
5: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
4: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
5: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
4: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 9856062365।
6: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
7: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
7: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
4: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री, फोन 0665903769।
8: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
8: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पड्किने बाइक अरू केही आउँदैन क्या? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817। दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
12: स्टुडियो अहिले मध्याह्नको 12 बज्यो।
10: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
0: करका दर हेरफेर प्रकरणमा अर्थमन्त्रीको प्रष्टीकरण, आर्थिक विधेयकमा संशोधन गरिएको स्वीकार, अति रंजित गरिएकोमा आपत्ति।
1: राष्ट्रपा बागमती प्रदेश अधिवेशनमा मतपत्र र प्रतिनिधि बारे विवाद, मतदान प्रक्रिया स्थगित, प्रतिनिधि घर फर्किए, दैलेख कार्यालयमा तालाबन्दी।
0: किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान सूचीकृत, वर्गीकरण पश्चात सरकारी सुविधा पाउने, 16 लाख किसान प्रणाली बाहिरै।
1: अमेरिका र इरानको युद्ध विराम उल्लंघन, इरानले हेलिकप्टर खसालेपछि केसम टापुमा अमेरिकाको जवाफी आक्रमण।
0: र नेपाली महिला टोली एसिया कपमा छनौट हुन असफल, सेमी फाइनलमा थाइल्याण्डसँग 56 रनले पराजित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भरको।
5: यो हो सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। करका दर हेरफेर प्रकरणमा अर्थमन्त्री डाक्टर सोनी मुवागले अर्थ समितिमा प्रष्टीकरण दिनुभएको छ। आज बसेको बैठकमा सांसदहरूले कोराला भन्सारबाट भित्रिएका गाड़ी र आर्थिक विधेयकमा गरिएको छेड़खानीबारे प्रश्न गरेका थिए। वाग्लेले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको दावी गर्नुभएको छ। आर्थिक विधेयकमा संशोधन गरिएको र त्यो अधिकार अर्थमन्त्रीलाई रहेकाले अनावश्यक बहस आवश्यक नभएको बताउनु भएको छ। यद्यपि यो विषयलाई अतिरंजित गरिएको उहाँको भनाई छ। गत वर्ष नेकपा एमाले र नेपाली कंग्रेसको सरकारले सच्याएका केही दरहरूलाई नै यसपटक स्पष्ट पारिएको बताउँदै रगत र भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दरमा मात्र सामान्य परिवर्तन गरिएको र त्यो मानवीय तथा प्राविधिक विषय मात्र भएको बताउनुभयो। अन्य कतिपय विषयमा भाषागत स्पष्टताका लागि मात्र परिमार्जन गरिएको दावी गर्दै संचार माध्यममा आएका समाचारले भ्रम सिर्जना गरेको उहाँले बताउनुभयो। त्यस्तै प्रतिवेदनबाट 16 पाना गायब गरिएको भन्ने आरोपका सम्बन्धमा उहाँले माइक्रोसफ्ट वर्डको प्राविधिक पक्षबारे स्पष्ट पार्नुभएको थियो। 450 भन्दा बढ़ी पानाको डकुमेन्टमा कोलमको साइज थोरै मात्र घटबड गर्दा पनि समग्र पानाको संख्या उल्लेख्य परिवर्तन हुन सक्ने उहाँको भनाई छ। यो विवादलाई चियाको कपमा तूफान ल्याउने प्रयासको संज्ञा दिँदै अर्थमन्त्री वाग्लेले आफू यसको डटेर सामना गर्न तयार रहेको स्पष्ट पार्नुभयो। चीनबाट ल्याइएका बीवाईडी गाड़ीबारे समेत अर्थमन्त्री वाग्लेले विगतमा पनि जेठको महिनामा गाड़ी आउने गरेको तथ्याङ्क देखाएर उम्किन खोज्नुभयो। बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता नरहेको उहाँको भनाई छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बागमती प्रदेश अधिवेशन स्थगित भएको छ। मतपत्रमा देखिएको त्रुटि तथा मतदाता नाम ओलीको अन्तिम प्राविधिक प्रमाणीकरण लगायतका कारण देखाएर मतदानतर्फ अघि बढ़िसकेको प्रक्रिया रोक्नु परेको हो। पार्टीको निर्वाचन आयोगको अनुसार करिब 400 जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित व्यवस्थापन गर्न प्रक्रिया रोकिएको हो। प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गर्न र निर्वाचन प्रक्रियालाई सहज बनाउन प्रक्रिया रोकिएको केन्द्रीय निर्वाचन प्रमुख भवन केसीले जानकारी दिनुभएको छ। हिजो राति ढिलासम्म उम्मेद्वारको अन्तिम नामावली नटुंगिएकोले आज बिहान निर्वाचन प्रक्रिया शुरू हुनु पर्ने भए पनि लम्बिएपछि अधिकांश प्रतिनिधिहरू आफ्नो जिल्ला फर्किसकेका छन्। समितिले भ्रमवश फर्किएका लगायतका सबै प्रतिनिधिलाई मतदान प्रक्रियामा सहभागी हुन आवश्यक आग्रह गरेको छ। बागमती प्रदेशको नेतृत्वको लागि निवर्तमान सभापति अच्युतम लामिछाने, उत्सव अरियाल, हरि खत्री र कृष्णमान साक्य प्रतिस्पर्धामा छन्।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा दैलेखको अधिवेशन सम्पन्न भएपछि फेरि विवाद चुलिएको छ। निर्वाचनको मतगणनालाई लिएर विवाद उत्पन्न भएको हो। निर्वाचन समितिले जानकारी दिएको कुल मत संख्या र गणनाका क्रममा भेटिएको मत संख्या बीच तालमेल नमिलेपछि असन्तुष्ट पक्षले पार्टी कार्यालयमा तालाबन्दी समेत गरेको छ। निर्वाचन प्रक्रियाको निष्पक्ष छानबिनको माग रासोपा दैलेखको पार्टी कार्यालयमा तालाबन्दी गरिएको अधिवेशनमा सभापति पदका उम्मेद्वार भएका प्रकाश कुमार बुढाले बताउनुभयो। निर्वाचित समितिले कुल 240 मत खसेको जनाएको थियो, तर सभापति पदका उम्मेद्वारहरूले प्राप्त गरेको मत संख्या जोड्दा 246 मत देखिएकाले त्रुटि देखिएको छ।

0: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध भएको जनाएको छ। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। कृषि गणना 2078 अनुसार 41,30,000 संख्या रहेकोले बाँकी 16 लाख भन्दा बढ़ी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो। सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा मन्त्रालयले वर्गीकरण गर्ने योजना बनाएको उहाँले बताउनुभयो। वर्गीकरण पश्चात परिचय पत्र वितरण, विद्युतीय सूचना प्रणालीमा जोड्ने लगायतका कार्यक्रम गरिनेछ। परिचय पत्रका आधारमा सरकारले अनुदान सहित रासायनिक मल, बिउ अनुदान, सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउन सहज हुने उहाँको भनाइ छ। देशभर स्थानीय तहसँग समन्वय गरी किसानका सूचना तथा तथ्याङ्क संकलन गरिएको हो। यसले केन्द्रले यस्तो कार्यक्रममा आफ्नो नाम दर्ता गराउन सबै किसानलाई आह्वान समेत गरेको छ।
1: निर्वाचन आयोगले दल त्याग गरेका नेकपा एमालेका 8 जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ। आयोगले आज एक सूचना प्रकाशन गर्दै दल त्याग गरी पद रिक्त भएको जानकारी गराएको हो। 2079 सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भइहाल अन्य दलमा प्रवेश गरेका 8 जना वडाध्यक्षहरूको पद स्वतः रिक्त भएको सूचनामा उल्लेख छ। कमलबहादुर बानिया मेलुङ गाउँपालिका वडा नम्बर 1 ओखलडुङ्गा, कमल तामाङ मेलुङ गाउँपालिका वडा नम्बर 6 ओखलडुङ्गाको स्थान पद खाली गरिएको छ। यस्तै सुरेश कुमार थापा चम्पादेवी गाउँपालिका वडा नम्बर 7 ओखलडुङ्गा, राजकुमार पन्थी माथागढ़ी गाउँपालिका वडा नम्बर 1 पाल्पा, होम प्रसाद बजगाई बागमती गाउँपालिका वडा नम्बर 7 ललितपुर, रामकुमार श्रेष्ठ लेटाङ नगरपालिका वडा नम्बर 4 मोरङ, महेश कुमार खनाल रंगेली नगरपालिका वडा नम्बर 1 मोरङ र मधुसूदन शर्मा घोराई उपमहानगरपालिका वडा नम्बर 4 दाङको वडाध्यक्षको ठाउँमा पद रिक्त भएको घोषणा गरिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7180-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। फ्लाइट दुवैले पोखरा दुवै रूटमा सीधा उडान गर्न अनुमति पाएको छ। आगामी सेप्टेम्बर 23 देखि दुवै पोखरा दुवै दैनिक उडानको लागि अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो। फ्लाइट दुवैको टोलीले केही दिन अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा संचालन सम्बन्धी निरीक्षण गरेको थियो। हालसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी केही देशमा चार्टर उडान बाहेक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। 22 अर्ब रूपियाँ ऋणमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। सन् 2025 मार्चमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलो पटक पोखरा लासा नियमित व्यावसायिक उडान शुरू गरे पनि त्यो लामो समय टिक्न सकेन। मार्च 23 बाट हिमालय एयरलाइन्सले पोखरा लासा उडान सेवा बन्द गरेको थियो। फ्लाइट दुवैको नियमित उडान हुने भएपछि स्थानीय व्यवसायीहरू आशावादी देखिएका छन्।
1: नेपाली बजारमा सुनको मूल्य आज एकै दिन 10,000 रूपियाँ बढ़ीले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा आज 10,100 रूपियाँले घटेर 2,91,800 रूपियाँ कायम भएको छ। हिजो सुन तोलामा 3,01,900 रूपियाँमा कारोबार भएको थियो। चाँदी आज तोलामा हिजोभन्दा 185 रूपियाँले घटेर 4,740 रूपियाँ कायम भएको छ। हिजो 4,925 रूपियाँमा कारोबार भएको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार इरानले हर्मुज जल डमरूमा अमेरिकी हेलिकप्टर खसालेपछि अमेरिकाले जवाफी आक्रमण शुरू गरेको छ। हिजो राति अमेरिकाले इरानको केसम टापुमा आक्रमण गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिनुभएको थियो। यससँगै क्षेत्रमा फेरि युद्ध भड्कने खतरा बढ़ेको छ। यद्यपि एक अमेरिकी अधिकारीले सीबीएस न्यूजलाई दिएको जानकारी अनुसार इरानी ड्रोनले जानी जानी हेलिकप्टरमाथि आक्रमण गरेको हो या होइन भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। अमेरिकी संचार माध्यम एक्सियोसका अनुसार अमेरिकाले इरानका कयौं डिफेन्स र राडर प्रणालीलाई निशाना बनाएको छ। इरानी सरकारी टेलिभिजनले पनि फारसको खाड़ी तटमा रहेका बन्दर अब्बास केसम र सिरक जस्ता क्षेत्रहरूमा विस्फोट र एयर डिफेन्स सक्रिय भएको रिपोर्ट सार्वजनिक गरेको छ। अर्कोतर्फ इरानी विदेश मन्त्री सईद अब्बास अरागाचीले सामाजिक सञ्जाल एक्समा लेख्दै अमेरिकालाई चेतावनी दिनुभएको छ। लड़ाईमा हार बिहोरे पनि अमेरिकाले इरानको दृढ़ता जाँच्ने प्रयास गरेकोले सबै आक्रमणको जवाफ दिने बताउनु भएको छ। युद्ध विरामका बीच भएको यस घटनाले मध्यपूर्वको समीकरण फेरिने आशंका उब्जिएको छ। ट्रम्पले हाल आर्थिक दवाब र नाकाबन्दीको रणनीति अप्नाइरहेका छन् भने इरानीहरूले अमेरिकी धैर्यताको परिचय लिँदै वार्तामा केही सहुलियत पाउने दावी गरिरहेका छनृ।
1: अब खेल समाचार। नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन असफल भएको छ। आज मलेसियामा भएको क्वार्टर फाइनलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भएको हो। थाइल्याण्डले प्रस्तुत गरेको 131 रनको लक्ष्य पछ्याएको नेपालले पूरा विश्वभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो। नेपालका लागि रूबिना छेत्रीले सर्वाधिक अभिजित 20 रन बनाइन्। सोनी पाखरिनले 15, सीता राणा मगरले 12 तथा सम्झना खड्काले 11 रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। थाइल्याण्डका लागि चिपातुआ पुथावाङले 4 ओभरमा 7 रन मात्र दिएर 2 विकेट लिइन्। सुनिदा चतुरोङ तर्ना र सुलिपन लाओमीले पनि 2-2 विकेट लिए भने फनिता मायाले 1 विकेट लिइन्। त्यसअघि बायोमास ओभरमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले 20 ओभरमा 4 विकेट गुमाएर 130 रन बनाएको थियो। नेपाली महिला टोली गत साता भएको एसियन गेम्सको छनौटमा पनि निर्णायक खेलमा चीनसँग पराजित भएर एसियन गेम्समा छनौट हुन असफल भएको थियो। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: करका दर हेरफेर प्रकरणमा अर्थमन्त्रीको प्रष्टीकरण, आर्थिक विधेयकमा संशोधन गरिएको स्वीकार, अतिरञ्जित गरिएकोमा आपत्ति।
1: राष्ट्रपा बागमती प्रदेश अधिवेशनमा मतपत्र र प्रतिनिधि बारे विवाद, मतदान प्रक्रिया स्थगित, प्रतिनिधि घर फर्किए, दैलेख कार्यालयमा तालाबन्दी।
0: किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान सूचीकृत, वर्गीकरण पश्चात सरकारी सुविधा पाउने, 16 लाख किसान प्रणाली बाहिरै।
1: अमेरिका र इरानको युद्ध विराम उल्लंघन, इरानले हेलिकप्टर खसालेपछि केसम टापुमा अमेरिकाको जवाफी आक्रमण।
0: र नेपाली महिला टोली एसियन कपमा छनौट हुन असफल, क्वार्टर फाइनलमा थाइल्याण्डसँग 56 रनले पराजित।
1: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ, नमस्कार।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
3: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
4: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वास र सुनचादी पसल खोजौला नि।
3: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807169।
6: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
7: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
8: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
7: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420,
8: दीप मल्ल ठकुरी 9846041530।
9: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
10: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाम।
11: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
12: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
13: सूचना, यस तनहुँ सेवा हस्पिटल दुलेगौड़ा पीपी चोकमा
14: यही जेट 30 गते शनिबार
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
15: वरिष्ठ हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
14: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
15: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
13: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
15: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
14: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
13: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
16: तनहु सेवा अस्पताल दुलेगौड़ा, फोन 0654143177, मोबाइल 9856044343।
17: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन की आवाज।
18: खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खाना के खा

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगौड पोलिक्लिनिकमा यही जेठ 30 गते शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
1: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
2: हार्जोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560131053
4: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने
5: के भयो दाई पैसा भएपछि नि के को तनाव हो र
4: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
6: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0654142636 मोबाइल 98568832 र 98460783002
7: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्झी
8: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
9: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 98028 28810 98028 28811 र 98028 28816
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
2: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
1: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
2: दिसा पिसाब एवं पेटको समस्या
1: तौल घटबड हुने वा थाइराइडको समस्या
2: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
1: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ
1: फोन नम्बर 0564142333 र 98678161887
10: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन की आवाज

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
1: मोबाइल 98058 35537 र 98066 15 899।
10: फुटै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
11: यो हो बोनस चाउचाउ।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू:
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778 582779582780।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाने कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98 0 66 81 115।
9: हजुर, दान गरौ।
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
11: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
9: दान गरौं, सकेको गरौं, सबैले गरौं।
10: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
12: दिस इज रेडियो ढोरबाराही 103.8 MHz। स्टुडियो साइन
13: अहिले दिउँसोको एक बज्यो
12: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
5: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
5: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागन्धकी 4 दुलेगौडा तनहुँ।
6: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
7: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9810884161 र सिजन गुरुङ 9705440900।
8: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
9: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
5: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564142333, मोबाइल 9868161887।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
8: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
10: नाक कान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
10: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियूष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
7: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
13: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
14: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
15: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
14: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
15: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
16: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
14: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
16: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98-461-33-101 र 98-468-83-522।
17: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
17: ओके, ल डन।
15: हजुर, सिक्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
17: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98-560-28-543 र 98-417-00-787।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा
18: बाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
19: This is Radio Dhorbarahi 103.8 MHz.

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
2: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
4: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प स्टोक प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414008।

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807794।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856063098 र 9465610950।
6: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौं।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौं।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: This is Radio Dhorbarahi 103.8 MHz.

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सिप सिकौं भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
2: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाई हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
1: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
2: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
1: सम्पर्क दुलेगौडा NIC बैंक भएको भवन, फोन 98564434, 98041443628 र 98562446।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: NCLको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र NTC को सिम पनि पाइन्छ। NCL को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461956999 छ।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई, पनि घरै हुनुहुँदो रहेछ त।
7: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई, म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98560-62891।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समय पाइने रहेछ।
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
12: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-62220।
14: कहाँ जाने?
9: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
14: अनि बिचमा नझर्ने।
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयान चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छापदी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
3: This is Radio Dhor Barahi, 103.8 MHz.
15: Station 1. Studio Tanchit.
16: Aile, Diusako 2 Bajyo.
5: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165953001।
17: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
3: धोरबाराही हाइलाइट्स को साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौंडा बीपी चोक
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461439304।
18: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले जवाफ दिएर सदनको अवरोध खुलाउने बारे छलफल अहिले जारी रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा बसिरहेको छ। सदनमा प्रतिनिधित्व गर्ने सबै दलका नेता र प्रमुख सचेतकहरू बैठकमा सहभागी भएका छन्। छलफलमा नेपाली कंग्रेसका विष्णु राजा अङदेङबे, नेकपा एमालेका रामबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुन लगायतका नेताहरू सहभागी रहेका छन्। प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले जवाफ दिएर सदन खुलाउने विषयले प्रवेश पाएको छ। प्रधानमन्त्री बालेन शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर सदन अवरूद्ध गर्दै आएका छन्। यही जेठको 17 गते प्रधानमन्त्री बालेनले प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिनुभएको थियो। त्यसक्रममा नेपालले समेत भारतको जमीन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्। यही विषयलाई लिएर विपक्षी दलहरूले विरोध गरेका कारण प्रतिनिधि सभाको बैठक आज पनि चल्न सकेको छैन। विपक्षी दलहरूले प्रधानमन्त्रीको लिखित वक्तव्य आए जुनसुकै मन्त्रीले पढे पनि हुने बताउनु भएको छ। तर रासोपा सभापति लामिछानेले परराष्ट्र मन्त्रीले सम्बोधन गर्ने र लिखित नहुने बताउनु भएको छ। बालेनलाई पनि बोलाउने कोशिश हुन्छ। अहिले सरकारी धारणा मन्त्रीबाट आउँछ, प्रधानमन्त्रीको तर्फबाट लिखित नै चाहिन्छ नभन्नुहोस्। बैठकमा सभापति लामिछानेले प्रस्ताव राख्नु भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरेको र दस्तावेजबाट पानाहरू गायब पारेको आरोपमा आरोपमा कुनै सत्यता नरहेको बताउनु भएको छ। उहाँले यसलाई भ्रामक र अतिरञ्जित भन्दै चियाको कपमा तूफान ल्याउन खोजिएको टिप्पणी गर्नुभयो। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको बताउनु भएको छ। बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गएको वर्ष एमाले र कांग्रेसको सरकारले सच्याएका केही दरहरूलाई नै यसपटक स्पष्ट पारिएको समेत बताउनु भएको छ। विद्युतीय गाड़ीको हकमा 50 लाख रूपियाँ मुनिका गाड़ीको मूल्य नबढ़ोस् भन्ने सरकारको नीति रहेको उहाँले उल्लेख गर्नुभयो। भन्सार बिन्दुमा 20 लाख रूपियाँसम्म मूल्य भएका गाड़ीहरू दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको बताउनु भएको छ। बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले

भएको अर्थ मन्त्रीले बताउनु भएको छ। यस्तै कानून मन्त्रालयसम्म पुग्दा यो मुद्दा छुट नपुगेकाले त्यसलाई पछि संशोधन मार्फत समावेश गरिएको पनि उहाँले बताउनु भएको छ। साथै जेठको 15 अगाडि नै भन्सार प्रक्रिया पूरा गरेर अन्त शुल्क तिरिसकेका गाड़ीहरूको हकमा थप दस्तुर नलाग्ने गरी स्पष्ट पारिएको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया स्थगित भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतपत्रमा देखिएको केही त्रुटि सच्याउन र मतदान नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न प्रक्रिया स्थगित गर्नु परेको हो। यस्तै झण्डै 400 जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्नुपर्नेछ भने प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गर्न र चुनावी प्रक्रियालाई सहज बनाउन प्रक्रिया रोकिएको हो। केन्द्रीय निर्वाचन आयोगले निकालेको विज्ञप्तिमा मतदान प्रक्रियाको नयाँ मिति र त्यस सम्बन्धी थप विवरण मतदान शुरू हुनुभन्दा कम्तीमा 24 घण्टा अगाडि आधिकारिक सूचना मार्फत सबैलाई जानकारी गराउने उल्लेख रहेको छ। बागमती प्रदेशको नेतृत्वका लागि निवर्तमान सभापति अच्युतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान साक्य प्रतिस्पर्धामा रहनु भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशैभरिका झण्डै 25 लाख किसान आबद्ध भएको जनाइएको छ। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकरण गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो। कृषि जनगणना 2078 अनुसार देशैभरि 41,30,000 संख्या रहेकाले बाँकी 16 लाख भन्दा धेरै किसान सूचीकृत हुन बाँकी रहेको छ। सरकारले किसानलाई सूचीकरण गर्न प्रभावकारी काम गर्न सकिरहेको छैन, बाँकीलाई पनि सूचीकृत गर्ने काम भइरहेको अधिकृत पण्डितले बताउनु भएको छ। सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरेर 4 प्रकारमा वर्गीकरण गर्ने मन्त्रालयको योजना रहेको छ। सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनाधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशैभरिको सबै विद्यालयहरूलाई निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो गरेको परिपत्रमा विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर, इमेल जस्ता व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृति बिना कसैलाई पनि नदिन निर्देशन दिएको हो। केन्द्रमा प्राप्त उजुरी र गुनासाहरूमा विद्यालयहरूले विद्यार्थीको व्यक्तिगत विवरण शैक्षिक परामर्शदात्री संस्था, ट्युसन सेन्टर र विभिन्न व्यापारी कम्पनीहरू उपलब्ध गराएको र यसले विद्यार्थीहरूमा अनावश्यक मानसिक दबाव सिर्जना गरेको उल्लेख गरिएको छ। केन्द्रका निर्देशक नीलकण्ठ ढकालले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा विद्यार्थीको गोपनीयता, सुरक्षित शैक्षिक वातावरण र अनावश्यक प्रभावबाट संरक्षण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको बताइएको छ। केन्द्रले यस परिपत्रको प्रभावकारी कार्यान्वयनका लागि सबै पालिका र शिक्षा विकास तथा समन्वय इकाईहरूलाई समेत परिपत्र पठाएको जनाइएको छ। फ्लाइ दुबईले पोखरा दुबई रूटमा सीधा उडान सेवा शुरू गर्ने भएको छ। आगामी सेप्टेम्बर 23 तारीखदेखि दुबई पोखरा दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। फ्लाइ दुबईको पोखरा दुबई उडान तालिकाको सोमबार स्वीकृति भइसकेको छ। उहाँले भन्नुभयो आगामी सेप्टेम्बर 23 पोखरा दुबई दैनिक उडान सेवा शुरू हुनेछ। फ्लाइ दुबईको टोलीले केही दिन अगाडि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्च स्तरीय सुरक्षा, सेफ्टी तथा संचालन सम्बन्धी निरीक्षण गरेको थियो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमा नै फ्लाइ दुबईले अनुमति पाएको छ। यस्तै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाइ दुबईले उडान अनुमति पाएसँगै नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको बताउनु भएको छ। चैते धानमा नेक ब्लास्ट रोग संक्रमण देखिन थालेको छ। चितवन, धादिङ र मकवानपुर लगायतका जिल्लामा चैते धान बालीमा रोगको संक्रमण देखिएको हो। चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरूवा अर्थात नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बाला सुक्ने समस्या

0: सदस्य आएको कृषि विकास कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रमुख झलकनाथ कणेलले राप्ती, खैरहनी, रत्नगर लगायतका पूर्वी चितवनमा अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनुभयो। साथ यस वर्ष वैशाखेता लगातार जसो पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान गरिएको छ। पानी पर्ने र रातमा चिसो तथा दिउँसोमा तातोको कारणले तापक्रममा उतार चढ़ाव हुँदा ढुसी जन्य रोग फैलन अनुकूल वातावरण बनेको धानबारी विज्ञले बताएका छन्। नेक ब्लास्ट मुख्यत बिउबाट सर्ने रोग रहेको छ। पुरानो धानको जातमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भन्दै जाने भएकाले संक्रमणको जोखिम बढ़ने नार्क धानबारी विज्ञ डाक्टर कृष्णहरि घिमिरेले बताउनुभयो। किसानले प्रयोग गर्दै आएको पुरानो धानको जातमा यस्तो समस्या हुन सक्ने उहाँको भनाई रहेको छ। यसैबीच यो रोगका कारणले उत्पादनमा कमी आउने जोखिम भएकाले खेतको नियमित अनुगमन गर्न, रोगग्रस्त बाला अत्ताउन र आवश्यक परामर्श लिएर रोग व्यवस्थापनको उपाय अपनाउन तथा पाकेको धान सकेसम्म छिटो भित्र्याउन किसानहरूलाई कृषि विज्ञहरूले आग्रह गरेका छन्। तनहुका महिलाहरूका लागि अचार अब केवल खानासँग स्वाद थप्ने परिकार मात्रै रहेन, यो आय आर्जन, आत्मनिर्भर र उद्यमशीलताको नयाँ माध्यम समेत बन्न थालेको छ। वर्षौंदेखि घर घरमा बनाइँदै आएको अचारलाई व्यावसायिक रूपमा विकास गर्न थालेसँगै आय आर्जनको आधार बन्न थालेको छ। यसैबीच महिला उद्यमी संघ नेपाल तनहुले संचालन गरेको अचार बनाउने तालिमले महिलाहरूमा थप उत्साह थप्न थालेको छ। हालै सम्पन्न तालिम पछाडि धेरै महिलाहरू आफ्नै व्यवसाय गर्ने योजनासहित भविष्यका सम्भावनाबारे सोच्न थालेका छन्। नेपाली समाजमा अचार बनाउने काम नयाँ होइन, घरायसी परम्परा अनुसार पुस्तौंदेखि अचार बनाउने गरिए पनि तालिम पछाडि सिपलाई व्यावसायिक रूपमा विकास गर्न तालिमले सहयोग पुगेको स्थानीय आरती खनालले बताउनुभयो। अचार बनाउने कामलाई पहिले सामान्य घरायसी जिम्मेवारीका रूपमा लिने गरे पनि तालिमपछि व्यावसायिक रूपमा विकास गर्ने योजना बनाएको उहाँले बताउनु भएको छ। नेपाल पत्रकार महासंघ तनहु शाखाले सरकारी विज्ञापन निजी संचार माध्यममा नदिने सरकारको निर्णय सच्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुमा बुधबार एक घण्टा धरना दिएको छ। नेपाल पत्रकार महासंघ केन्द्रको आन्दोलन कार्यक्रम अन्तर्गत तनहु शाखाले बुधबार आज बिहान 11 बजेदेखि 12 बजेसम्म प्रशासन कार्यालयमा धरना दिएको हो। धरना कार्यक्रममा शाखाका अध्यक्ष डीपी अधिकारी सहित पूर्व अध्यक्ष प्रकाश चन्द्र भट्टराई, ओंकार आचार्य, सल्लाहकार नारायण खड्का, शाखाका पदाधिकारी सदस्य एवं विभिन्न संचार माध्यममा आबद्ध संचारकर्मीले सहभागिता जनाएका थिए। शाखाको आयोजनामा जेठको 29 गते समेत सोही समयमा प्रशासन कार्यालयमा धरना दिने कार्यक्रम रहेको छ। महासंघले निजी संचार माध्यमहरूलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने निर्णयले प्रेस स्वतन्त्रता र संचार क्षेत्रको दिगोपनामा असर पर्ने भन्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेको छ। आज सुनको भाव तोलामा 10,100 रूपियाँले घटेको छ। भाव घटेर आज सुन तोलामा 2,91,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। यसअगाडि हिजो सुन तोलामा 3,01,900 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 185 रूपियाँले घटेको छ। हिजो तोलामा 4,925 रूपियाँमा कारोबार भएको चाँदी आज भाव घटेर तोलामा 4,740 रूपियाँ झरेको महासंघले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले आफ्नो हेलिकप्टर खसालेको र त्यसको बदलामा इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाले जनाएको छ। इरानमा श्रृंखलाबद्ध आक्रमण गरेको उसको दावी छ। अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणाली, नियन्त्रण कक्षहरू र राडर क्षेत्रलाई निशाना बनाएर आक्रमण गरेको बीबीसीले जनाएको छ। इरानी सरकारी संचार माध्यमहरूका अनुसार पर्सियन गल्फ क्षेत्रमा विस्फोटनका आवाज सुनिएका थिए। यो मिशन इरानको अनुचित आक्रमण विरूद्धको प्रतिक्रिया मात्रै रहेको अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले आफ्नो विज्ञप्तिमा जनाएको छ। इरानले हर्मुज जलमार्ग नजिकै आफ्नो हेलिकप्टर खसालिदिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ। अपाचे हेलिकप्टरका दुईजना चालक दलका सदस्यलाई अमेरिकी सामुद्रिक ड्रोनबाट उद्धार गरिएको सेन्टकमले जनाएको छ। यस्तो प्रकारको उपकरण प्रयोग गरिएको अमेरिकी सेनाले पहिलो पटक सार्वजनिक रूपमा पुष्टि गरेको छ। इरानको अर्ध सरकारी समाचार संस्था मेहर न्यूज एजेन्सीले अमेरिकी हेलिकप्टर खसालिएको घटनामा इरानले आफ्नो संलग्नता दावी गरेको छैन। अब अन्तिममा खेल समाचार। नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिँदै एसिया कपमा छनौट हुन असफल भएको छ। एसियाली खेलकुदमा छनौट हुन नसकेको दशौं दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन नसकेको हो। आज बिहान मलेसियाको बायुमास ओभलमा सम्पन्न पहिलो क्वार्टर फाइनल खेलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भएको हो। थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्रै बनाउन सक्यो। नेपालका लागि रुबिना छेत्रीले अभिजित 20 रन बनाउनु भयो भने सोनी पाखरिनले 15, सीता राणा मगरले 12 तथा सम्झना खड्काले 11 रनको योगदान दिनुभएको छ। यस अगाडि टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले विश्वभरमा 4 विकेट गुमाउँदै 130 रन बनाएको थियो। थाइल्याण्डका लागि नानापत कोन्चारोन काईले अभिजित 63 रन बनाउनुभयो। यस्तै फतिना मायाले 26 तथा सनिदा सुथिराङले 16 रन जोड्नु भएको छ। हवस् तैन विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको धोरबारा हि हाइलाइट आजका लागि सकिएको छ। 5 बजे हामी थप ताजा समाचारहरू सहित पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबारा हि 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahifm@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: दाइ पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाइ?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-6209।
8: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
9: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
8: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
10: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
11: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
10: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 98171-16069, राजु विश्वकर्मा 98087-69142।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
13: म्याडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? छन् मैडम?
12: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
12: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
13: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
14: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
13: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
14: हाम्रा विशेषताहरू:
13: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
14: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
13: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
14: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
13: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560062।
15: ए सबिना, यस्तो हतारमा कता हो?
16: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
15: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
17: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460578528 र 98028-16142।
18: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
19: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
18: ए हो र, ल त ल,
20: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142022 र 98560612692।
21: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
22: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
23: हाम्रो वन हाम्रो धन, डरलोबाट जोगाउन गरौँ जतन। वनमा डरलो लगाउनु कानूनी अपराध हो, डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
24: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्। शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
2: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो उपचारको लागि भने
3: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
4: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
4: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
4: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछरे बैङ्कको ठिक पारिपट्टि। फोन 0635903769।
5: मम्मी, भोक लाग्यो, खाजा खाऊ न।
6: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
5: हस् मम्मी।
7: मैले सुने छोरी, ल जाम हिँड।
6: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
8: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
6: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ, र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808281144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
8: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
9: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
10: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
6: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 0654141042, 9556231128, 9462614726।
11: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
12: ए, गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाता, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
13: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील:
14: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डडेलो रागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9922, 98058-28008 र 98460-69246।
3: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: हजुर, दान गरौ।
4: शुक्ला हिलेटा क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
5: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटा शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
4: अनुरोधक शुक्ला हिलेटा शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
6: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
7: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 98171656।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा माधव तिमल सेनासँगै अप्सरा बोहराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संसद बैठक सारेर सर्वदलीय बैठक, विपक्षी दलहरू छुट्टै छलफलमा।
0: रासोपाको कोशी प्रदेश अधिवेशनको बन्द सत्र जारी, सार्वजनिक उच्च पदमा रहेका पदाधिकारीको सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप।
1: स्वास्थ्य मन्त्रालयद्वारा 11 मेडिकल कलेज तथा अस्पताललाई जरिवाना, काठमाडौँ मेडिकल कलेजदेखि मेडिसिटी अस्पतालसम्म।
0: मध्य अफ्रिकामा बढ़दो सुरक्षा र मानवीय संकटबीच राष्ट्रसंघको चिन्ता, सीमापार आक्रमणले क्षेत्रीय स्थिरतामा थप जोखिम निम्त्याउने चेतावनी।
1: र विश्वकप उद्घाटन अघि मेक्सिको सिटीमा प्रदर्शन, एस्टेका स्टेडियम जाने बाटो अवरूद्ध।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। बिहान 11 बजे बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न नसकेपछि दलहरू छलफलमा जुटेका छन्। दलहरू बीचको छलफल जारी रहेपछि संसद सचिवालयले बैठक सूचना निकालेर 2 बजे सारेको थियो। संसदको अवरोध खुलाउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक राख्नु भएको थियो। सर्वदलीय बैठकपछि अहिले विपक्षी दलहरूले छुट्टै छलफलमा जुटेका छन्। उनीहरूले प्रधानमन्त्रीले संसदमा सीमा बारे दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै आएका छन्। सर्वदलीय बैठकमा रासोपा सभापति लामिछानेले सीमा विवाद बारे परराष्ट्र मन्त्रीले जवाफ दिने बताउनु भएको थियो। विपक्षी दलले प्रधानमन्त्रीले लिखित दिएको पत्र वाचन गर्न मात्र दिने बताएको स्रोतले जनाएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको कोशी प्रदेश अधिवेशनको बन्द सत्र शुरू भएको छ, जहाँ सभापतिमा 6 जनाको दावी
0: परेका छन्। उनीहरूले प्रधानमन्त्रीले संसदमा सीमा बारे दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै आएका छन्। सर्वदलीय बैठकमा रासोपा सभापति लामिछानेले सीमा विवाद बारे परराष्ट्र मन्त्रीले जवाफ दिने बताउनु भएको थियो।

0: उक्त अधिवेशन निर्वाचन प्रक्रियामा प्रवेश गरेर आज बिहान स्थगित भएको छ। भोलिका लागि घोषणा भएका मध्य प्रदेश अधिवेशन पनि निर्धारित अवधि पहिल्यै अनिश्चितकालीन स्थगित भएको छ। केन्द्रीय समितिको निर्णयअनुसार 29 गते गण्डकीको प्रदेश अधिवेशन, 30 गते लुम्बिनी, 31 गते कर्णाली र असार 1 गते सुदूरपश्चिमको प्रदेश अधिवेशन हुनेछ।
1: सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरिएको छ। आयोगले 2063 सालदेखि 2082 चैतसम्म सार्वजनिक उच्च पदमा रहेका राजनैतिक दल, सेवानिवृत्त भएका, पदबाट हटिसकेका पदाधिकारी र तिनका परिवारको नाममा रहेको सम्पत्ति विवरण बुझाउन जेठ मसान्तसम्म समय दिएको थियो। तर सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। जेएनयू आन्दोलनका क्रममा कतिपय कार्यालय आगजनीमा परेर विवरण संकलनमा कठिनाई भएको हुन सक्ने अनुमान गरिएको छ। आयोगले निर्धक्क र निष्क्रिय भएर सम्पत्ति सम्बन्धी प्रमाण राखेर आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालनका लागि स्वीकृत भन्दा बढ़ी संख्यामा शैया सञ्चालन गरेर सेवा दिएका देशभरका 11 ठूला निजी मेडिकल कलेज तथा अस्पतालहरूलाई जरिवाना गराएको छ। जरिवाना तिर्नेहरूमा देशका सबैभन्दा धेरै बिरामी सेवा लिन जाने निजी मेडिकल कलेज अस्पताल छन्। यसमा काठमाडौँ मेडिकल कलेजदेखि मेडिसिटी अस्पतालसम्म रहेका छन्। सरकारले चितौन मेडिकल कलेजबाट 7 लाख रूपियाँ उठाएको छ। ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालबाट 18 लाख रूपियाँ, गण्डकी मेडिकल कलेज पोखराबाट 10 लाख रूपियाँ उठाइएको छ। यस्तै नोबेल मेडिकल कलेज विराटनगरबाट 24,44,000 रूपियाँ, नेपाल मेडिकल कलेज जोरपाटीबाट 10 लाख रूपियाँ जरिवाना तिराइएको छ। यस्तै आर्थिक वर्ष 2077-78 भने किस्ट मेडिकल कलेज ललितपुरबाट 18 लाख रूपियाँ, धुलीखेल अस्पताल काभ्रेबाट 17 लाख रूपियाँ, मणिपाल कलेज पोखराबाट 18 लाख रूपियाँ, काठमाडौँ मेडिकल कलेज सिनामंगलबाट 18 लाख रूपियाँ उठाइएको छ। यस्तै रूपन्देही स्थित देवदह मेडिकल कलेजबाट 8 लाख रूपियाँ, युनिभर्सल मेडिकल कलेज भैरहवाबाट 30 लाख रूपियाँ मन्त्रालयले असुली गरेको छ। स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानूनी जवाबदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ उक्त निर्णय कार्यान्वयन प्रक्रिया अघि बढ़ाएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको विवरण अनुसार 11 मेडिकल कलेज तथा अस्पतालबाट 1,78,84,000 रकम असूल गरेको हो। तर यो रकम भने पछिल्लो 7 वर्ष अघि अर्थात आर्थिक वर्ष 2076-77 र आर्थिक वर्ष 2077-78 हो।
1: ग्रेटर नेपालका अभियन्ता फडिन्द्र नेपाल चेक अनादर मुद्दामा पक्राउ परेका छन्। 2 वर्ष कैद सजाय भई फरार रहेका काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 10 का 67 वर्षीय नेपाललाई बुढा नीलकण्ठबाट पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले उनलाई पक्राउ गरेको जानकारी दिनुभयो। काठमाडौँ जिल्ला अदालतको फैसलाले बिगो बापत 2 वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई बुढा नीलकण्ठ 10 कटारी बस्तीबाट पक्राउ गरिएको उहाँले बताउनुभयो। पक्राउ परेका नेपालले आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत बबरमल पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: मार्बल का सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बल का यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवनभर।

0: पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। बाजुराको रानीसिंह क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको अस्थायी सीमा सुरक्षा चौकी बीओपी र चौकी बस्ने भएको छ। हिमाली गाउँपालिका तीनको रानीसिंह लामपाटामा जेठ तीन गते चौकी स्थापनाको विषयमा विवाद हुँदा हुम्लाका स्थानीयले ओडा सदस्य पेमा गारा गुरूङ सहित लाई कुटपिट गरी तीन दिनसम्म बन्धक बनाएका थिए। केही व्यक्तिहरूमाथि कुटपिट भएको थियो। गृह मन्त्रालय सचिव स्तरको एक साता अघि भएको बैठकको निर्णय अनुसार रानीसिंहको लामपाटामा बीओपी र अस्थायी प्रहरी चौकी बस्ने भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो। लामपाटामा अस्थायी रूपमा सशस्त्र प्रहरी बलका जनक पौडेलको नेतृत्वमा 21 जना र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा 7 जनाको टोली हिमाली गाउँपालिकामा पठाइएको छ। रानीसिंहको लामपाटामा हुम्लाका स्थानीयले कुटपिट गरी वडा सदस्य पेमा गारा गुरूङ, उहाँकी श्रीमती लक्ष्मी गुरूङ, सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा, स्थानीय मीनू कुंवर, प्रहरी चौकी बिछ्यामा कार्यरत प्रहरी सहायक हवलदार महेश धामी घाइते भएका थिए।
0: पोखरा महानगरपालिका 12 ओडाभित्रका सुकुम्बासी तथा न्यून कमाई भएकाका लागि म्यादी जीवन बीमा कार्यक्रम शुरू गरेको छ। आर्थिक अभावका कारण बीमा सेवाको पहुँचबाट टाढा रहेका सुकुम्बासी तथा विपन्न परिवारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्य सहित उडाले लिबर्टी माइक्रो इन्सुरेन्स कम्पनीमा 44 परिवारको निशुल्क जीवन बीमा गरिदिएको हो। दैनिक जीविकोपार्जनमै संघर्ष गरिरहेका परिवारलाई आकस्मिक दुर्घटना, बिरामी वा मृत्यु जस्ता जोखिमबाट हुने आर्थिक क्षति कम गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको उडा कार्यालयले जनाएको छ। विशेष गरी उडाभित्र अस्थायी रूपमा बसोबास गर्ने सुकुम्बासी तथा न्यून आय भएका परिवारलाई तत्सित गरी बीमा सुविधा उपलब्ध गराइएको हो।
1: बाढ़ीले क्षति पुगेको रसुवागढ़ी जलविद्युत आयोजनाको पुननिर्माण तीव्र गतिमा अगाडि बढ़ाइएको छ। गत वर्ष असार 24 लेन्दे खोलामा आएको बाढ़ीका कारण भोटेकोशी खोला स्थित बाँध संरचनामा क्षति पुगेपछि आयोजनाको उत्पादन प्रभावित भएको थियो। हाल बाँध स्थलमा थुप्रिएको अवरोध हटाउने कार्य द्रुत रूपमा अघि बढ़िरहेको आयोजनाले जनाएको छ। आयोजनाका कार्यकारी प्रमुख सत्यराम ज्याखुवाका अनुसार बालुवा थिग्याउने पोखरी डिसिन्टिङ मेसिनमा जम्मा भएका अवरोध हटाइसकिएको छ भने हेडवे सुरूङ तथा विद्युत उत्पादनसँग सम्बन्धित उपकरणको सफाई समेत सम्पन्न गरिएको छ। बाढ़ीले कटान गरेको बाह्य संरचना अन्तर्गत ड्याम तथा विद्युत गृह जाने पहुँच मार्गमा रहेको पक्की पुलको संरक्षणका लागि दायाँ बायाँ पर्खाल निर्माण कार्य जारी छ। आयोजनाले 2081 पुष 16 गतेदेखि व्यावसायिक रूपले उत्पादन शुरू गरेको थियो, तर 2082 असार 24 गतेको बाढ़ीले बाहिरी तहको ड्याम संरचनामा क्षति पुर्याएपछि आयोजना पूर्ण रूपमा बन्द हुन पुगेको बताइएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघले मध्य अफ्रिकामा बढ़दो सुरक्षा तथा मानवीय संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सुडान र चाडमा सशस्त्र समूहहरूद्वारा भइरहेका आक्रमणले क्षेत्रीय स्थिरतामा थप जोखिम सिर्जना गरिरहेको जनाएको छ। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको ब्रिफिङमा बोल्दै राजनीतिक तथा शान्ति निर्माण मामिला र शान्ति अपरेशन विभागका सहायक महासचिव मार्था अमा अक्या पोवीले मध्य अफ्रिकाको अवस्था चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो। उहाँले सुरक्षा तथा मानवीय संकट, बढ़दो सामाजिक आर्थिक दबाव र नागरिक तथा राजनीतिक अधिकारमाथि बढ़दो प्रतिबन्धका बीच केही राजनीतिक तथा संस्थागत उपलब्धि हासिल भए पनि समग्र अवस्था चिन्ताजनक रहेको उल्लेख गर्नुभयो। सीमापार आक्रमण तथा चाडका सैन्य अड्डामाथि भएका ड्रोन आक्रमणले द्वन्द अझ चर्किने जोखिम बढ़ाएको उहाँको भनाई छ।
1: अब खेल समाचार। 2026 फिफा विश्वकपको उद्घाटन खेल हुनुभन्दा एक दिन अघि मेक्सिको सिटीमा हजारौं प्रदर्शनकारीहरूले विश्वकप उद्घाटन स्थल एस्टेका स्टेडियम जाने प्रमुख मार्ग अवरूद्ध गरेका छन्। संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिको सह आयोजनामा हुन लागेको विश्वकपको उद्घाटन खेल अघि राजधानी क्षेत्रमा फुटबल समर्थकहरूको चहल पहल बढ़िरहेका बेला विरोध प्रदर्शन भएको हो। एक सातादेखि जारी आन्दोलनपछि शिक्षक संगठन सीएनटीआईबाट अलग भएको समूहले प्रदर्शनको नेतृत्व गरेको जनाइएको छ। प्रदर्शनकारीहरूले भोलि राति उद्घाटन खेल आयोजना हुने एस्टेका स्टेडियमतर्फ अघि बढ़ने प्रयास गरे पनि सुरक्षाकर्मीहरूले उनीहरूलाई रोकेको बताइएको छ। मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाजक्युजले जारी गरेको विज्ञप्तिमा प्रदर्शन शान्तिपूर्ण रहेको उल्लेख गरिएको छ। आन्दोलनरत शिक्षकहरूले तलब वृद्धि तथा पेन्सन सम्बन्धी कानून फिर्ता लिनुपर्ने माग गर्दै गत सातादेखि आन्दोलन गरिरहेका छनृ।
0: दिउँसो 3 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संसद बैठक सारेर सर्वदलीय बैठक, विपक्षी दलहरू छुट्टै छलफलमा।
0: रासोपाको कोशी प्रदेश अधिवेशनको बन्द सत्र जारी, सार्वजनिक उच्च पदमा रहेका पदाधिकारीको सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप।
1: स्वास्थ्य मन्त्रालयद्वारा 11 मेडिकल कलेज तथा अस्पताललाई जरिवाना, काठमाडौँ मेडिकल कलेजदेखि मेडिसिटी अस्पतालसम्म।
0: मध्य अफ्रिकामा बढ़दो सुरक्षा र मानवीय संकटप्रति राष्ट्रसंघको चिन्ता, सीमापार आक्रमणले क्षेत्रीय स्थिरतामा थप जोखिम निम्ति आउने चेतावनी।
1: र विश्वकप उद्घाटन अघि मेक्सिको सिटीमा प्रदर्शन, एस्टेका स्टेडियम जाने बाटो अवरूद्ध।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र अप्सरा बिदा हुन्छौ, नमस्कार।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम
1: डिश हो खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com

0: 103.8
1: अन्तर्मनको आवाज।
2: सिप सिकौ भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
3: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
2: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
3: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
2: सम्पर्क दुलेगौडा NIC बैंक भएको भवन, फोन 98564433, 98041443628 र 98562446।
4: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि TBS सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल,
6: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338, प्रशान्त नेउपाने 98460269625।
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर। तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
9: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98562345475 र 98011324475।
10: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
11: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560661636 र 98151661636।
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके, ल डन।
0: हजुर, सिक्टेल अफसेट प्रेस, सुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
2: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाणपत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
13: आज पनि भाट अडायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
14: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
13: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
14: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो?
15: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
16: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
17: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
18: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
17: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
19: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुना।
20: मोबाइल 9800585537 र 9800615899।
21: क्योइतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
22: तपाईको घर आँगनमा घन्किने बादलुका ताल सँगै वनपाखा, मेलापात, उकाली ओरालीमा सुसलिने भाकाहरू, हाम्रै मौलिकपन, बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
23: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल, दुलेगौडा 4 भित्री बजार, मोबाइल 9800585537।
21: आकर्षक सुनचाँदीको गहना, नारीको चाहना।

नमस्ते, स्वागत छ कार्यक्रम ओम प्रसन्न भूषण लोकसचिवको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रम उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ठोरपाराही 103.5 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiothorparahi.com.nt लगइन गरेर पनि विश्वभरिकै साथ हामीहरूलाई यहाँले सुन्न सक्नुहुनेछ। र श्रोता साथी, यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न भूषण सुन चाँदी पसलले भने यो पसल दुलेकोडाको भित्री बजारमा रहेको छ। यदि सुन चाँदी सम्बन्धी थप सेवाहरू चाहिएमा, कारोबारहरू पनि गर्नु परेमा, त्यस पसलबाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ भने हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा। र आजको श्रृंखलामा रहेर श्रोता साथी, हामीहरू बुधबारको दिनमा रहेर रोइला कौडा एकल भाका अनि सारेजो मौलिक भाका जस्ता रमाइलो अनि सुमधुर सुमधुर भाकालाई कार्यक्रममा स्थान दिनेछौ। र त्यसै गरी कार्यक्रमको पहिलो सांगीतिक कोशेली स्वरूप यहाँको लागि अझ निकै नै सुमधुर भाकालाई राख्नतर्फ अतिर लागिरहेको छु। त्यसै गरी गीतको बोल रहेको छ लाहू रे, जसमा आवाज रहेको छ दीपिका बैम्बो मगर र सूरज परियारको भने लय र संगीत सजिएको छ सूरज परियारकोमा। नयाँ भाका पनि रहेको छ, नयाँ कौडा भाका रहेको छ, स्वीकार्नुहोला है त।

0: हजुर श्रोता साथी लाहुरे गीतको गौडा भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा यो मिठो भाकालाई सुन्नुभयो होला र त्यसै गरी श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ शिरमा शिरफुल नानीको जसमा आवाज रहेको छ प्रेमराज महत को भने सुमधुर भाका रहेको छ स्वीकार्नु होला है त
1: हैन गाउने पनि भनेर नाति पनि भएर आको तर यसो चारैतिर

हजुर श्रोता साथी शिरमा सिरफुल नानीको यो निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। मौलिक कौरा भाका रहेको थियो भने पके पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा मिठो भाकालाई सुन्नुभयो होला र त्यसै गरी श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा एकल भाकालाई राख्नतर्फ दिन लागिरहेको छु र बिमा कुमारी दुराको आवासमा सजिएको छाती स्वर्गको खबर सुनेर यो सुमधुर भाकालाई राखिरहेको छु। निकै नै मार्मिक भाका पनि रहेको छ भने स्वीकार्नुहोला।

हजुर श्रोता साथी छाती स्वर्गीय खबर सुनेर यो सुमधुर निकै नै मार्मिक भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। भीमा कुमारी दुराको आवाजमा सजिएको एकल भाका रहेको थियो र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा मिठो भाकालाई स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथी अहिलेको लागि भने मायाकै सुर्तामा सलाइजो भाका रहेको छ, त्यसै गरी आवाज रहेको छ उदित थापा र दीपिका पैमो मगरको पनि स्वीकार्नु होला। रमाइलो सलाइजो भाकालाई।

हजुर श्रोता साथी, मायाकै सुरतमा सालाइजो यो निकै नै रमाइलो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने पके पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा मिठो भाकालाई सुन्नुभयो होला। र त्यसै गरी श्रोता साथी, आजको श्रृंखलामा रहेर बुधबारको दिनमा रहेर हामीहरू रोइला कौडा एकल भाका सालेज अनि मौली भाका जस्ता रमाइलो अनि सुमधुर भाकालाई कार्यक्रम स्थान दियौं भने पके पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुभयो होला।

र त्यसै गरी श्रोता साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन यहाँहरूमा आज उपस्थित हुने गर्दछौ भने तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 मेगाहर्ज जन्त मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com च्यानपी लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि यहाँले हामीलाई विश्वभर रहेर एकैसाथ सुन्न सक्नुहुनेछ। र त्यसै गरी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ प्रसन्न भूषण सुन शान्ति पसलले भने यो पसल दुलेगोडाको भित्री बजारमा रहेको छ। यदि सुनचारी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू गर्नु परेमा त्यसपछिबाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ भने अहिलेको लागि भने श्रोता साथी हामी कार्यक्रमको अन्त्यन्ततर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला चाहिँ भइसकेको छ। र त्यसै गरी जाँदा जाँदै कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल मौलिक ठाडो भाका चाहिँ रहेको छ भने आवाज रहेको छ किरण विशी, रमेश खले, प्रिया मगर र हिरापुन मगरको भने निकै नै सुमधुर ठाडो भाका रहेको छ। यो सुमधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ यहाँहरू माझबाट ओझल पर्दै विदा हुने आज्ञा माग्दैछु। नमस्ते नमस्कार हैता।

0: क्योंटोको थेदीमू रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलेगौड़ा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
2: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
3: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
5: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
6: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
5: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौंडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420,
6: दीप मल्ल ठकुरी 9406041530।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।
7: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
8: जिंदगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षण अझ विशेष बनाउँछ संगीतले।
9: सो लेट्स मेक आवर एवरी मोमेंट टू द रॉक मोमेंट।
8: Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.
10: हेलो दर्शन, नमस्ते, नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरपाराही 103.8 मेगाहर्ट्ज। अन्तर्मनको आवाज सुन्ने प्रोग्राम रहेको छ जिन्दगी रक्स र हामी आउने गर्दछ हप्ताको 6 दिन फरक फरक श्रृंखलाको साथमा। भने आज चाहिँ हामी तपाईँको मा जोइन स्टेक एपिसोडमा रहेर यिनै रक्सङ्गलाई लिएर उपस्थित भइसकेका छौँ। भने प्रोग्राम लिएर म छु लक्ष्मी सुनार। भने हामी चाहिँ 4 बजेदेखि 5 बजेको 1 घण्टाको समय वर्गको लागि चाहिँ उपस्थित हुने गर्दछौँ। भने अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सङ्घलाई स्थान दिने नै छौ। भने ग्रहण ब्यान्डबाट रहेको चलचित्र बोल्यो रकसँग चाहिँ कार्यक्रममा स्थान दिँदैछु, स्वीकार्नुहोस् है त।

हजुर योसँग पनि कार्यक्रम सन्धिसकेको छौँ। पक्कै पनि हामी श्रोता साथीहरू सुनिराख्नु भएको छ र यसरी नै हामी चाहिँ हप्ताको छ दिन फरकका फरक श्रृङ्खलाको साथमा चाहिँ हामी उपस्थित हुने गर्दछौँ भने हामी चाहिँ आज तपाईँहरूको माझमा वेनेसडेका एपिसोडमा रहेर यिनै रक सङ्घलाई कार्यक्रम सन्धिरहेको छौँ। पक्कै पनि हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ, हामीलाई सुनेर साथ पनि दिन सक्नुहुनेछ भन्ने कार्यक्रममा फेरि पनि सङ्घलाई स्थान दिने नै छौँ भने दुई बजी बोलको यो सङ्घ चाहिँ कार्यक्रम स्थान दिने नै छौँ र अहिलेको लागि भने चाहिँ यो रक सङ्घलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु।

हजुर, यो संगपनी कार्यक्रम सन्धिसकेको छ। पक्कै हाम्रो श्रोता साथीलाई चाहिँ सुनिराख्नु भएको छ र सुनेर भरपूर मनोरञ्जन पनि लिनुभएको छ भन्ने आशा रह्यो। र यसरी नै हामी चाहिँ तपाईँको माझमा यिनै रकसँग लाने कार्यक्रम सन्धि नै गर्दछौ भने हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ र हामीलाई सुनेर मनोरञ्जन पनि लिँदै गर्नुहोला। र अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ फेरि पनि सङ्गलाई स्थान दिने नै छौ। र अहिलेको लागि भने चाहिँ जिउँदैछु बोलको गीत चाहिँ रकसँग चाहिँ कार्यक्रम सन्धि दिन्छु र गीत सँगसँग हामी छोटो विश्राममा जानेछौँ। त्यति बेलाको समयावधि भरको लागि भने चाहिँ हामी सँगै रहनुहोला है त।

0: युनिटोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: एस दलेगौड पोलिक्लिनिकमा यही जेठ 30 गते शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
1: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
2: हार्जोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053।
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराचन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 065414233 मोबाइल 98678168।
5: खै जन्म दर्ता दिनुस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ जन्म दर्ता नभई त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन।
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
10: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
9: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
10: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
11: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461612020।
13: कहाँ जाने?
14: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
13: अनि बीचमा नझर्ने।
14: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
13: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
15: हजुर माइक्रो को सुविधा का लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
16: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9853519122 9800528 र 9840609246।
17: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
18: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
19: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
18: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौंडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9840641530।
20: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
21: हजुर, खेलचिनको विश्राम गर्दै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भन्ने प्रोग्राम रहेको छ जिन्दगी रक्षा। हामी आउने गर्दछ हप्ताको छ दिन फरकबार फरक श्रृंखलाको साथमा भने आज हामी तपाईँको माझमा चाहिँ वेनस्डेको एपिसोडमा रहेर यिनै रक संघलाई कार्यक्रम स्थान दिइरहेको छ। पक्कै पनि हाम्रो श्रोता साथीहरू सुनिराख्नु भएको छ र सुनेर भरपूर मनोरञ्जन पनि लिन सक्नुहुनेछ भने अलिको लागि भने छुट्टी लड्न नगरिकन कार्यक्रम संघलाई स्थान दिने नै छु। अगाडि पाइला बोलको गीतलाई चाहिँ रक संघलाई चाहिँ कार्यक्रम स्थान दिँदैछौ, स्वीकार्नुहोस् है त।

हजुर, यो संलग्न कार्यक्रम स्थान दिइसकेर अहिलेको लागि भने हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँको माझमा राख्नेछ है। हामी चाहिँ सन्डेका एपिसोडमा रहेर यिनै सदाबहारका गीतहरूलाई कार्यक्रम स्थान दिन्छौँ भने वनडेका एपिसोडमा चाहिँ बिहानको संग्रह कार्यक्रम स्थान दिने गर्दछौँ भने ट्युस्डेका एपिसोडमा चाहिँ लिटरेचर संग्रह कार्यक्रम स्थान दिन्छौँ। त्यसै गरी वेडनेस्डेका एपिसोडमा चाहिँ ऱ्याप रक संग्रह भन्ने, थर्सडेका एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स संग्रह चाहिँ कार्यक्रम स्थान दिन्छौँ र फ्राइडेका एपिसोडमा चाहिँ नेपाली एकोस्टिक अनप्लग म्यासअप र कभर संग्रह कार्यक्रम स्थान दिने गर्दछौँ। यसरी हामी हप्ताको छ दिन फरक फरक श्रृङ्खलाको साथमा चाहिँ हामी उपस्थित हुने गर्दछौँ भने आज चाहिँ हामी तपाईँको माझमा यिनै रक संघलाई नै कार्यक्रम स्थान दिइरहेको छ। पक्क पनि हाम्रो श्रोता साथीहरूले सुनिराख्नु भएको छ भने तपाईँले हाम्रो रेडियो ढोरबार 103.8 मेगाहर्ज अन्तर्मन कागजको साथै हाम्रो वेबसाइट www.radiodhorbarai.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। र अहिलेको लागि पनि ढिला नगरिकन कार्यक्रम संघलाई स्थान दिने नै छ। उदासीन तबोलको यो गीतलाई कार्यक्रम स्थान दिँदैछ र अहिलेको लागि पनि यो गीतलाई कार्यक्रम स्थान दिँदैछ। स्वीकार हुन्छ

हजुर यो संलग्न कार्यक्रम सकिसकेको छ। भगवान हाम्रो श्रोता साथीहरूले सुनिराख्नु भएको छ र अहिलेको लागि पनि यसरी कार्यक्रममा चाहिँ फेरि पनि संलग्न स्थान दिनेछौँ भने बाबा जस्तो हुन बोलको गीत कार्यक्रम सधैँ हामी छोटो विश्रामा जाने नै छौँ। त्यति बेलाको समय फरको लागि भने चाहिँ हामी सँगै रहनुहोला है त।

0: पिणितोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
0: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
1: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
5: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
6: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
6: हाम्रा विशेषताहरू
5: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
6: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
5: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
6: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
5: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560062।
0: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
7: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510888461 र सिजन गुरुङ 97045040900।
8: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: उपचार हुने रोगहरू
8: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
9: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
8: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
9: दिसा पिसाब एवं पेटको समस्या,
8: तौल घटबड हुने वा थाइराइडको समस्या,
9: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्स रे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
8: दैनिक क्लिनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवा का लागि पनि हामीलाई सम्झनुहोस्।
9: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
8: फोन नम्बर 0564142333 र 9876168187।
10: This is Radio Dhorbarahi 103.8 MHz.
11: हजुर, केही दिनको विश्राममा गर्दै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यसलाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाट 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने हामी चाहिँ आज तपाईँहरूको माझमा होइन श्रेता विश्वमा रहेर यिनै रक संग्रहले कार्यक्रम स्थान दिइरहेको छ भने अहिलेको लागि ढिला नगरिकन कार्यक्रम चाहिँ संघलाई स्थान दिँदैछ। युद्धको भूलको योग्यता कार्यक्रम स्थान दिँदैछ, स्वीकार्नुहोस्

हजुर, यो संलग्न कार्यक्रम सुनिसकेको छौं र आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी सुटिन पर्ने बेला पनि भइसकेको छ र यसरी नै जाँदा जाँदै चाहिँ बिर्सिए बोलको यी गीतलाई चाहिँ कार्यक्रम सुनिदिँदै म कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: to you.
1: This is Radio Dhorbarahi, 103.8 megahertz.
2: पहिले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेशन रहेछ र पो, सबैले कुरा गरेका दीपा। ए दीपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ,
2: अहिले हतार छ पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846161268 र 9560602 68।
6: ए बुढी तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा।
8: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856633998 र 9845010950।
10: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
11: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
10: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
11: सेवा लिने क्रममा चाहिने जानकारी,
10: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
11: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
10: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
11: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
12: अब मुटुरोगको उपचारका लागि ठुलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि ₹2,00,000 उपचार बिमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
13: ओम भगवती मेटल एंड स्टील उद्योगलाई छिटो अनि गुणस्तर का सामान पाउनलाई, गाछे पानीमा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी, कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी।
14: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
15: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
14: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संस्था तारबार गरी
0: संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
15: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856601013, 9867294।
16: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
17: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
18: ढोरबाराही हाइलाइट्सको साथमा
19: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
18: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
20: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ढोरबारा हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। नेकपा एमालेका सदस्यीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधि सभामा देखिएको अवरोधको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदनको कार्यवाही अघि बढ़न नसक्ने बताउनु भएको हो। उहाँले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले दिएको वक्तव्यमा सहमत नभएको बताउनु भएको छ। नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सरकारी विज्ञापन निजी संचार माध्यममा नदिने सरकारको निर्णय सच्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा बुधबार 1 घण्टा धरना दिएको छ। नेपाल पत्रकार महासंघ केन्द्रको आन्दोलन कार्यक्रम अन्तर्गत तनहुँ शाखाले बुधबार बिहान 11 बजेदेखि 12 बजेसम्म प्रशासन कार्यालयमा धरना दिएको हो। धरना कार्यक्रममा शाखाका अध्यक्ष डीपी अधिकारी, पूर्व अध्यक्ष प्रकाश चन्द्र भजराई, ओमकार आचार्य सल्लाहकार नारायण खड्का, शाखाका पदाधिकारी सदस्य एवं विभिन्न संचार माध्यममा आबद्ध संचारकर्मीको सहभागिता रहेको थियो। शाखाको आयोजनामा जेठ 29 गते समेत सोही समयमा प्रशासन कार्यालयमा धरना दिने कार्यक्रम रहेको छ। महासंघले निजी संचार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने निर्णयले प्रेस स्वतन्त्रता र संचार क्षेत्रको दिगोपनामा असर पर्ने भन्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेको छ। गण्डकी विश्वविद्यालयको रजिस्ट्रारमा डाक्टर ढाकर राम भण्डारी नियुक्त हुनुभएको छ। उपकुलपति डाक्टर कृष्ण अधिकारी संयोजकत्वको सिफारिश समितिले भण्डारी सहित डाक्टर श्रीकान्त खतिवडा, राजेश ठकुराठीको नाम सिफारिश गरेको थियो। तीमध्ये डाक्टर भण्डारीलाई कुलपति प्राजा इन्द्रप्रसाद तिवारीले कुलपतिमा नियुक्त गर्नुभएको हो। डाक्टर भण्डारी गण्डकी प्रदेश विज्ञान तथा प्राविधिक प्रतिष्ठानका कार्यकारी निर्देशक रहनु भएको थियो। प्रदेश सरकारले प्रतिष्ठान नै खारेज गरेपछि वहाँ स्वतः उक्त पदबाट बाहिरिनु भएको हो। बाँकेको नेपालगंज स्थित एक सहकारी संस्थाका अध्यक्षलाई ठगी आरोपमा कास्कीको पोखराबाट प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले मंगलबार पोखरा महानगरपालिका 8 सिर्जना चोकबाट 43 वर्षीय जितेन्द्र थापालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी न्यायिक उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार बाँके जिल्ला अदालतबाट ठगी कसुरमा पक्राउ पुर्जी जारी भएका इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष थापालाई नियन्त्रणमा लिएको हो। तनहुँ जिल्लामा पछिल्लो 24 घण्टाको अवधिमा 2 वटा सवारी दुर्घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जेठ 26 गते बिहान छ बजेदेखि 27 गते बिहान 6 बजेसम्म भएका दुर्घटनामा 5 जना घाइते भएका छन्। दुर्घटनामा घाइते मध्ये 4 जनाको अवस्था मध्यम रहेको छ भने 1 जना सामान्य घाइते भएका छन्। घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक द्वदीका प्रसाद केमेरीले जानकारी दिनुभएको छ। दुर्घटनामा संलग्न दुईवटा सवारी साधन मध्ये एक ट्रक र एक कारमा क्षति पुगेको छ। प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि चालकलाई सावधानीपूर्वक सवारी चालक गर्न तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ। भएका दुर्घटनामा 5 जना घाइते भएका छन्। दुर्घटनामा घाइते मध्ये 4 जनाको अवस्था मध्यम रहेको छ भने 1 जना सामान्य घाइते भएका छन्। घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार

काठमाडौँमा भएको जेएनजी आन्दोलनमा चितवन जेलबाट भागेका 17 जना गैंडा तस्कर र देशभरबाट भागेका 40 जना वन्यजन्तु तस्कर अझै फरार रहेका छन्। कारागारबाट भागेको 9 महिना बितिसकेको छ। भागेकालाई कारागारमै फर्कन कारागार व्यवस्थापन विभागले पटक पटक आग्रह गर्दा पनि फर्किएका छैनन्। कारागारमा कैदी सजाय भुक्तान गरिरहेका वन्यजन्तु अपराधसँग सम्बन्धित कैदीबन्दी नफर्किँदा सुरक्षामा चुनौती थपिएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत दिल प्रसाद पूर्जाले बताउनु भएको छ। प्रहरी संघको समन्वयमा खोज्ने कार्य जारी छ, तर फेला परेका छैनन्। त्यसैले चुनौती त बढ़ेको छ, पूर्जाले बताउनु भएको हो। फरार रहेका समेतबाट निकुञ्ज सुरक्षामा चुनौती थपिएको प्रशासनले जनाएको छ। सोहीअनुसार उनीहरूलाई पक्राउ गर्नका लागि सूचना संकलन र सहजीकरणमा जुटेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनु भएको हो। पूर्वी नवलपरासीको बुलिङचार गाउँपालिका 2 का स्थानीयले श्रमदान मार्फत वर्षौंदेखि भत्किएर संचालनमा नआएको पुरानो सड़क मर्मत र सम्भार गरी संचालनमा ल्याउने प्रयास गरिरहेका छन्। गाउँमा रहेका 12 वटा कच्ची सड़क पुरानो र जीर्ण अवस्थामा रहेका छन्। यति बेला स्थानीय श्रमदानबाटै छरछरे गोडडाँडा रामकोट बोझा र भागबारी टाढी मोटर बाटोको मर्मत सम्भार हुन लागेको बुलिङचार 2 का स्थानीय बेलबहादुर राणा मगरले बताउनु भएको हो। सागुरो सड़क ठाउँठाउँमा भत्किएको र कसैबाट पनि सहयोग नपाएपछि अहिले 23 किलोमिटरको सो कच्ची सड़क मर्मत गर्न गाउँले लागि परेको राणा मगरले बताउनु भएको छ। सधैँ अर्कोको मुख ताक्नुभन्दा आफ्नै श्रमदान गरेर वडा कार्यालयसम्मको सड़क मर्मतको काममा स्थानीय जुटेको बुलिङचार 2 का वडा सदस्य वीरबहादुर राणा मगरले बताउनु भएको छ। कुनै तहबाट सहयोग नपाएपछि 165 घरका बासिन्दाले आफै श्रमदान गरेर 12 वटा कच्ची बाटो मर्मत सम्भार गर्न थालेको वडा नम्बर 2 का वडा अध्यक्ष कमलराज मगरले बताउनु भएको छ। तत्कालीन गाउँ विकास समितिले 2070 2072 झण्डै 50 लाख रूपियाँ खर्चेर 12 वटा बाटो निर्माण गरी वडा कार्यालयसँग समन्वय गरेको थियो। यद्यपि 6 वर्षदेखि अलपत्र परेका यी बाटोमा कतैबाट पनि सहयोग नपाएपछि स्थानीय आफै मर्मतमा कसिएका हुन्। सो सड़कलाई नमूनाका रूपमा विस्तार गरी 12 महिना नै गाड़ी चलाउने गरी मर्मत भइरहेको दर्लामी मगरले बताउनु भएको हो। निजी क्षेत्रबाट संचालित शिक्षण संस्थाहरूले विद्यार्थीबाट लिने शुल्कमा 3% समता शुल्क लिने सरकारी घोषणाप्रति मन्टेश्वरी एसोसिएशन कास्कीले गम्भीर ध्यानकर्षण गर्दै असन्तुष्टि व्यक्त गरेको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत यस्तो शुल्क लिने घोषणा गरेसँगै एसोसिएशनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै यो प्रावधान तत्काल खारेज गर्न माग गरेको हो। सरकारवालाहरूसँग संवाद र छलफल नगरी एकतर्फी रूपमा ल्याएको यो निर्णयले निजी लगानीकर्ता र अभिभावकलाई थप आर्थिक भार पर्ने एसोसिएशनको बुझाइ रहेको छ। स्वदेशी उद्यमशीलतामा विश्वास गरी अगाडि बढ़िरहेका लगानीकर्तालाई यो निर्णयले निरुत्साहित पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ। आफ्ना छोराछोरीको भविष्यका लागि आर्थिक दायित्व वहन गरिरहेका स्वावलम्बी अभिभावकलाई थप शुल्क लगाउनु न्यायोचित नभएको र निजी विद्यालयले राज्यको ठूलो आर्थिक भार थामिरहेको एसोसिएशनकी अध्यक्ष रीता पौडेलले बताउनु भएको हो। निजी विद्यालयहरूले हालसम्म 7 अर्ब रूपियाँ भन्दा बढ़ीको पूँजी संकलन गरी लगानी गरेका छन्। यस क्षेत्रले 4 लाख भन्दा बढ़ी नेपालीलाई प्रत्यक्ष रोजगारीको अवसर दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। हाल देशभर 38 लाख भन्दा बढ़ी विद्यार्थीले निजी विद्यालयमा गुणस्तरीय शिक्षा पाइरहेका छन्। देशको कुल गृहस्थ उत्पादनमा निजी शिक्षालयको योगदान 7.2% रहेको र देशको आर्थिक चक्रमा वार्षिक 2 खर्ब रूपैयाँ भन्दा बढ़ीको योगदान यी विद्यालयहरूले पुर्याउँदै आएका छन्। आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम तर्जुमाका लागि रिसिङ गाउँपालिकाले आयोजना गरेको राय सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको कार्यक्रममा आयोजित कार्यक्रममा जनप्रतिनिधि राजनैतिक दलका प्रतिनिधि सरकारवाला तथा स्थानीय नागरिकहरूले विकास निर्माण शिक्षा स्वास्थ्य कृषि पर्यटन लगायत विभिन्न क्षेत्रसँग सम्बन्धित

0: कविता प्रस्तुत गरेका थिए। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनु माया थापा तथा प्रमुख प्रशासकीय अधिकृत अनिल अगाई लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले दिएका सुझावहरूलाई आगामी नीति तथा कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा समावेश गरिने गाउँपालिकाले जनाएको छ। लगातार चार कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 2.57 अंकले बढ़ेर 2736.17 बिन्दुमा पुगेको छ। आज बैंक समूहको सूचक स्थिर रहेको छ। यस्तै विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्यूचल फण्ड बाहेक सबै समूहका सूचक सामान्य घटेका छन्। आज 127 कम्पनीको शेयर बढ़ेकोमा 134 घटेका छन्। यसै 10 कम्पनीका शेयर भने घटबढ़ भएका छैनन्। आज कालिन्चोक हाइड्रो पावर, सोपान र अपोलो हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन प्रभु बैंकको डिभेन्चर 2086.8% भन्दा धेरैले घटेको छ। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 6.44 अर्ब कारोबार भएकोमा आज 356 कम्पनीका 92,83,000 किता शेयर 4.29 अर्ब रूपियाँमा किनबेच भएका छन्। वालिङ युवा क्लबले यही जेठ 28 गतेदेखि असार 1 गतेसम्म अन्तर क्लब खुला श्याम स्मृति फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। वालिङ नगरपालिका 8 स्थित खेल मैदानमा 26 वर्षदेखि रोकिएको जिल्लाकै पुरानो फुटबल प्रतियोगिता पुनः सञ्चालन हुन लागेको हो। प्रतियोगिताको विजेताले 1,00,000 रूपियाँ नगदसहित सिल्भर मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले 50,000 रूपियाँ नगदसहित सिल्भर मेडल र प्रमाणपत्र पाउनेछन्। प्रतियोगितामा स्याङ्जा, पाल्पा र पर्वतका 15 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। खेलकुद गतिविधिलाई निरन्तरता दिन तथा नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता पुनः सञ्चालन गर्न लागिएको संस्थापक समिति संयोजक एलबी ज्वारसनले बताउनु भएको हो। फुटबल खेलाडी श्याम थापाको विक्रमसम्म 2051 असार 23 गते वालिङ खेल मैदानमै खेलिरहेका बेला चट्याङ लागेर निधन भएको थियो। त्यसपछि उहाँको स्मृतिमा केही वर्ष प्रतियोगिता सञ्चालन भए पनि विभिन्न कारणले निरन्तरता पाउन सकेको थिएन। प्रतियोगिता सञ्चालनका लागि करिब 5,48,000 रूपियाँ आमदानी हुने र 5,30,000 रूपियाँ खर्च हुने अनुमान आयोजकले गरेको छ। प्रतियोगिताबाट बचत हुने रकम ज्येष्ठ नागरिकलाई लक्षित खुला व्यायामशाला निर्माणमा खर्च गर्ने योजना रहेको आयोजक समितिले जनाएको छ। हस्तसाझा 5 बजेको ढोरबडा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोज पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण। श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियूष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 फोन 061-590-162 590-163।
6: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
7: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98-166-34-372।
9: ए सबिना, यस्तो हतारमा कता हो।
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460-78528 र 98028-16142।
12: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
13: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
12: कहाँ?
13: गण्डकी मेडिकल हल।
14: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
13: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
14: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
12: गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 065-590-369, मोबाइल 98-40-82-69-26।
10: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
14: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
10: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
15: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया,
16: ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
17: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
16: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
17: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
14: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98465699 छ।
18: नमस्ते, अहिले तपाईँ रेडियो दुर्पालाई सुन्दै हुनुहुन्छ।

0: सुवर्ण अवसर।
1: अब दुलेकौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
0: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
0: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएसको सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
0: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
0: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
0: साथै पुराना निको नभएको घाउ, छाडा सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141 35622।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
6: मेडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
5: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
2: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रे हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9862-61-55-507।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806-81-115।
10: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153868।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: न दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9446078302।
4: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झे।
5: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
6: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
7: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
8: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
7: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
8: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: अफिसबाट अमित सरको फोन।
10: हस, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
11: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
12: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
6: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7-13, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
13: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
14: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
13: अनि बन्छ त दाई?
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त
15: सुगन्धा एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
16: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
17: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
16: प्रोप्राइटर राजन पौडेल मोबाइल 9856062029
18: 103.8 अन्तर्मनको आवाज
19: स्टेशन 1 स्टुडियो टाइटल
20: अहिले साँझको 6 बज्यो
21: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
22: निर्वाह भत्ता नपाएको भन्दै वीर अस्पतालका रेजिडेन्ट डाक्टर आन्दोलित 72 घण्टा भित्र भत्ता नपाए सेवा ठप्प पार्ने चेतावनी
23: इरानद्वारा अमेरिकी सैन्य आक्रमणको कड़ा निन्दा राष्ट्रिय सार्वभौमिकताको खुला उल्लंघन गरेको आरोप
22: र एन्फामाथि फेरि निलम्बनको खतरा फिफा र एएफसीले राखेपसँग मागे लिखित स्पष्टीकरण

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको जवाब दिनुभएको छ। यही जेठ 17 गते प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा सांसदहरूका प्रश्नको जवाब दिने क्रममा नेपालले पनि भारतको जमीन मिचेको अभिव्यक्ति दिनुभएको थियो। सो अभिव्यक्तिको विरोधमा विपक्षी दलहरूले संघीय संसदका दुवै सदन चल्न दिएका थिएनन्। लामो छलफलपछि विपक्षी दलहरूले आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्री खनाललाई जवाब दिन अनुमति दिएका हुन्। त्यस क्रममा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको भन्दै बचाउ गर्नुभएको छ। नक्साङ्कन हुन बाँकी रहेका क्षेत्रमा बाहेक 10 गजा अतिक्रमणको समस्या विद्यमान रहेको उहाँको भनाई छ। सीमा विवादका विषय कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सरकार तत्पर रहेको पनि उहाँले बताउनुभयो। त्यस क्रममा उहाँले आफ्नो भारत भ्रमणबारे पनि जानकारी गराउनु भएको छ। यससँगै दुई देशबीच भएको 3 बुँदे घोषणाका विषयमा पनि मन्त्री खनालले जानकारी गराउनु भएको छ। बैठकमा परराष्ट्र मन्त्रीले सम्बोधन गरिरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदले आसनबाट उठेर विरोध गरेका थिए।
4: परराष्ट्र मन्त्री पछि विपक्षी दलका नेताहरूले पनि बोलेपछि सभामुख डोलप्रसाद आर्यले संसदको कार्यसूची अघि बढ़ाउन खोज्दा श्रम संस्कृति पार्टीका सांसदले विरोध जनाउनु भएको थियो। पटक पटक ध्यानाकर्षण गराउँदा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बिना अनुमति उठेर लगातार बोलेपछि सभामुखले कार्यसूची अघि बढ़ाउनु भएको थियो। वेलमा पुगेर नाराबाजी गरिरहेका श्रम संस्कृतिका सांसदहरूलाई सभामुखले बोल्न समय दिने बताएपछि अवरोध हटेको थियो। त्यसपछि रोस्टममा पुग्नुभएका साम्पाङले प्रधानमन्त्री संसदप्रति जवाबदेही नभएको र आफूले बोल्न पनि आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको कोशी प्रदेश अधिवेशनमा सहमति हुन नसक्दा नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ। केही बेरमा निर्वाचन प्रक्रिया शुरू हुने निवर्तमान प्रदेश प्रवक्ता प्रकाश कुमार अधिकारीले जानकारी दिनुभयो। अधिकारीका अनुसार सभापतिमा 6 जनाको दावी परेको छ भने सदस्यका लागि 76 जनाको दावी रहेको छ। हिजोबाट शुरू गरिएको बागमती प्रदेश अधिवेशन पनि निर्वाचन प्रक्रियामा प्रवेश गरेर स्थगित भएको छ। अधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या, नयाँ पुराना सदस्य समायोजन लगायतका विषयमा विवाद भएकाले भोलि दिउँसोसम्म विवाद टुंगी र प्रक्रिया अघि बढ़ने निर्वाचन आयोगका प्रमुख पवन केसीले जानकारी दिनुभयो। भोलिका लागि घोषणा भएका मधेस प्रदेशको अधिवेशन पनि निर्धारित अवधि पहिले अनिश्चितकालीन स्थगित भएको छ। केन्द्रीय समितिको निर्णय अनुसार 29 गते गण्डकी प्रदेश अधिवेशन, 30 गते लुम्बिनी, 31 गते कर्णाली र असार 1 गते सुदूरपश्चिमको प्रदेश अधिवेशन हुने कार्यतालिका छ।
3: वीर अस्पतालमा कार्यरत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्स अन्तर्गतका रेजिडेन्ट डाक्टरहरूले वैशाख महिनाको निर्वाह भत्ता नपाएको भन्दै आन्दोलनको घोषणा गरेका छन्। रेजिडेन्ट एसोसिएशन अफ नेम्सले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रशासनलाई 72 घण्टाको अल्टिमेटम दिएको हो। संस्थाका अध्यक्ष डाक्टर प्रकाश खरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेम्स प्रशासनले प्रत्येक महिनाको 7 गतेभित्र भत्ता भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाए पनि
4: आदेश अधिवेशन हुने कार्यतालिका छ।
3: वीर अस्पतालमा कार्यरत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्स अन्तर्गतका रेजिडेन्ट डाक्टरहरूले वैशाख

0: प्रेसिडेन्ट डाक्टरहरूले आजदेखि पहिलो चरणको आन्दोलन स्वरूप एप्रोनमा कालो पट्टी बाँधेर काम गर्न थालेका छन्। आफ्नो माग पूरा गर्न प्रशासनलाई 72 घण्टाको समय तोक्दै एसोसिएशनले जेठ 30 गतेभित्र भत्ता भुक्तानी नभए आन्दोलनलाई सशक्त बनाउने चेतावनी पनि दिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: गुणस्तरीय प्लम्बिङको परवर्ग नाम
2: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लाइट फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। पछिल्ला केही हप्तादेखि बर्ड फ्लू संक्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढ़ेको छ। हालसम्म 5,53,750 कुखुरा नष्ट गरिएका छन्। रोग नियन्त्रणमा खटिएको पशु सेवा विभागको टोलीले दिएको जानकारी अनुसार प्रभावित 10 जिल्लामा 72 फार्मका लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा नष्ट गरिएका छन्। सरकारको निर्देशन अनुसार खटिएको द्रुत कार्य टोलीले कुखुरासँगै 10,900 अण्डा र 2,05,000 किलो कुखुराको दाना पनि नष्ट गरेको पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठले जानकारी दिनुभयो। सरकारले बर्ड फ्लूका कारण कुखुरा तथा अन्य उत्पादन गुमाउन बाध्य किसानलाई करिब 42 करोड़ राहत दिने भएको छ। वरिष्ठ पशु चिकित्सक डाक्टर श्रेष्ठका अनुसार रोग पुष्टि भई कुखुरा अण्डा तथा दाना नष्ट गर्न बाध्य भएकाले ती किसानलाई उक्त राहत दिन लागि हो।
0: लगातार 4 कारोबार दिन घटेको नेप्से परिसूचक आज भने सामान्य अंकले बढ़ेको छ। नेप्से 2.57 अंक बढ़ेर 2736 बिन्दुमा उक्लिएको छ। आज 4,29,74,64,000 रूपियाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ। बजार बढ़दा 127 कम्पनीको शेयर मूल्य पनि बढ़ेको छ। 134 कम्पनीको शेयर मूल्य घटेको छ भने 10 कम्पनी आज स्थिर रहे।
5: अब अन्तर्राष्ट्रिय समाचार। इरानले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि आक्रमण भएको भन्दै अमेरिकी सैन्य कार्यवाहीको कड़ा निन्दा गरेको छ। इरानी विदेश मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा स्ट्रेट अफ होर्मुज क्षेत्रमा अमेरिकी सैन्य हेलिकप्टर दुर्घटनापछि संयुक्त राज्य अमेरिकाले इरानको दक्षिणी क्षेत्रमा सैन्य आक्रमण गरेको आरोप लगाएको छ। अमेरिकी आक्रमणले अन्तर्राष्ट्रिय कानून तथा इरानको राष्ट्रिय सार्वभौमिकताको खुल्ला उल्लंघन गरेको इरानको आरोप छ। यसको प्रतिक्रिया स्वरूप इरानी सशस्त्र बलले आत्मरक्षाको अधिकार प्रयोग गर्दै मध्य पूर्व स्थित अमेरिकी सैन्य आधार र सम्पत्तिलाई लक्षित गरी जवाफी कार्यवाही गरेको जनाएको छ। इरानले क्षेत्रीय देशहरूलाई आफ्नो भूमि र सैन्य सुविधा इरान विरूद्धका आक्रमणकारी गतिविधि तथा संगठित अपराधका लागि प्रयोग हुन नदिन आग्रह गर्दै भविष्यमा त्यस्ता गतिविधि दोहोरिएमा जवाफी कदम चालिने चेतावनी दिएको छ।
0: अब खेल समाचार। विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ एएफसीले राष्ट्रिय खेलकुद परिषद राखेपसँग इन्फ्रा सम्बन्धी विवादमा लिखित स्पष्टीकरण माग गरेका छन्। फिफा र एएफसीले राखेपलाई भोलिसम्ममा जवाब दिन आग्रह गर्दै आवश्यक आश्वासन प्राप्त नभए इन्फ्रामाथि पुनः निलम्बनको कार्यवाही अघि बढ़ाउने चेतावनी दिएका छन्। फिफा र एएफसीले इन्फ्राका महासचिवलाई पठाएको पत्रमा राखेपले गत मे 15 पठाएको पत्रबारे उल्लेख गर्दै इन्फ्रामाथि लगाइएको निलम्बन फुकुवा गरिएको विषयलाई स्वागत गरेका छन्। तर राखेपले गत मार्च 25 गरेको निर्णयका अन्य प्रावधानहरू अझै पूर्ण रूपमा खारेज नभएको भन्दै दुवै संस्थाले चिन्ता व्यक्त गरेका छन्। उक्त निर्णय मार्फत इन्फाको निर्वाचन प्रक्रिया रोक्न, विधानका केही प्रावधान संशोधन गर्न तथा जिल्ला फुटबल संघहरूलाई पनि विधान संशोधन गरी निर्वाचन गर्न निर्देशन

0: दिएको थियो। फिफा र एएफसीले यस्ता कदमलाई एन्फाको स्वायत्ततामाथि गम्भीर असर पार्ने तथा फुटबल प्रशासनमा तेस्रो पक्षको हस्तक्षेपका रूपमा व्याख्या गर्दै अन्तर्राष्ट्रिय फुटबल नियम विपरीत भएको बताएका छन्। साँझ छ बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे संसदमा परराष्ट्र मन्त्रीको जवाब, विपक्षी दलका नेताले बोलेपछि खुल्यो सदनको अवरोध।
0: राष्ट्रपाको कोशी प्रदेश अधिवेशनमा सहमति हुन सकेन, नेतृत्व चयनका लागि निर्वाचन हुने।
1: निर्वाह भत्ता नपाएको भन्दै वीर अस्पतालका रेजिडेन्ट डाक्टर आन्दोलित, 72 घण्टाभित्र भत्ता नपाए सेवा ठप्प पार्ने चेतावनी।
0: इरानद्वारा अमेरिकी सैन्य आक्रमणको कड़ा निन्दा, राष्ट्रिय सार्वभौमिकताको खुला उल्लंघन गरेको आरोप।
1: र एन्फामाथि फेरि निलम्बनको खतरा, फिफा र एएफसीले राखे प्रसंग मागे लिखित स्पष्टीकरण।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबर सकियो। कृष्ण र माधव बिदा हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कड़ा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-5106-0069।
4: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
5: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
6: गंजकी कॉलेज अनाउंस रजिस्ट्रेशन ओपन फॉर प्लस टू कंप्यूटर साइंस अलोंग विथ होटल मैनेजमेंट, बिजनेस स्टडीज, मैनेजमेंट, ह्यूमैनिटीज, एजुकेशन एंड लॉ। आवर फीचर आउटस्टैंडिंग बोथ रिजल्ट, साइकोलॉजिकल, प्रैक्टिकल, सोशल एंड एकेडमिक एनवायरमेंट। फॉर मोर डिटेल गंजकी कॉलेज।
7: ए सबिना, यस्तो हतारमा कता हो?
8: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
7: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भयो। भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहू, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9800281142।
10: सिप सिकौ भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
11: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
10: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
11: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
10: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 9856443 9901443628 र 9560264446।

0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9968178887।
3: अब मुटुरोगको उपचारका लागि ठूलो राहत। नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बिमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
4: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648883522।
7: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
8: अब चिन्ता नलिनुहोस्, शरणायन सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
7: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
8: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
7: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
2: प्रोपाइटर दुर्गामान श्रेष्ठ,
8: सम्पर्क 9846361209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
9: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
9: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
7: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्तन हो।
10: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
11: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856661636 र 9851166।
13: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
14: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
15: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
13: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याक ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
14: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटे सुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छर्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
13: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
16: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
17: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
18: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: सधैं पसल बाट बोरा घिसारिया छ खाछ कहिले कसो त अनि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98560192।
3: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नासा, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
4: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
5: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्य जन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।
6: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल, तपाईँ पनि झुकिनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
6: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी
11: को सिम पनि पाइन्छ। एनसीएल को नया सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
9: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
12: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894166599 छ।
13: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
6: अहिले के सुन्ने भनेको
9: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
6: हो र, अरू दिन पनि हाम्रै सुक्ला गण्डकीको उत्पादन पाइन्छ।
9: हो त, सुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
6: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
9: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
14: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
15: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
14: हजुर, 10 औँदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
1: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 9825359122, 9800528 र 9460769246।
12: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा
6: यही जेठ 30 गते शनिबार
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
16: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
6: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
16: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
12: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
16: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
17: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0065414377, मोबाइल 9856443।
1: युनिटोको थेदीमु रेडियो ढोरबाराही 103.8 MHz।

0: ए आमा पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
1: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
2: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चाप दुलेगौडा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
5: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
6: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
6: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
7: मम्मी, भोक लाग्यो, खाजा खाऊँ न?
8: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
7: हस् मम्मी।
9: मैले सुने छोरी, ल जाऊँ हिँड।
8: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
8: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
6: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै। टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
10: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
3: धोरबाराही हाइलाइट्सको साथमा
6: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।

0: नमस्कार, रेडियो ध्वरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ध्वरबाराही हाइलाइट्समा सहकर्मी सृष्टि खत्रीसँगै अशोक विश्वकर्माको स्वागत छ। ध्वरबाराही हाइलाइट शुरू गरौं आजका प्रमुख समाचारहरूबाट।
1: सीमा सम्बन्धी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण, प्रतिपक्षीय दलहरू प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडानमा।
0: बिरामीको तस्विर र विद्यार्थीको जानकारी गोप्य राख्न अस्पताल र विद्यालयलाई सरकारको निर्देशन, ट्रेड युनियन खारेजीको निर्णय विरूद्ध परेको मुद्दा सर्वोच्च अदालतको हेर्दा हेर्दैको सूचीमा।
1: पोखराको पर्यटन प्रवर्धन गरिँदै सरकारको विज्ञापन नीति विरूद्ध पत्रकार महासंघको 77 वटै जिल्लामा धरना, निर्णय फिर्ता लिन माग।
0: भारतको इतिहासमा नै सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्रीको रेकर्ड, नरेन्द्र मोदीको नाममा कीर्तिमान बनाउनु भएका मोदीलाई विश्वभरिका नेताहरूको बधाई।
1: र एन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एफसीको चेतावनी।
0: अब पूरा समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा मन्त्री खनालले नेपाल भारत सीमाका विभिन्न ठाउँमा क्रस बोर्डर अकुपेशन सम्बन्धी धेरै ठाउँमा विवाद रहेको बताउनुभयो। उहाँले सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतको संयन्त्र मार्फत म्यापिङको काम भइरहेको जानकारी दिनुभएको छ। सीमा सम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने उहाँको भनाइ रहेको छ। मन्त्री खनालले सीमा क्षेत्रमा दुवै पक्षले आ आफ्नो उपभोगमा रहेको भूभागमाथि दावी गर्दै आएको बताउँदै प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाई पनि यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनको सन्दर्भसँग सम्बन्धित रहेको दोहोर्याउनुभयो। परराष्ट्र मन्त्री खनालले सीमा विवादको मूल प्रश्न यसको समाधान कसरी गर्ने भन्ने रहेको उल्लेख गर्दै नेपाल र भारत सीमा विषय द्विपक्षीय मुद्दा भएकाले ऐतिहासिक सन्धि सम्झौता, नक्सा तथा स्थापित आधारमा कूटनीतिक संवाद र वार्ता मार्फत समाधान खोज्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो।
1: प्रमुख प्रतिपक्षीय दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेङबेले नेपालले कसैको भूमि मिचेको छ कि भनेर खोज्दै हिँड्ने सत्तापक्षका सांसदहरू देखेर आफू लज्जित भएको टिप्पणी गर्नुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा नेता आङदेङबेले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँड्नुपर्नेमा सत्तापक्षका केही सांसदहरूले नेपालले भारतको सीमा मिचेको हो भनेर न्वारनदेखिको बल लगाएर दौड़ी राखेको भन्दै आपत्ति जनाउनु भएको छ। लिपुले कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने कुरा दुनियाँलाई थाहा भएको र ती समस्याको समाधान गहन कूटनीतिक सम्वाद मार्फत टुंगो लगाउनु पर्ने उहाँको भनाइ छ। नेता आङदेङबेले आज सत्तापक्षका कारण संसदमा प्रश्न गर्ने क्षमताको समेत ह्रास भइरहेको कारूणिक दृश्य देख्नु परेको गुनासो पनि गर्नु भएको छ।
0: नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर परराष्ट्र मन्त्रीले दिएको स्पष्टीकरणप्रति आफ्नो दलको असहमति रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा नेता थापाले प्रधानमन्त्रीको घोषणा वा वक्तव्यको रक्षा र परराष्ट्र मन्त्रीले गर्ने नभई प्रधानमन्त्री स्वयं रोस्टममा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्नुभयो। प्रधानमन्त्रीले निरन्तर रूपमा संसदको उपेक्षा र उपहास गरेको आरोप लगाउँदै थापाले यसलाई स्वेच्छाचारिता र अधिनायकवादको संकेतका रूपमा चित्रण गर्नुभएको छ। उहाँले प्रधानमन्त्रीको कार्यशैलीले देशलाई कुन दिशामा लैजान खोजिरहेको हो भनेर प्रश्न समेत गर्नुभयो। नेता थापाले संसदमा विद्यमान गतिरोध अन्त्यका लागि 3 वटा शर्त अगाडि सार्नु भएको छ। उहाँका अनुसार प्रधानमन्त्रीले रोस्टममा आएर आफ्नो गल्तीहरू सच्याउनु पर्ने, सभामुखले विवादित अभिव्यक्तिबारे रूलिङ गर्नुपर्ने र राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको सभा समितिले आफ्नो सदस्यलाई गल्ती स्वीकार गर्न निर्देशन दिनुपर्ने माग गर्नुभएको छ। यी मागहरू पूरा नभएसम्म राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र देशको गरिमाका निम्ति एमालेको संघर्ष चलिरहेको पनि उहाँले स्पष्ट पार्नुभएको छ।
1: नेकपाले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले दिएको जवाफ अस्वीकार्य भएको बताएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रमेश हमालले प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिको ढाकछोप गर्नको लागि परराष्ट्र मन्त्री गर्न अप्ठ्यारो परेको बताउनु भएको हो। उहाँले नेपालले भारतको भूमि नमिचेको दावी गर्नुभएको छ। प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत भएकाले
0: एमालेको संघर्ष चलिरहेको पनि उहाँले स्पष्ट पार्नु भएको छ।
1: नेकपाले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले दिएको जवाफ

0: भएको हो। उहाँले आफूहरू लचकताका साथ जिम्मेवार प्रतिपक्षीको रूपमा सदनमा प्रस्तुत भएको बताउनु भएको छ।
1: नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आठविधि आचार संहिता जारी गरेको छ। आचार संहिता अनुसार दर्तावाला चिकित्सकले काउन्सिलमा दर्ता भएका उपाधि बाहेक अन्य उपाधि सामाजिक सञ्जालमा प्रयोग गर्न पाउने छैनन्। यस्तै उपचार सम्बन्धी जानकारी दिँदा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्नुपर्ने र सम्भव भएसम्म सन्दर्भ सामग्री उल्लेख गर्नु अनिवार्य हुनेछ। बिरामीसँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक गर्दा सुसूचित मंजूरी लिनु अनिवार्य रहेको छ। साथै बिरामीको परिचय खुल्ने गरी कुनै पनि भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध गरिएको छ।
0: यसैबीच सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका सबै विद्यालयहरूलाई निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो गरेको परिपत्रमा विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेल जस्ता व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृति बिना कसैलाई पनि नदिन भनेको हो। केन्द्रमा प्राप्त उजुरी र गुनासाहरूमा विद्यालयहरूले विद्यार्थीहरूका व्यक्तिगत विवरण शैक्षिक परामर्श दातृ संस्था, ट्यूशन सेन्टर र विभिन्न व्यापारिक कम्पनीहरूलाई उपलब्ध गराएको र यसले विद्यार्थीहरूमा अनावश्यक मानसिक दबाव परेको उल्लेख रहेको थियो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया स्थगित भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतपत्रमा देखिएको केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न प्रक्रिया स्थगित गर्नु परेको हो। यस्तै झण्डै 400 जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादको उचित सम्बोधन गर्नुपर्नेछ भने प्रदेश निर्वाचन समितिको आवश्यक जनशक्ति थप गर्न र चुनावी प्रक्रियालाई सहज बनाउन प्रक्रिया रोकिएको हो। केन्द्रीय निर्वाचन आयोगले निकालेको विज्ञप्तिमा मतदान प्रक्रियाको नयाँ मिति र त्यससँग सम्बन्धित थप विवरण मतदान शुरू हुनुभन्दा कम्तीमा 24 घण्टा अगाडि आधिकारिक सूचना मार्फत सबैलाई जानकारी गराउने उल्लेख गरिएको छ।
0: मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल एमसीएले आज नुवाकोटको 2 सबस्टेशन र 297 किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा शुरू गरेको छ। अमेरिकाको 55 करोड़ डलर अनुदान र नेपाल सरकारको 19 करोड़ 70 लाख डलर अर्थात कुल झण्डै 1.29 खर्ब रूपियाँको लगानीमा कार्यान्वयन भइरहेको यस आयोजना अन्तर्गत रातमाटे र न्यू दमौली सबस्टेशन निर्माण हुँदैछ। यसका साथै लप्सी फेदी रातमाटे, न्यू हेटौडा रातमाटे, न्यू दमौली र न्यू दमौली न्यू बुटवल गरी 3 खण्डमा प्रसारण लाइन बढ़नेछ। अर्थ मन्त्रालयका सचिव एवं एमसीए नेपाल संचालक समितिका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो आयोजनालाई देशको आर्थिक भविष्यका लागि महत्वपूर्ण लगानी भएको बताउँदै ऊर्जा सुरक्षा र लगानी प्रवर्धनका लागि प्रसारण पूर्वाधार सुदृढ़ पार्नु अपरिहार्य रहेकोमा जोड़ दिनुभएको छ। नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अबरमले एमसीसी कम्प्याक्ट मार्फत नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण भइरहेको उल्लेख गर्दै भरपर्दो बिजुली, घर परिवार, कारखाना र कृषि क्षेत्रका लागि लाभदायक हुने बताउनु भएको छ। निर्माण सम्पन्न भएपछि रातमाटे र न्यू दमौली सबस्टेशन नेपालका सबैभन्दा ठूलो उच्च भोल्टेज सबस्टेशन मध्ये पर्नेछन्। यस पूर्वाधारले राष्ट्रिय विद्युत ग्रिड सुदृढ़ पार्नुका साथै नेपाललाई क्षेत्रीय ऊर्जा बजारमा प्रमुख भूमिकामा स्थापित गर्ने अपेक्षा राखिएको छ।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशन पछाडि सरकारी जग्गामा उद्योग सञ्चालन भएको पैसा उठ्न थालेको छ। सरकारलाई भाड़ा नतिरी सरकारी सम्पत्तिमाथि कब्जा जमाएर बसेका 300 भन्दा बढ़ी उद्योगहरूलाई कार्यवाही गर्ने मन्त्रीको चेतावनी पछाडि त्यसको तत्काल प्रभाव देखिएको हो। मन्त्री यादवको चेतावनी सार्वजनिक भएको 24 घण्टा नबित्दै 12 भन्दा बढ़ी ठूला उद्योगहरूले वर्षौंदेखिको बाँकी भाड़ा भुक्तानी गरिसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयको तर्फबाट हुन सक्ने जरिवाना र कानूनी कार्यवाहीबाट बस्नका लागि अन्य कयौं उद्योग र तीनका संचालकहरू पनि अहिले धमाधम मन्त्रालय र सम्बन्धित निकायको सम्पर्कमा आउन थालेका छन्। लामो समयदेखि उठ्न नसकेको अरबौं रूपैयाँ भाड़ा अबको 1 हप्ताभित्रै उठिसक्ने मन्त्रालय आशावादी देखिएको छ।
0: सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी वास्तविक बीमाको अवधारणा अनुसार संचालन गर्ने तयारी गरेको छ। अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री सोडिम वाग्लेले हालको स्वास्थ्य बीमा कार्यक्रममा देखिएका विकृति र दुरूपयोग अन्त्य गर्न आवश्यक रहेको बताउनु भएको छ। उहाँका अनुसार गत आर्थिक

0: वर्ष स्वास्थ्य बीमा कार्यक्रमका लागि 10 अर्ब रूपियाँ विनियोजन गरिएको थियो भने चालू आर्थिक वर्ष 15 अर्ब रूपियाँ छुट्याइएको छ। हालै थप 5 अर्ब रूपियाँ व्यवस्था गरिएको छ, जसमा स्वास्थ्य मन्त्रालयले खर्च गर्न नसकेको 2 अर्ब रूपियाँ र अर्थ मन्त्रालयबाट थप गरिएको 3 अर्ब रूपियाँ समावेश रहेको छ। अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमाको दायित्व अनियन्त्रित रूपमा बढ़दै गएको भन्दै यसलाई दीर्घकालीन रूपमा धान्न सकिने संरचनामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ।
1: निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन खारेजीको निर्णय विरूद्ध परेको मुद्दा सर्वोच्च अदालतले हेर्दा हेर्दैमा राखिएको छ। बुधबार संवैधानिक इजलासमा सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो। अब यो मुद्दाको सुनवाई जेठको 29 गते हुने भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा सुनवाई शुरू भए पनि समय नभ्याएपछि हेर्दा हेर्दैमा 29 जेठमा हुने तय भएको हो। यस अगाडि 20 जेठमा सुनवाई शुरू गरेर आजका लागि हेर्दा हेर्दैमा राखिएको जनाइएको छ।
0: बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व मेरो किता एपबाट भुक्तानी गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन 2082 संशोधन गर्दै यस्तो निर्देशन दिएको हो। नयाँ निर्देशन अनुसार अन्तर्राष्ट्रिय दात्री निकायको सहयोगमा संचालित नेपाल सरकारको कार्यक्रम कार्यान्वयन गर्ने प्रयोजनका लागि इजाजत पत्र प्राप्त संस्थाबीच हुने कर्जा कारोबार अन्तर बैंक कारोबार सापट्टीमा गणना हुने छैन। यसरी संचालित कार्यक्रमको विवरण यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा उपलब्ध गराउनु पर्नेछ।
1: तपाई यति बेला साँझ 7 बजेको धोरबाराही हाइलाइट्स सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
2: सिधै मयाम चिसा पानीबाट काठमाडौँबाट
3: मयाम चिसा पानी अनि बीचमा नझर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461680 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
5: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
6: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
7: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
8: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
5: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 98560-62891।
10: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ, छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल। शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 98166-34372।
12: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न।
7: जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
12: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
13: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261553507।
14: किन आँखा मिचेको मिचै गरेको
3: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने।
14: धेरै समय मोबाइल चलाएपछि क्या
3: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
14: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
14: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
3: बुझे।
14: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
15: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
1: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम तर्जुमाका लागि दिसिङ गाउँपालिकाले आयोजना गरेको राय सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरकारवाला तथा स्थानीय नागरिकहरूको विकास, निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका विभिन्न क्षेत्रसँग सम्बन्धित सुझाव प्रस्तुत गरिएको थियो। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनु माया थापा र प्रमुख शासकीय अधिकृत अनिल अमगाई लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले दिएको सुझावलाई आगामी नीति र कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा समावेश गरिने गाउँपालिकाले जनाएको छ। यसै अवसरमा माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान समेत गरिएको थियो। सम्मानित विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै गाउँपालिकाले उनीहरूको उज्जवल भविष्य र निरन्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए।
0: नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने भन्दै ठगी गरेको मुद्दामा अन्तिम सुनवाई अगाडि बढ़ेको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजालसमा बुधबारदेखि यो मुद्दामा सुनवाई अगाडि बढ़ेको अदालतका सूचना अधिकारी शिव खतिवड़ाले जानकारी दिनुभएको छ। बुधबार बहस शुरू भएर हेर्दा हेर्दैमा राखिएको छ। यो विषयमा 3 चरणमा मुद्दा दायर भएको थियो। शुरूमा 2080 जेठ 10 गते पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाड सहित 30 जना विरूद्ध मुद्दा दर्ता भएको थियो। 2081 वैशाख 9 गते र 2081 साउन 29 गते बेचन झा विरूद्ध मुद्दा दायर भएको थियो।
1: चालू आर्थिक वर्षको वैशाख 1 गतेदेखि जेठको 27 गतिसम्मको अवधिमा देशका विभिन्न स्थानमा घटेका प्राकृतिक तथा गैर प्राकृतिक विपदका घटनामा परेर 90 जनाले ज्यान गुमाएका छन्। गृह मन्त्रालय अन्तर्गतको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा कुल 1986 विपदका घटनाहरू दर्ता भएका छन्। विपदका कारणले 520 जना घाइते भएका छन् भने 2613 परिवार प्रत्यक्ष रूपमा प्रभावित बन्न पुगेका छन्।
0: कर्तव्य ज्यान तथा डाका चोरीमा डाका चोरी मुद्दाका अभियुक्त फलेवास नगरपालिका पाँच बस्ने 28 वर्षीय कुशल पुरीलाई प्रहरीले पक्राउ गरेको छ। फलेवास नगरपालिका पाँच खानीगाउँ बस्ने बागलुङ जैमिनी नगरपालिका पाँच बिनामारे घर भएकी 52 वर्षीय सन्तु नेपाली भन्ने सुमकुमारी नेपाली आफ्नै कोठामा जेठ 8 गते मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय पर्वत समेतबाट खटिएको प्रहरीले उनलाई मोदी गाउँपालिका पाँच पातीचौर स्थित होटल प्रिन्सबाट पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा कुशलले सन्तु नेपालीको कोदालो प्रहार गरी हत्या गरेको उल्लेख रहेको छ। हत्यापछि मृतकले लगाएको सुनको सिखरी र मुन्द्रा लुटेको खुल्न आएको छ। प्रहरीले कुशलको साथबाट मृतकले लगाउने सुनको मुन्द्रा 8 थान बरामद गरेको छ। साथै थप अनुसन्धानको क्रममा लुटिएको सुनको गरगहना कुस्मा नगरपालिका पाँच दर्शन टोल बस्ने स्मृति गहना उद्योगका संचालक रमेश कुमार श्रेष्ठलाई बेचेको भन्ने खुल्न आए पश्चात प्रहरीले रमेशको गहना उद्योग तलासी गर्दा मृतकले लगाउने सुनको सिखरी 1 थान र मुन्द्रा 2 थान फेला परी उनलाई समेत पक्राउ गरिएको छ। उनीहरू उपर जिल्ला अदालत पर्वतबाट म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ।
1: गण्डकी प्रदेशको पर्यटन प्रवर्धनका लागि पोखरा र कलकत्ताका पर्यटन व्यवसायी बीचमा व्यावसायिक साझेदारी B2B एवं सेल्स मिशन आयोजना गरिने भएको छ। नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स नाता गण्डकीको आयोजनामा बिहिबार भोलिबाट शुरू हुने पोखरा नेपाल पर्यटन प्रवर्धन अभियान अन्तर्गत आगामी शनिबार कोलकातामा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो। नाता गण्डकीमा आबद्ध पर्यटन व्यवसायी सहित कलकत्ताका पर्यटन व्यवसायी विभिन्न संघ संस्थाका प्रतिनिधि पत्रकार सामाजिक सञ्जालका सेलिब्रेटी लगायत 22 जना सहभागी हुने जनाइएको छ।
0: नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन तथा सूचना वितरण सम्बन्धी विभेदकारी र स्वच्छाचारी निर्णय खारेज गर्न माग गर्दै देशव्यापी धरना कार्यक्रम आयोजना गरेको छ। महासंघको आह्वानमा बुधबार काठमाडौँस्थित देशका 77 जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि 1 घण्टा धरना दिएको हो। काठमाडौँ शाखाले बबर महलमा आयोजना गरेको धरना कार्यक्रममा पत्रकारहरूले मीडिया विरोधी नीति फिर्ता लिन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
1: यसैबीच नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सरकारी विज्ञापन निजी संचार माध्यममा नदिने सरकारको निर्णय सच्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा आज 1 घण्टा धरना दिएका छन्। नेपाल पत्रकार महासंघ केन्द्रको आन्दोलन अन्तर्गत तनहुँ शाखाले बुधबार आज बिहान 11 बजेदेखि 12 बजेसम्म प्रशासन कार्यालयमा धरना दिएको हो। धरना कार्यक्रममा शाखाका अध्यक्ष डीपी अधिकारी पूर्व अध्यक्षहरू प्रकाश चन्द्र भट्टराई ओमकार आचार्य सल्लाहकार नारायण खड्का शाखाका पदाधिकारी सदस्य एवं विभिन्न संचार माध्यममा आबद्ध संचारकर्मीहरूको सहभागिता रहेको थियो। शाखाको आयोजनामा जेठको 29 गते समेत सोही समयमा प्रशासन कार्यालयमा धरना दिने कार्यक्रम छ। महासंघले निजी संचार माध्यमलाई सरकारी विज्ञापन बाट वञ्चित गर्ने निर्णयले प्रेस स्वतन्त्रता र संचार क्षेत्रको दिगो पन्नामा असर पर्ने भन्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेको छ।
0: गण्डकी विश्वविद्यालयको रजिस्ट्रारमा डाक्टर ढाकाराम भण्डारी नियुक्त हुनुभएको छ। उपकुलपति डाक्टर कृष्ण अधिकारी संयोजकत्वको सिफारिश समितिले भण्डारी सहित डाक्टर श्रीकान्त खतिवडा राजेशको ठकु राठीको नाम सिफारिश गरेको थियो। तीमध्ये डाक्टर भण्डारीलाई कुलपति प्रमुख डाक्टर इन्द्र प्रसाद तिवारीले कुलपतिमा नियुक्त गर्नुभएको हो। डाक्टर भण्डारी गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक हुनुहुन्थ्यो। प्रदेश सरकारले प्रतिष्ठान नै खारेज गरेपछि उहाँ स्वत उक्त पदबाट बाहिरिनु भएको थियो।
1: तनहुँ जिल्लामा पछिल्लो 24 घण्टाको अवधिमा 2 सवारी दुर्घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जेठको 26 गते हिजो बिहानदेखि 27 गते बिहान आज 6 बजेसम्म भएको दुर्घटनामा 5 जना घाइते भएका छन्। दुर्घटनामा घाइते मध्ये 4 जनाको अवस्था मध्यम रहेको छ भने 1 जना सामान्य घाइते भएका छन्। घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। दुर्घटनामा संलग्न 2 सवारी साधन मध्ये 1 ट्रक र 1 कारमा क्षति पुगेको छ। प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि चालकलाई सावधानीपूर्वक सवारी सञ्चालन गर्न तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री बन्नुभएको छ। सन् 2014 मे 26 प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएका मोदीले आज 4,399 दिनको कार्यकाल पूरा गर्नुभएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्रीका रूपमा उहाँको यो लगातार तेस्रो कार्यकाल हो। यसअघि यो कृतिमान पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूका नाममा रहेको थियो। उहाँ 4,398 दिनसम्म प्रधानमन्त्रीको पदमा रहनु भएको थियो। यसैबीच सबैभन्दा लामो समय निर्वाचित प्रधानमन्त्रीको कीर्तिमान बनाउनु भएका मोदीलाई विश्वभरका नेताहरूले बधाई दिइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपति सभापति रवि लामिछानेले मोदीको उपलब्धिलाई ऐतिहासिक कोसेढुङ्गा भन्दै सामाजिक सञ्जाल एक्स मार्फत बधाई दिनुभएको छ। यस्तै श्रीलंका राष्ट्रपति अनुराग कुमारा दिशा नायके, मालदिवसका राष्ट्रपति मोहम्मद मुइजु, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम, भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर लगायतले मोदीलाई बधाई दिनुभएको छ।
1: अब खेल समाचार। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसी ले अखिल नेपाल फुटबल संघ एन्फा माथिको हस्तक्षेप नरोकिए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने चेतावनी दिएको छ। फिफा र एएफसीले संयुक्त रूपमा पत्र लेख्दै राष्ट्रिय खेलकुद परिषद राखेपले एन्फा माथिको निलम्बन फुकुवा गरे पनि अरू निर्णय अझै पूर्ण रूपमा खारेज नभएको भन्दै ध्यान आकर्षण गराएको हो। राखेपले यसबारेमा भोलिसम्ममा चित्त बुझ्दो जवाफ नदिए नेपाललाई तत्काल निलम्बन गर्नका लागि यो विषय फिफा काउन्सिलमा पेश गरिने पत्रमा उल्लेख गरिएको छ। एएफसीले भोलिसम्ममा राखेपको गएको चैतको 12 गतेको निर्णय पूर्ण रूपमा खारेज भएको लिखित प्रतिबद्धताको पनि माग गरेका छन्। राखेपले चुनाव रोक्न, विधान संशोधन गर्न र जिल्ला संघहरूको चुनाव गराउन एन्फालाई दिएको निर्देशनलाई फिफा र एएफसीले तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको ठहर गरेको छ।
0: अलराउण्डर वरियतामा नेपाली राष्ट्रिय टोलीका सदस्य दिपेन्द्र सिंह एरीले अहिलेसम्मकै उत्कृष्ट रेटिङ प्राप्त गर्नुभएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो विवरणमा दिपेन्द्रले 256 रेटिङ सहित चौथो स्थानमा उक्लिनु भएको छ। यसअघि दिपेन्द्र टी20 अलराउण्डर वरियताको दोस्रो स्थानमा उक्लिए पनि रेटिङ यति धेरै पुगेको भने थिएन। यो वरियतामा जिम्बावेका सिकन्दर राजा शीर्ष, भारतका हार्दिक पाण्ड्या दोस्रो र पाकिस्तान सैम अयुब तेस्रो स्थानमा रहेका छन्। यस्तै टी20 ब्याटिङ वरियतामा कुशल भुर्तेल छ स्थानमा सुधार गर्दै 60 स्थानमा उक्लिनु भएको छ। यो वरियतामा भारतका अभिषेक शर्मा शीर्ष, भारतकै इर्शान किसान दोस्रो र पाकिस्तानका साहिब जादा फरहान तेस्रो स्थानमा रहेका छन्। यस्तै टी20 बलिङ वरियतामा सन्दीप लामिछाने 9 स्थान सुधार गर्दै 49, दिपेन्द्र सिंह एरी 15 स्थान सुधार गर्दै 62 स्थानमा उक्लिएका छन्। यो वरियतामा अफगानिस्तानका राशिद खान शीर्ष, भारतका बरूड चक्रवर्ती दोस्रो र पाकिस्तानका अब्रार अहमद तेस्रो स्थानमा रहेका छन्।
1: यिनै खबरहरू सँगसँगै हामी साँझ 7 धोरबाराही हाइलाइट्सको अन्तमा छौं। विदा हुनु पूर्व आजका प्रमुख समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
0: सीमा सम्बन्धी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण, प्रतिपक्षी दलहरू प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडानमा।
1: बिरामीको तस्विर र विद्यार्थीको जानकारी गोप्य राख्न अस्पताल र विद्यालयलाई निर्देशन। ट्रेड युनियन खारिजीको निर्णय विरूद्ध परेको मुद्दा सर्वोच्च अदालतको हेर्दा हेर्दैको सूचीमा।
0: पोखराको पर्यटन प्रवर्धन गरिँदै सरकारको विज्ञापन नीति विरूद्ध पत्रकार महासंघको 77 जिल्लामा धरना, निर्णय फिर्ता लिन माग।
1: भारतको इतिहासमा नै सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्रीको रेकर्ड नरेन्द्र मोदीको नाममा कीर्तिमान बनाउनु भएका मोदीलाई विश्वभरिका नेताहरूको बधाई।
0: र इन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एफसीको चेतावनी।
1: हवस् त नै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ध्वरबाराही हाइलाइट साझका लागि सकिएको छ। राति 10 बजी हामी थप ताजा समाचारहरू सहित उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिट सँगै सहकर्मी सृष्टि र म अशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो ध्वरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
17: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
18: सूर्योदय इंग्लिस बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
19: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
18: सूर्योदय इंग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
19: हाम्रा विशेषताहरू
18: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
19: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
18: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
19: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
18: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565 71 479 र 98 560 62 265।
20: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
21: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
20: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88 461 र सिजन गुरुङ 97045 40 900।
22: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
20: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
23: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
20: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्य मल्ल ठकुरी 98058 0141 22, दिपेश मल्ल ठकुरी 98058 0141 20,
23: दीप मल्ल ठकुरी 98460 41 530।
24: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
25: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
24: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
25: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
24: ए त्यसो भए त म गइहाले,
25: चिया त पिएर जाऊ।
24: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर शोरूम।
25: हामी कहाँ स्टील तथा काठ का संपूर्ण सामान दराज पलंग डाइनिंग टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर बेड र फर्निचर का संपूर्ण सामान सुपथ मूल्य में पाइन को साथ ही अर्डर अनुसार तैयार पारिश।
23: एवरेस्ट स्टील र नेपालको नम्बर वन कंपनी बागमती कुर्सी को अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम दुलेगौड़ा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। संपर्क 9840661268 र 9560602068।
2: स्वास्थ्य क्षेत्र में सब को मन जितने सफल शुक्ला गंदकी के पहिलो पोलिक्लिनिक
4: दुलेगौड़ा पोलिक्लिनिक में यही जेठ 30 गते शनिवार पेट छाती मुटु मधुमेह र थायराइड रोग विशेषज्ञ वरिष्ठ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
2: गंडकी मेडिकल कलेज GMC में कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
4: हार्जोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली फोन 065414129 र 9560131053।
6: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईवीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
10: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन् आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा फोन 065414233 मोबाइल 9968861887।
24: हिँड्दा हिँड्दै दुलेगौड़ा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
26: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
24: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
26: ठिक भन्नुभयो भाउजू। अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौड़ा हाम्रा सेवाहरू
8: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
6: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
8: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
6: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
8: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौड़ा माछा पुस्त्र बैङ्कको ठिक पारिपत्री फोन 065 593 69।
27: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
28: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
27: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
28: तीव्र गतिमा सवारी नचलाऊ। हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
27: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
29: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्गानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
1: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
1: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
4: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भो।
4: नरिसौ न त, डबर हिँड कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98 5 60 83 507, कविता श्रेष्ठ सम्पर्क 0 65 414 055 र 98 4 68 18 817।
8: अफिसबाट अमित सरको फोन,
9: पछि कल ब्याक गर्छु। सरी भगवान, आज पनि ढिला भयो।
10: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
11: मंगलदी अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
7: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98 5 60 20 279।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
14: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन,
0: शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
14: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845010950।
2: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
15: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
16: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
17: उपचार हुने रोगहरू
16: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
17: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
16: लामो समय देखेको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
17: दिसा पिसाब एवं पेटको समस्या,
16: तौल घटबड हुने वा थाइराइडको समस्या,
17: लामो समय देखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
16: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
17: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
16: फोन नम्बर 0564142333 र 9678161887।
18: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
19: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
18: उपचार सेवाहरू
19: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
18: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुला लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
19: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
18: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
19: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
18: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
19: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
20: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
21: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
20: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
22: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रसन्न आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
23: मोबाइल 9908535337 र 9806615899।
24: ओम भगवती मेटल एंड स्टील उद्योगलाई छिटो अनि गुणस्तर कसा

0: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9856601013 9907794।
2: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बो।
6: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
6: टाइम छेदको साथमा मनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हार्टरोगी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
4: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
4: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौंडा गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
6: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौंडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065-414-234 र 9811-56-606।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
6: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबेट टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
6: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि।
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
12: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
13: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
14: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदियौ।
15: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: सिप सिकौ, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
17: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
16: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहरर्ष जानकारी गराउँदछौ।
17: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
16: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 9556443340, 9801443628 र 9560624446।
18: चिडीले नोनमा रहेको साइडन शहरमा हवाई आक्रमण गरेका विवरणहरू आएका छन्। फ्रान्सेली समाचार संस्था एएफपीका एकजना पत्रकारले एउटा कार जलेको देख्नु अघि विस्फोटनको आवाज सुनेको जनाएका छन्। सोमबार इजरायल र इरानले आपसी लड़ाई स्थगित गर्ने सहमति गरेका थिए र इजरायलले लेबनानको राजधानी बेरूतमाथिको आक्रमण रोकेको थियो। तर इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको हिजबुल्लाको ठेगानामा आफूले हमलाहरूलाई निरन्तरता दिएको जनाएको छ। राष्ट्रसंघका मानवाधिकार सम्बन्धी उच्चायुक्तले आफूले द्वन्द्वका पक्षहरूले गरेको भनिएको मानवाधिकार उल्लंघनको जाँचका लागि एउटा मिशन केही समयमा नै लेबनान पठाउन लागेको बताएका छन्। पाकिस्तानले भनेको छ उसले अफगानिस्तानसँगको सीमानामा शंकास्पद उग्रवादीहरू लुक्ने अखडाहरूमा गरेको आक्रमणमा दर्जनौ विद्रोहीहरू मारिएका छन्। संचार मन्त्री उता उल्ला तररले एउटा तालिम केन्द्र सहित 4 निशाना ध्वस्त बनाइएको बताए। यसअघि अफगान तालिबानले 3 प्रान्तमा गरिएको आक्रमणमा बालबालिका सहित 13 सर्वसाधारण मारिएको बताएको थियो। दुवै पक्षका दावीको स्वतन्त्र पुष्टि हुन सकेको छैन। इस्लामाबादबाट बीबीसीकी क्यारोलिन डेभिस भन्छिन्, अफगान तालिबानका प्रवक्ताले पाकिस्तानले हत्या गरेको भन्दै बालबालिकाको विभत्स तस्विर सार्वजनिक गरेका छन्। पछिल्लो 8 महिनामा दुवै देशबीचको सम्बन्ध नाटकीय रूपमा बिग्रिएको छ। अफगान तालिबानले यस्ता समूहलाई संरक्षण गरेको सधैँ अस्वीकार गर्दै आएको छ। बीबीसीकी क्यारोलिन डेभिस। हङकङका अधिकारीहरूले एउटा सार्वजनिक आवासीय परिसरमा गत वर्ष भएको भीषण आगलागीका घटनामा 7 व्यक्ति र 2 कम्पनी विरूद्ध मुद्दा दायर गरेका छन्। गएको नोभेम्बरमा वाङफुक कोर्टमा 7 अग्ला भवनहरूको संरचनामा आगो लाग्दा 168 जनाको ज्यान गएको थियो र म्यानमारमा सैन्य सरकार विरूद्ध लड़िरहेका विद्रोहीहरूले बीबीसीसँग जनशक्ति र उपकरणको अभावका कारण आफूहरूले पकड़ गुमाउँदै गएको बताएका छन्। नयाँ ड्रोन प्रविधि र जबरजस्ती गरिएको 10,000 सैन्य भर्तीले जुन्टालाई गुमाएका भूभाग नियन्त्रण गर्न मद्दत पुर्याएको देखिन्छ। यो बीबीसी नेपाली सेवा हो।
19: प्रधानमन्त्री वालेन्द्र शाहको हालैको सीमा मामिला सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्र मन्त्री शिशिर खनालले आज सदनमा उपस्थित भएर सरकारको धारणा स्पष्ट पारेका छन्। प्रधानमन्त्री शाहले केही दिन अघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसबारे जवाफको माग गर्दै सदन चल्न दिएका थिएनन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विपक्षी दलका नेताहरूबीच आज बिहान भएको छलफलमा प्रधानमन्त्री अभिव्यक्तिबारे परराष्ट्र मन्त्रीले धारणा राख्ने सहमति भएपछि सदनको कार्यवाही अघि बढेको हो। एक रिपोर्ट। प्रधानमन्त्री शाह स्वयंले सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने विपक्षी दलहरूको निरन्तरको मागका बावजूद उनी उपस्थित नभएपछि उनका तर्फबाट परराष्ट्र मन्त्री खनालले सदनमा स्पष्टीकरण दिएका हुन्। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अक्युपेशनसँग सम्बन्धित रहेको मन्त्री खनालको दावी थियो।
20: प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ। आफआफ्नो उपभोगमा रहेको जग्गाको दावी दुवै पक्षले गर्ने गरेका छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा राख्नु भएको भनाईको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनसँग जोडिएको छ।
19: त्यस्तै भारतसँगको सीमा मामिलामा युकेले पनि सरोकार राख्नुपर्ने भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे परराष्ट्र मन्त्री खनालले भने,
20: यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौ। खालि तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्माननीय ज्यूले इंगित गर्नुभएको हो।
19: परराष्ट्र मन्त्रीको प्रस्तुतीकरणपछि आफ्नो धारणा राखेका नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज अङदेम्बेले प्रधानमन्त्रीको भनाईमै मात्रै अल्मलिएर संसदको अमूल्य समय खेर फाल्न नहुने निष्कर्षमा आफू पुगेको बताए। बजेट र अन्य अत्यावश्यकीय विषयहरूमा छलफलको खाँचो औल्याउँदै उनले भने,
21: प्रधानमन्त्रीजीलाई संसद नचाहिएला तर प्रतिपक्षलाई संसद चाहिएको छ। उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्या प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठूलो छ, संवेदनशील छ।
19: आङदेम्बेले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन आँट नगरेकोमा सभामुख डोल प्रसाद अर्यालमाथि पनि प्रश्न उठाए। त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले परराष्ट्र मन्त्री खनालको स्पष्टीकरणप्रति विमति प्रकट गरे।
22: विदेश मन्त्रीले प्रधानमन्त्रीको पक्षबाट उहाँको वक्तव्यलाई यहाँ रक्षा गर्ने त्यो सही थियो त्यो भनाई भन्ने कुराहरू चाहिँ यहाँ भनेर जानुभयो, त्यो स्पष्टीकरणसित हामी सहमत छैनौ। त्यो स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ। उहाँ यो संसदको उपहास गरेर उपेक्षा गरेर उहाँ किन यो संसदमा फेरि आउन चाहनुहुन्न, यसको चाहिँ के अर्थ हो?
19: त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीका प्रमेश हमालले पनि परराष्ट्र मन्त्रीको स्पष्टीकरणलाई आफ्नो दलले नस्वीकार्ने बताए। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उनकै शब्दमा प्रधानमन्त्रीका तर्फबाट भएको त्रुटिलाई मन्त्रीले सच्याउनु पर्ने परिस्थिति आएको टिप्पणी गरे। उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सभामुखले नै अभिलेखबाट हटाइदिन उचित हुने धारणा समेत राखे। मुख्य प्रतिपक्षी नेपाली कांग्रेस सहितका विपक्षीहरू सदनको कार्यवाही अघि बढ़ाउन सहमत हुँदा श्रम संस्कृति पार्टीका सांसदहरूले भने परराष्ट्र मन्त्री खनालले आफ्नो भनाई राख्ने क्रममा विरोध जनाएका थिए। अब अर्को प्रसंग। सरकारले एकपटकका लागि 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पुगेका निजामती कर्मचारीलाई अवकाश दिने गरी कानून ल्याउन लागेको प्रति कतिपय विज्ञहरूले आपत्ति जनाएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधेयकको मस्यौदा तयार गरी अहिले उक्त मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको जनाएको छ। ऐन लागू हुने मितिसम्म 55 वर्ष उमेर पूरा गरेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एक पटक प्रवेशका लागि अनिवार्य अवकाश दिने व्यवस्था मस्यौदामा समावेश गरिएको बताइएको छ। यसै सन्दर्भमा हामीले लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीलाई सम्पर्क गरी शुरूमा यस्तो व्यवस्था लागू गर्नु कति उचित हुन्छ भनेर सोधेका छौ।
1: गभर्मेन्टले एउटा राइट साइडमा ल्याउन ठुलो कदम लिन खोजेको देखिन्छ, तर त्यो प्रशासनको प्रिन्सिपलको दृष्टिकोणले राम्रो मानिँदैन। किनभने तपाईँलाई यदि एउटा ठुलो संख्यामा कर्मचारीहरूलाई अवकाश दिने हो भने उनीहरूलाई आकर्षक प्याकेजहरू ल्याएर उनीहरूलाई स्वैच्छिक रूपमा नै अवकाश दिन सकिन्थ्यो। तर के हुन्छ भने ऐन ल्याउने, ऐन पनि फेरि कस्तो भने त्यो दिन एक लट थाल्ने, त्यसरी फेरि 60 वर्ष गराउने, एकपटकलाई अन्याय हुन्छ। त्यो चाहिँ कानुन डिस्कले पनि मिलेन, न्याय सङ्कट पनि भएन। त्यसैले के गर्नुपर्छ भने ठिक छ, सरकारलाई चाहिँ नि आफूसँग लय मिलाउन सक्ने कर्मचारी भएनन् होला, पुराना कर्मचारी वा कर्मचारीको संख्या बढी भएर त्यसलाई काट्नु पर्यो होला। त्यसका उपायहरू भने दुई तिनवटा हुन सक्दैन, दरबन्दी फ्रिज गर्ने एउटा फ्रिज र दरबन्दी, दोस्रो भइरहेका कर्मचारीलाई एउटा गोल्डन ह्यान्डसेकको राम्रो प्याकेज लिएर स्वैच्छिक रूपमै अवकाश दिन लाउने, यो गरेको भए राम्रो हुन्थ्यो। तर जुन अहिले हल्ला आएको छ त्यो त्यति प्रिय कदम होइन। यो कदम 1949 सालमा गिरिजा प्रसाद कोइरालाले गरिसकेका हो। त्यो बेलामा पनि 3000 भन्दा बढी कर्मचारी अवकाशमा आउन 58 वर्ष 60 वर्ष 58 वर्ष झारेर र 30 वर्ष, त्यो बेला पर्जा सिस्टम थियो। पर्जा सिस्टमबाट पनि 2-3 सयजना कर्मचारी अवकाश दिएर
2: अहिले त एकैपटक लगभग 10,000 8-10,000 कर्मचारीले अवकाश लिँदा
1: अनुभवी कर्मचारीहरू अवकाशमा जान्छन्। जुन राष्ट्रको लागि धेरै ठुलो क्षति हुन्छ, धेरै तालिम लिएका र धेरै अनुभवी कर्मचारीहरू, राष्ट्रले ठुलो लगानी गरेका अनुभवी कर्मचारी बाहिर जानु भनेको सरकारलाई नै भोलि अप्ठ्यारो पर्ने हो।
2: यस्तो खालको व्यवस्था ल्याइन लाग्नुको एउटा कारण चाहिँ कम्प्युटर लगायतका दक्षता नभएका कर्मचारीहरू पनि छन्, तिनीहरूलाई पनि लक्षित गरिएको
1: भन्नुभयो। त्यसै कस्तो हुन्छ भने अहिलेको नयाँ प्रविधिमा अभ्यस्त छैनन् कि भन्ने चाहिँ एउटा, हामी त्यसलाई लुडाइट भन्छौँ, लुडाइट छन् कि सिनियर लेभलमा अथवा त्यो पुरानो कर्मचारीमा भन्ने हो। तर अहिले मेरो आफ्नो जहाँसम्म मैले थाहा पाए अनुसार, मैले बुझे अनुसार, अहिलेका सिनियर लेभलका सचिवहरू अथवा सहसचिवहरू पनि यसमा अभ्यस्त छन्, कमी छैन उनीहरूमा। अर्को कुरो के हुन्छ भने अहिलेको म्यानेजमेन्टको प्रिन्सिपल, अहिले नयाँ प्रिन्सिपल डेभलप भएको छ जुन पहिलेको जस्तो होइन। अहिले के भनिन्छ त भने त्यो ह्युमन रिसोर्स जुन एउटा हामीले तालिम दिएर ट्रेन गरेको हुन्छ त्यो भनेको एसेट हुन्, त्यसो भएको हुनाले उनीहरूलाई बाँधेर राख्ने, छोडेर नदिने, बरू करारमा भए पनि राख्ने, त्यस्तो प्रिन्सिपल आइरहेको छ अन्यत्र। हामी चाहिँ के गर्छौँ भने हामी चाहिँ उनीहरूलाई घर जाऊ भन्छौँ भने पनि अलिकति प्रिन्सिपलले पनि मिलेको छैन। गिरिजा प्रसाद कोइरालाको टाइममा 30 वर्षको उसले हटाउँदाखेरिको परिस्थिति भनौँ, त्यो बेला म कार्यरतै थिएँ, त्यो बेला कस्तोसम्म अवस्था भयो भने मुख्य सचिवदेखि लिएर महत्वपूर्ण मन्त्रालयका सचिवहरू 5 वर्ष पुगेको सहसचिव नभएर करारमा राख्नु परेको थियो।
2: त्यसले कार्य सम्पादनमा असर गर्यो कि गरेन त, अथवा अब
1: अनुभव जस्तो अनुभवको कमी, अनुभव भने यति ठुलो चिज हो जुन चाहिँ ठुल्ठुला निर्णयमा त्यो रिफ्लेक्ट हुन्छ। अनुभव, अनुभवी सचिवहरू, अनुभवी कर्मचारीहरू, अनुभवी विभागीय प्रमुखहरूले चाहिँ सही गाइडेन्स दिन्छन् सरकारलाई। सरकार त यत्रो ठुलो म्यान्डेट लिएर आएको छ, उसलाई धेरै काम गर्नु छ, त्यो अवस्थामा कर्मचारीहरू चाहिँ अनुभवी पनि चाहिन्छ।
2: एकापट्टिबाट हेर्दाखेरि चाहिँ अहिले अब मन्त्रालयको साइज घटाउनेदेखि लिएर मन्त्रालय मर्ज गर्ने जुन काम भइरहेको छ त्यो हेर्दाखेरि कर्मचारीहरू ठुलो संख्यामा काम नपाउने अवस्थाले गर्दा पनि हो कि सरकारले?
1: हो त, कर्मचारी बढी भए हटाउनै पर्छ त, तर त्यसको लागि उपाय भने नि त भइरहे, कर्मचारी हटाउनु पर्छ, त्यसको लागि फोर्सली रिटायरमेन्ट गर्ने होइन, स्वैच्छिक रूपमा अवकाश दिनलाई एउटा राम्रो प्याकेज ल्याइदियो भने भइहाल्छ, पहिलो प्रयोग पनि त भएको हो त्यस्तो कोल्डन ह्यान्डसेकको।
19: उनी थिए लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, साथी विनिता दाहालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, दुवै पक्षले एक अर्का लक्षित आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका वरिष्ठ अधिकारीहरूले थप कार्यवाहीको नयाँ चेतावनी दिएका छन्। इरानका विदेश मन्त्रीले कुनै पनि आक्रमण वा जोखिमलाई जवाफ नदिई नछाड्ने बताएपछि ट्रम्पले तेहरानले मूल्य चुकाउनुपर्ने बताएका छन्। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: ट्रुथ सोसियलमा लेख्दै राष्ट्रपति ट्रम्पले इरानी सेना पूर्ण भद्रगोलको अवस्थामा रहेको र उनकै शब्दमा अधिकांश जलसेना र वायुसेना जस्तै अब लगभग अस्तित्वमा नै नरहेको उल्लेख गरेका थिए। राष्ट्रपति ट्रम्पले तेहरानले सम्झौता गर्न अति धेरै समय खर्चिएको भन्दै उसले अब त्यसको मूल्य चुकाउनु पर्ने बताए। यसअघि इरानका विदेश मन्त्री अब्बास अराक्चीले आफ्नो मुलुकले कुनै पनि हमला वा जोखिमको जवाफ नदिएर नबस्ने बताउँदै अमेरिकाले लडाईँको मैदानमा पराजय बेहोरेको
18: बताएका थिए। खाड़ीमा आफ्नो सेनाको हेलिकप्टर खसालिएपछि अमेरिकाले इरानी अखडाहरूलाई बुधबार निशाना बनाएको थियो। जवाफमा इरानले खाड़ी क्षेत्रका अमेरिकी अखडाहरूमा आक्रमण गरेको थियो। हुर्मुज जलमार्ग नजिकै अवस्थित इरानको प्रतिरक्षा प्रणाली, स्थल कन्ट्रोल केन्द्र र रेडारलाई निशाना बनाइएको अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले बताएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले आफूले 21 अमेरिकी अखडाहरूमा आक्रमण गरेको बताएको थियो। यसअघि मंगलबार राष्ट्रपति ट्रम्पले अमेरिका र इरान एकदमै राम्रो सम्झौताको लगभग नजिक पुगेको बताएका थिए। बुधबार इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकाले परस्पर बाजिने सन्देश पठाएर कूटनीतिक प्रक्रियामा क्षति पुर्याइरहेको र बारम्बार आफ्ना माग र अडानहरू बदलिरहेको बताए। उनले कूटनीतिक प्रक्रियामा न्यूनतम स्थिरता आवश्यक रहने भन्दै इरानले परिस्थितिको पुनः मूल्यांकन गर्नुपर्ने अवस्था रहेको बताएका थिए। Thank you.

यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

हरेक दिन यस्तो सुन्दा समाचार नमजा लाग्छ। हरेक दिन यस्तो सुन्दा समाचार नमजा लाग्छ। देशभर हत्या हिंसा बलात्कार नमजा लाग्छ। देश बनाउने होइन भाषणमा मात्रै सीमित हो। देश बनाउने होइन भाषणमा मात्रै सीमित हो। जो पुगे पनि सत्तामा बारम्बार नमजा लाग्छ। देशभर हत्या हिंसा बलात्कार नमजा लाग्छ। हेर्नुहोस् देश छोडेर जानेहरूको लाम लागेको छ। हेर्नुहोस् देश छोडेर जानेहरूको लाम लागेको छ। जानुपर्दा साउदी मलेसिया कतार नमजा लाग्छ। देशभर हत्या हिंसा बलात्कार नमजा लाग्छ। मान्छेको जीवन यस्तै हो जति कोशिश गरे पनि। मान्छेको जीवन यस्तै हो जति कोशिश गरे पनि। पाइला पाइलामा भोग्नुपर्छ हार नमजा लाग्छ। देशभर हत्या हिंसा बलात्कार नमजा लाग्छ। खल्तीमा पैसा हुनेलाई पो बजार बजार हुन सक्छ। खल्तीमा पैसा हुनेलाई पो बजार बजार हुन सक्छ। हामी जस्तो पैसा नहुनेलाई बजार नमजा लाग्छ। हरेक दिन यस्तो सुन्दा समाचार नमजा लाग्छ। देशभर हत्या हिंसा बलात्कार नमजा लाग्छ। अछाम जिल्ला चौरपाटी गाउँपालिका एक सिउडीका गजलकार विशाल बिहानीको यो गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक मित्रका साथ म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएको छु। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। युट्युब च्यानल नेपाली छाप्रोबाट प्रसारण हुने बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुलमा आज पनि विभिन्न गजल तथा रात्रिगन्थन शैलीका पत्रहरूको वाचन गर्नेछु। जेठ महिनाको आज अन्तिम श्रृंखला बुलबुलको 86 अंकमा जेठ महिनाभरि प्रसारण भएका गजलहरूलाई छनौट गरिएको छ र कुन कुन गजल छनौट भए भनेर आजको कार्यक्रममा बताउनेछु, जुन दिल गुरूङ तुल गुरूङ उत्कृष्ट गजल पुरस्कार तेस्रो सिजनका लागि हामीले छनौट गरिरहेका छौं। वैशाखको गरिसकेको छ र जेठको कुरा गर्दैछु म। त्यसै गरी जेठ महिनामा हामीलाई प्राप्त रात्रिगन्थनहरूमध्ये आज जेठ महिनाको पुरस्कृत अर्थात विजयी व्यक्तिहरूको नाम घोषणा गर्ने दिन। विजयी बुलबुलिनहरूको नाम पनि आजको कार्यक्रममा मैले घोषणा गर्नेछु। जेठका अंकहरूमा हामीलाई प्राप्त भएका रात्रिगन्थनहरू जुन स्वर्गीय प्रकाश उपेति र स्वर्गीय स्वीकृति उपेति स्मृति पुरस्कारको लागि मैले नाम घोषणा गर्नेछु। कार्यक्रम अगाडि बढ़ाउँछु काठमाडौँबाट पठाइएको आजाद छेत्रीको गजल वाचन गरेर। थाहा छ जीवन कसरी चल्छ हजुरको, थाहा छ जीवन कसरी चल्छ हजुरको, देश जनता लुटेर चुलो बल्छ हजुरको, सधैं एकनाश हुने छैन समय आउनेछ, सधैं एकनाश हुने छैन समय आउनेछ, एक दिन पापको साम्राज्य ढल्छ हजुरको, देश जनता लुटेर चुलो बल्छ हजुरको, थाके पनि थाके भन्नुहुन्न कहिले बाँझले, थाके पनि थाके भन्नुहुन्न कहिले बाले, भारी बोक्दा तन मन कति गल्छ हजुरको, देश जनता लुटेर चुलो बल्छ हजुरको, दिनरात नभनी परदेशमा जसरी दुःख गरे, दिनरात नभनी परदेशमा जसरी दुःख गरे, आफ्नै खेतबारीमा सुन फल्छ हजुरको, देश जनता लुटेर चुलो बल्छ हजुरको, समय आउँछ केही समय त पर्खिनुहोस्, समय आउँछ केही समय त पर्खिनुहोस्, कमण्ड र अहमको दरबार जल्छ हजुरको, थाहा छ जीवन कसरी चल्छ हजुरको, देश जनता लुटेर चुलो बल्छ हजुरको। काठमाडौँका आजाद छेत्रीको गजल थियो यो, यसलाई वाचन गरे। अब विनोद अधिकारीको पालो। चुलाचुली इलाम हाल दुबईबाट भन्नुभएको छ। उहाँले भन्नुहुन्छ, पहिलोचोटि पठाएको छु, गल्ती भए माफी चाहन्छु, कृपया बुलबुलमा वाचन गरिदिनुहोला भनेर पठाउनु भएको गजल यस्तो छ। काठमाडौँका आजाद छेत्रीको गजल थियो यो, यसलाई वाचन गरे। अब विनोद अधिकारीको पालो। चुलाचुली इलाम हाल दुबईबाट भन्नुभएको छ।

बिझाएपछि फूल सम्झिए मैले, काँडाले बिझाएपछि फूल सम्झिए मैले, मायामा परेपछि मात्र भूल सम्झिए मैले। घरी हँसायो मायाले घरी रुने बनायो, घरी हँसायो मायाले घरी रुने बनायो, आफ्नै आँखाहरूलाई मूल सम्झिए मैले, मायामा परेपछि मात्र भूल सम्झिए मैले। सबै चोरी भएपछि केही बचेन आफूलाई, सबै चोरी भएपछि केही बचेन आफूलाई, रित्तो दिल देखेर चुकुल सम्झिए मैले, मायामा परेपछि मात्र भूल सम्झिए मैले। मनको पीड़ा सुनाउने मान्छे कोही नभेटेर, मनको पीड़ा सुनाउने मान्छे कोही नभेटेर, अच्युतको कार्यक्रम बुलबुल सम्झिए मैले, काँडाले बिझाएपछि भूल सम्झिए मैले, मायामा परेपछि मात्र भूल सम्झिए मैले। अनौठो लाग्यो मलाई यो गजल। तखल्लुसमा मेरो नाम प्रयोग गरिदिनु भएको रहेछ, धन्यवाद विनोद अधिकारीजी। चुलाचुली इलाम उहाँको घर अहिले दुबईबाट पठाउनु भएको छ र उहाँले पठाउनु भएकोमा अच्युत दाईको कार्यक्रम लेख्नु भएको थियो। मैले चाहिँ मिटर अलि लामो जस्तो देखेर त्यो दाई झिकेर वाचन गरिदिएको थिएँ, यसलाई मैले फेरि सच्याएँ। अब उहाँको पालोपछि, विनोद अधिकारीको पालोपछि एउटा रात्रि गन्थन, मुगु रारा भी तीन घर भई अहिले आइसल्याण्ड पेनाङ मलेसिया बस्नुहुने अनुराग बम छेत्रीले पठाउनु भएको छ। उहाँको रात्रि गन्थन शुरू हुन्छ यसरी। रातको 12 बजेको छ, शनिबार कामको छुट्टी शरीर हलुको हुनुपर्ने हो, तर फुर्सदले शान्ति दिएको छैन, निन्द्राले पनि साथ छोडेको छ। कोठा बाहिर निस्कँदा नीलो आकाशमा पूर्ण चन्द्रमा टल्किरहेको छ। त्यत्तिकैमा जूनको काखमुनिबाट ठूलो गर्जन गर्दै एउटा हवाई जहाज गुज्रियो, त्यसको आवाजले कान मात्र होइन मुटु पनि छेड्यो। एकाएक हजार दिन अघिको त्यो रात सम्झिए, अधूरा सपना, अनिश्चित भविष्य र धेरै आशा बोकेर म पनि यस्तै एउटा जहाज चढेको थिएँ। त्रिभुवन विमानस्थलबाट उड्दै गर्दा नीलो आकाश एक्कासी कालो बनेको थियो, लाग्थ्यो मेरो जन्मभूमिले पनि आँसु झार्दै मलाई विदाई गरिरहेको छ। आज पनि जहाजहरू उडिरहेका छन्, चन्द्रमा उस्तै छ, आकाश उस्तै छ, फरक यति मात्र हो त्यो दिन म घर छोडेर उडेको थिएँ, आज मन भने हरेक रात घरतिरै फर्केर

अनुराग बम छेत्रीको रात्रिकन्थन थियो यो। मुगु रारा बी तीन उहाँको घर आइसल्याण्ड पेनाङ मलेसियाबाट पठाउनु भएको। अब अर्को पनि रात्रिकन्थन नै छ मसँग। बनगाड फुपिण्डे नगरपालिका साथ दारिमचौर सल्यान घर भई अहिले युके बस्दै आउनुभएका प्रकाशजङ शाही ठकुरीको छ। लेख्नुहुन्छ, हामी छुट्टिएपछि को म? यो प्रश्नले मलाई दिनहुँ पछ्याउँछ। भीड़भाड़को बीचमा उभिदा होस् वा रातको सन्नाटामा एक्लै हुँदा मनभित्र कतै यो एउटै जिज्ञासा बारम्बार उठिरहन्छ, तिमीसँग हुँदा म को थिएँ भन्ने प्रश्न थियो। कसैको आवश्यकता, कसैको भरोसा, कसैको खुशीको सानो कारण। तर तिमी टाढा भएपछि म आफैबाटै टाढा भए जस्तो लाग्न थाल्यो। पहिले म आफ्ना सपनामा बाँच्थे, अब सम्झनामा बाँचिरहेको छु। पहिले भविष्यको योजना बनाउँथे, अहिले बितेका दिनहरूको हिसाब मिलाउन खोज्छु। तिमीसँग बिताएका ती सामान्य क्षणहरू, सानो आँसु, सामान्य कुरा, सँगै बिताएको समय आज सबैभन्दा विशेष बनेर मनमा बसेका छन्। हामी छुट्टिएको दिन बाहिरबाट हेर्दा सायद साधारण थियो, तर भित्र भने धेरै कुरा चकनाचुर भएको थियो। म त्यस दिन केही बोलिन, तिमी पनि चुप नै रह्यौ। शब्दहरू थिएनन्, तर मौनताले सबै कुरा स्पष्ट पारिदियो। त्यही मौनताले हाम्रो सम्बन्धको अन्तिम अध्याय लेखिदियो। तिमी गइसकेपछि म बदलिँदै गए। म पहिले जस्तो खुलेर हाँस्न छोडे, मनका कुरा सजिलै भन्न छोडे। मानिसहरू भन्छन् समयले सबै कुरा ठिक पार्छ, तर समयले केवल बानी बसाल्दो रहेछ, पीड़ा कम गर्दैन। तिमी बिना बाँच्न बानी बसाल्दैछु, तर तिमीलाई बिर्सन भने अझै सकेको छैन। आज पनि जब म आफूलाई ऐनामा हेर्छु, अनुहार उही देखिन्छ, तर त्यो अनुहारभित्रको म भने फरक भइसकेको छ। त्यो म जसले तिम्रो साथमा आफूलाई पूर्ण ठान्थ्यो, अहिले अधुरोपन बोकेर बाँचिरहेको छ। कहिलेकाहीँ लाग्छ म हराएको होइन, म केवल टुक्रिएको छु। मेरा केही अंशहरू अझै पनि तिमीसँगै छन्, जुन मैले फर्काउन सक्दिन। त्यसरी होला आफूलाई पूरा महसुस गर्न सक्दिन। सायद म अब त्यही मान्छे होइन जसले सजिलै विश्वास गर्थ्यो, जसले बिना डर माया गर्थ्यो। अब म अलि डराउँछु, अलि सोचेर अघि बढ्छु, अनि धेरै कुरा मनभित्रै राख्छु। तर यति हुँदाहुँदै पनि म अझै बाँचिरहेको छु, सम्झनाहरूलाई बोकेर, पीड़ालाई स्वीकारेर, र आफूलाई फेरि चिन्ने प्रयास गर्दै। हामी छुटिएपछि म को भएँ भन्ने प्रश्नको जवाफ सायद कहिल्यै पूर्ण हुँदैन।

तर यति चाहिँ निश्चित छ, तिमीले छोडेको त्यो खाली ठाउँले मलाई बदलिदिएको छ। आजको म हिजोको म जस्तो छैन, तर त्यो हिजोको म अझै पनि कतै जिउँदो छ, तिमीलाई सम्झिँदै, तिमीलाई खोज्दै र कहिलेकाहीँ चुपचाप रोइरहँदै। प्रकाशचन्द साई ठकुरी, बनगाडको पिण्डी नगरपालिका साथ, दारिमचौर सल्यान, हाल युके। प्रकाशजीको यो रात्रिगन्थनको पत्रपछि पश्चिमेली डोटेली लोकेन्द्र कठायतको एउटा गजल छ, डोटेली गजल। झिक्कै खाया झिक्कै दिया दिपायला बजार, झिक्कै खाया झिक्कै दिया दिपायला बजार, कसा कसा व्यापार थिया दिपायला बजार, खुट्टा राख्दिया ठाउँ थिएन चहल पहल उसी, खुट्टा राख्दिया ठाउँ थिएन चहल पहल उसी, लागिरहेछ अचेल खिया दिपायला बजार, कसा कसा व्यापार थिया दिपायला बजार, चेला चेली पाल्न मैले परदेशै जानु पर्या, चेला चेली पाल्न मैले प्रदेशै जानु पर्या, देश जाने को हो किया दिपायला बजार, कसा कसा व्यापार थिया दिपायला बजार, कफी खाना बानी भई गई देश आया बाटी, कफी खाना बानी भई गई देश आया बाटी, कति खाया रामबाबुको चिया दिपायला बजार, कसा कसा व्यापार थिया दिपायला बजार, उइलका जसी मन पड़ी कहिल होली अब, उइलका जसी मन पड़ी कहिल होली अब, कति रात यकिन सिया दिपायला बजार, झिक्कै खाया झिक्कै दिया दिपायला बजार, कसा कसा व्यापार थिया दिपायला बजार। दिपायल सिलगढ़ी नगरपालिका चार राजपुर कुमालीकोट डोटी घर भई हाल प्रतुगल ताविरा लेख्नु भएको छ, सम्भवतः पोर्चुगलबाट पठाउनु भएको, यसलाई प्रतुगल लेख्नु भएको छ उहाँले। पश्चिमेली डोटेली लोकेन्द्र कठायतको यो डोटेली गजल वाचन गरे, यसलाई चाहिँ हामीले प्रतियोगितामा सामेल गर्दैनौं। मैले आशा गर्छु भाषा मिलाएरै वाचन गरे, शब्दहरूलाई राम्रैसँग उच्चारण गर्न सके होला भन्ने आशा गरेको छु। अब एउटा गजल छ, सिगास दुई गाजरी बैतडीबाट टेकेन्द्र सिंह धामी लेख्नुहुन्छ। नमस्कार अच्युतदाई, योभन्दा अगाडि पनि मैले गजल पठाएको थिएँ, सायद 64 भागदेखि मेरो गजल वाचन भएन, बीच बाटोमै छुट्यो या प्रसारण योग्य नभएर हो। म बुलबुलको नियमित श्रोता, आज पनि एउटा प्रतियोगी गजल पठाएको छु भनेर लेख्नु भएको छ। उहाँको गजल पढेको जस्तो पनि लाग्छ, अब ठ्याक्कै अहिले चाहिँ सम्झना भएन टेकेन्द्रजी। कुनै कुनै चाहिँ हामीले कहिलेकाहीँ अलिकति कमसल खालको भयो भने छोड्ने पनि गरेका छौं, तर तपाईँकै छुट्यो जस्तो पनि मलाई लाग्दैन। फेरि पनि यो गजल छुट्यो भनिदिनु भयो भने हामी हेर्छौं। सुधार गर्नुहोस् एउटा बानी हजुरको, सुधार गर्नुहोस् एउटा बानी हजुरको, जाड रक्सी चुरोटमै जिन्दगानी हजुरको, बुझे सबै कुरा जब सुनायो वृत्तान्त, बुझे सब कुरा जब सुनायो वृत्तान्त, छुट्टै रहेछ फेरि कहानी हजुरको, जाँड रक्सी चुरोटमै जिन्दगानी हजुरको, प्रेमिकाले दिएको धोका भन्दै जाँदा, प्रेमिकाले दिएको धोका भन्दै जाँदा, झरेको हो आँखाबाट पानी हजुरको, जाँड रक्सी चुरोटमै जिन्दगानी हजुरको, भातको माडसँगै आँसु पुछेर खायौं, भातको माडसँगै आँसु पुछेर खायौं, मनदेखि रोएकी थिइन् नानी हजुरको, जाँड रक्सी चुरोटमै जिन्दगानी हजुरको, विलाप नगर भइगो अब बलियो बन, विलाप नगर भइगो अब बलियो बन, भोलि हुनेछ जिन्दगी खरानी हजुरको, जाँड रक्सी चुरोटमै जिन्दगानी हजुरको, ज्यानको कुनै परवाह नगरी तिमीलाई रोजे, ज्यानको कुनै परवाह नगरी तिमीलाई रोजे, चिन्ता अझै बढी आफ्नो भन्दानी हजुरको, सुधार गर्नुहोस् एउटा बानी हजुरको, जाँड रक्सी चुरोटमै जिन्दगानी हजुरको। सिगास दुई गाजरी बैतडी घर हुनुभएका टेकेन्द्र सिंह धामीले पठाउनु भएको गजल थियो, मैले वाचन गरे। अब माधव काफ्लेको पत्र र गजल छ, लेख्नुहुन्छ अच्युतजी नमस्कार, म माधव काफ्ले गुल्मी हाल मुम्बईदेखि, बालापनदेखि श्रुति सम्वेक र बुलबुल सुन्दा सुन्दै जिन्दगीका घड़ीका सुईहरू बदलिँदै गए, उमेर बढ़दै गयो तर साहित्यप्रतिको रूचि जस्ताको तस्तै छ, कहिलेकाहीँ काव्य र आख्यान गैर आख्यान क्षेत्रमा कलम चलाउने गर्छु, मेरो रचना तपाईँको आवाजबाट सुन्ने ठूलो रहर पनि छ, गजल मेरो विदा होइन, यी शब्दहरू गजल हुन् या होइनन् भन्ने कुराको खासै जानकारी छैन, बहर र विभिन्न नियमको ज्ञान खासै नभए पनि प्रदीप र काफिया मिलाउने कोशिश गरेको छु, वाचन योग्य लाग्यो भने वाचन गरिदिनुहोला भनेर पठाउनु भएको छ। तर उहाँले लेखेको गजलमा मतला देखेन मैले, शरीरले मात्र बाँचेको प्रमाण दिँदैन महोदय, हुँदैन अर्थ रूखको मात्र फूलहरू झरेपछि, लाग्थ्यो बलियो छ मेरो मन कहिल्यै टुट्दैन,
लाग्थ्यो बलियो छ मेरो मन कहिल्यै टुट्दैन, के लाग्दो रहेछ आफ्नैले विश्वासघात गरेपछि, हुँदैन अर्थ रूखको मात्र फूलहरू चरेपछि। छोरो मान्छे पनि रुन पाउनुपर्छ दुनियाँमा, छोरो मान्छे पनि रुन पाउनुपर्छ दुनियाँमा, कति सम्हाल्नु आफूलाई पर्नु पीर परेपछि, हुँदैन अर्थ रूखको मात्र फूलहरू झरेपछि। उसको चिहानमा आएर यति मात्रै लेखिदिनु, उसको चिहानमा आएर यति मात्रै लेखिदिनु, ऊ बाँचेकै थिएन उसका सपनाहरू मरेपछि, हुँदैन अर्थ रूखको मात्र फूलहरू झरेपछि। मैले यति वाचन गरे, तपाईँको गजलमा मतला छैन तर यति राम्रो गजल लेख्नु भएको छ, किन जान्दिन भन्नुहुन्छ माधव काफ्लेजी। कृपया अर्को पटक अरू गजलहरू पनि पठाउनुहोला, मैले तपाईँलाई अनुरोध गरे। अब अर्को एउटा गजल सुनाउँछु, सल्यान घर भई रूकुम पश्चिम घर भई अहिले सल्यान बस्दै आउनुभएका मगर मस्तको, उहाँको गजल यस्तो छ। कसैलाई सुनाउनु छैन भन्नु छैन यो संसारमा, कसैलाई सुनाउनु छैन भन्नु छैन यो संसारमा, बसेका होरान सबैका रहर बन्द कारागारमा। जिउने आधार देऊ हामीलाई रोजगारी देऊ, जिउने आधार देऊ हामीलाई रोजगारी देऊ, कति कर बढेको खबर पठाउँछौ समाचारमा, बसेका होलान् सबैका रहर बन्द कारागारमा। जन्मिँदै ऋणको भारी हरेकको थाप्लोमा छ, जन्मिँदै ऋणको भारी हरेकको थाप्लोमा छ, ए सरकार हामी कसरी बाँचौं तिम्रो बजारमा, बसेका होलान् सबैका रहर बन्द कारागारमा। अभाव र दबावमा बसेका छन् ग्रामीण बस्ती, अभाव र दबावमा बसेका छन् ग्रामीण बस्ती, कहिलेसम्म एक्लै रमाउँछन् शहर जंकारमा, बसेका होलान् सबैका रहर बन्द कारागारमा। गाँस बाँस खोजेका थियौं आशा भरोसा गरेर, गाँस बाँस खोजेका थियौं आशा भरोसा गरेर, तन्मन विहीन भयौ दियौं खंजार उपहारमा, कसैले सुनाउनु छैन भन्नु छैन यो संसारमा, बसेका होलान् सबैका रहर बन्द कारागारमा। मगर मस्तको गजल थियो यो, रूकुम पश्चिम घर भई अहिले सल्यान बस्दै आउनुभएका मगर मस्तको गजल वाचन गरेपछि अर्को एउटा पनि गजल छ मसँग, याङवरक चार पाँच थरका नवीन कटुवालको, नवीन कटुवालको गजल यस्तो छ। मिश्राए उला मिश्राए सानी गजल लेखियो, मिश्राए उला मिश्राए सानी गजल लेखियो, भत्किय सपना धन्दा नमानी गजल लेखियो। कहिले बाटो उकाली कहिले झर्दै ओरालीमा, कहिले बाटो उकाली कहिले झर्दै ओरालीमा, चलेकै छ जिन्दगानी गजल लेखियो, भत्कियो सपना धन्दा नमानी गजल लेखियो। कति वर्णन गरौं खै म कलमले तिमीलाई, कति वर्णन गरौं खै म कलमले तिमीलाई, सुन्दर अधर प्रेमकी खानी गजल लेखियो, भत्कियो सपना धन्दा नमानी गजल लेखियो। दुई दिनको चोला न हो यात्रा खै कहाँसम्म, दुई दिनको चोला न हो यात्रा खै कहाँसम्म, ख्यालमै सकियो जिन्दगानी गजल लेखियो, मिश्राए उला मिश्राए सानी गजल लेखियो, भत्कियो सपना धन्दा नमानी गजल लेखियो। याङवरक चार पाँच थर गर्नुभएका नवीन कटुवालको गजल वाचन गरे। अब अर्को एउटा गजल छ, पोखरा पच्चीस हेमजाका बालकृष्ण पौडेल बालाको, उहाँको गजल यस्तो छ। तिम्रो र हाम्रो जोडियो परिवार तिमी आएसी, तिम्रो र हाम्रो जोडियो परिवार तिमी आएसी, सुख र शान्ति थपियो बारम्बार तिमी आएसी, मूलको पानी कुलको नानी छान्नु भन्थे बाउले, मूलको पानी कुलको नानी छान्नु भन्थे बाउले, उपदेश मान्दा हेर सुध्रियो घरबार तिमी आएसी, सुख र शान्ति थपियो बारम्बार तिमी आएसी, लथालिङ्ग घरबार अवयव स्थित हाम्रो परिवार, लथालिङ्ग घरबार अव्यवस्थित हाम्रो परिवार, सम्हालिँदैछ बल्ल हाम्रो दरबार तिमी आएसी, सुख र शान्ति थपियो बारम्बार तिमी आएसी, ससाना कुरामै शुरू हुन्थ्यो दरार झगडा तारन्तार, ससाना कुरामै शुरू हुन्थ्यो दरार झगडा तारन्तार, बन्द भयो कलह थन्किए तरबार तिमी आएसी, सुख र शान्ति थपियो बारम्बार तिमी आएसी, भत्ताभुङ्ग थियो व्यवहार पत्याउँदैन थिए कारोबार, भत्ताभुङ्ग थियो व्यवहार पत्याउँदैन थिए कारोबार, आज भोलि सम्हालिँदैछ कारोबार तिमी आएसी, तिम्रो र हाम्रो जोडियो परिवार तिमी आएसी, सुख र शान्ति थपियो बारम्बार तिमी आएसी।
पोखरा 25 हेम्जाबाट बालकृष्ण पौडेल बालाले पठाउनु भएको गजल थियो यो, यसलाई मैले वाचन गरे। अब एउटा गजल र रात्रि गन्थन छ मेरो हातमा, यो पठाउनु भएको छ गोकर्णेश्वर छ जोरपाटीबाट सरिता दुलाल घिमिरेले। उहाँको रात्रि गन्थन र पत्र शुरू हुन्छ यसरी। सर्वप्रथम बुलबुल परिवारका साथै बुलबुल सुन्नुहुने सबैमा र अचुजीमा रात्रिकालीन नमन। यही जेठ महिनाको लागि केही मेरो भनाईका साथै गजल पनि पठाएको छु, योग्य लागेमा मात्र प्रतियोगितामा समावेश गरिदिनुहोला। लाग्छ समाजमा विचार परिवर्तनमा ढिलासुस्ती भए जस्तो, समाज परिवार घर पुरानो परम्पराबाट बाहिर निस्कन नसकेको अवस्थामा अझै छ कि जस्तो लाग्छ। हाम्रो परम्परा छोरा र छोरीको हुर्काईमा भएको फरक सोच परिवर्तन ल्याउन जरूरी छ, किनभने जब छोरीलाई संस्कार सिकाइन्छ घर छिटो आऊ, रातमा हिँड्नुहुन्न, संगत राम्रो कि नराम्रो, मिठो बोल्नुपर्छ, सबैलाई आदर माया गर्नुपर्छ, तिमी छोरी हौ, यस्ता शब्दहरू सानैदेखि नै सुन्दै आएकी हुन्छन्। तर यही छोरा हुर्काईमा कमजोरी घरबाट नै शुरू भएको हो कि चाहिँ लाग्छ, किनकि छोरा मान्छे हो, हिडुल गर्छ, साथीभाइसँग रमाउँछ, घरको काम छोराले गर्न आवश्यक पर्दैन, मिठो राम्रो भए बालक प्राथमिकतामा पर्ने, छोरा हो कडा बोल्छ त नरम भएर काम छैन। यस्ता व्यवहारले गर्दा छोराको मनोबलमा सानैबाट परिवर्तित स्वरूपको विकास हुन थाल्छ। त्यसमा साथीभाइको संगत पनि गलत साथीसँग मिसिएमा गलत काममा छिट्टै संलग्न हुनुपुग्ने हुन्छ। केही ठूलै प्रतिशत घरबाट नै बालिका भन्दा बालक हुर्काएका कमजोरी हुन गए भए चाहिँ लाग्छ। सबैमा यस्तो असर छैन होला, तर धेरैमा भने यस्तो असर अवश्य पनि छ।

सरिता दुलालले मेरी अगाडि लेख्नुहुन्छ, बाबुआमा झगडा गर्ने जथाभावी मुख छाड्ने घरभित्रका क्रूर व्यवहारले मस्तिष्कमा विकास हुँदा असर सजिलै पर्ने, त्यसैले हामी घरलाई नै सुधार गर्ने असल व्यवहार सिकाइदिने बालकलाई पनि बालिका तर छोरी मान्छेलाई आदर सम्मान गर्नुपर्छ, माया गर्नुपर्छ। तिम्रो पहिलो नाता नै आमा हुन् जो सर्वश्रेष्ठ छिन् र सदा हुनेछिन्। छोरी मान्छे भनेकै हाम्रो दिदी बहिनी आमा हुन्। यिनको सम्मान गरे तिमीले सम्मान पाउँछौ भन्ने संस्कार दिन सक्यौ भने भोलिका दिनमा छोराछोरी दुवैले असल पाइला चाल्न सक्नेछन्। गलत पाइला चाल्नु अघि घरको संस्कारको ख्याल गर्दा पनि ठूलो समस्या र कुलतबाट उनीहरू आफूलाई जोगाउन सत्यको बाटो पहिला हुन सक्छन्। सरिता दुलाल किमिरे। यो रात्रिगन्थन शैलीको पत्र सरिताजीको वाचन गरे। अब गजल पनि यसैसँग सन्दर्भित छ। सबै छोराहरू इमान्दार र वफादार बनाउनुछ, सबै छोराहरू इमान्दार र वफादार बनाउनु छ, छोरी छोरा सरह उभिन सक्ने संसार बनाउनु छ। आकाश बिना धरती अधुरो छ टाढा भएर पनि, आकाश बिना धरती अधुरो छ टाढा भएर पनि, धरती पानी आकाश बादल बार बार बनाउनुपर्छ, छोरी छोरा सरह उभिन सक्ने संसार बनाउनुपर्छ। कति छोरी चेली बेफिक्री मारिने कतिसम्म हो, कति छोरी चेली बेफिक्री मारिने कतिसम्म हो, छोरी चेली स्वतन्त्र बाँच्ने अधिकार बनाउनु छ, छोरी छोरा सरह उभिन सक्ने संसार बनाउनु छ। राख्न सकौं राक्षसीपनबाट मन मस्तिष्क टाढा, राख्न सकौं राक्षसीपनबाट मन मस्तिष्क टाढा, दुवै सन्तान भविष्य कोर्ने कर्णधार बनाउनु छ, छोरी छोरा सरह उभिन सक्ने संसार बनाउनु छ। घरबाट नै मस्तिष्कमा स्वस्थ बीजा रोपण गरौं, घरबाट नै मस्तिष्कमा स्वस्थ बीजा रोपण गरौं, सन्तान हुर्काईमा परिवर्तित विचार बनाउनु छ, सबै छोराहरू इमान्दार र वफादार बनाउनु छ, छोरी छोरा सरह उभिन सक्ने संसार बनाउनु छ।

0: सरिता दुलाल घिमिरेको रात्रिगन्थन शैलीको पत्र र गजल वाचन गरे मैले गोकर्णेश्वर छ जोरपाटी काठमाडौँबाट उहाँले पठाउनु भएको थियो। अब केही बेरमा फेरि म तपाईँले पठाउनुभएका गजल र रात्रिगन्थन शैलीका पत्रहरू लिएर आउँछु नै। यति बेला पनि केही सन्देशहरू सुनाउँ।
1: बुलबुल कम्युनिकेशन को रात्रि प्रस्तुति।
2: शहर बजार निस्कदा तपाई देख्नुहोला सेतो छड़ी लिएर कोही हिँडिरहेको छ। सार्वजनिक स्थानमा सेतो छड़ी बोकेर हिँडेकाहरूलाई चिन्नुहोला। सेतो छड़ी दृष्टिविहीनको पहिचान हो। सेतो छड़ी बोकेर हिँडेकाहरू दृष्टिविहीन देख्न सक्दैनन्। त्यसैले सवारी साधन चलाउँदा वा सार्वजनिक स्थानमा केही काम गर्दा सेतो छोडी बोकेकाहरूलाई प्राथमिकता दिनुहोस्। बाटो काट्दा, बस रोक्ने ठाउँहरूमा वा खतराको संकेत भएका ठाउँहरूमा उनीहरूलाई सहयोग गरी सभ्य नागरिकको परिचय दिनुहोस्। सार्वजनिक हितका लागि बुलबुल कम्युनिकेशनको अनुरोध।
3: bulbulcommunication.com
1: bulbul communication.com
4: एउटा इरानी चरा।

यो समुद्रको किनार हो यहाँ सुनामी आउँछ। यो समुद्रको किनार हो यहाँ सुनामी आउँछ। नाम र दाम हुँदासम्म सबैको सलामी आउँछ। हिजोसम्म कमाएका ती सबै इज्जत तपाईँको, हिजोसम्म कमाएका ती सबै इज्जत तपाईँको, बादल मडारिँदैछ सायद आँसुको पानी आउँछ। नाम र दाम हुँदासम्म सबैको सलामी आउँछ। अजर अमर को छ भन्नुहोस् महोदय यो दुनियाँमा, अजर अमर को छ भन्नुहोस् महोदय यो दुनियाँमा, साहसी र निडरताको मृत्यु पश्चात कहानी आउँछ। नाम र दाम हुँदासम्म सबैको सलामी आउँछ। कसरी बाँचिन्छ हजुर दैवको लेखाबाट भागेर, कसरी बाँचिन्छ हजुर दैवको लेखाबाट भागेर, कहिलेकाहीँ बन्चरो पनि घुँडामा जानी जानी आउँछ। नाम र दाम हुँदासम्म सबैको सलामी आउँछ। समयको महत्व समयमै बुझिदिँदा राम्रो होला, समयको महत्व समयमै बुझिदिँदा राम्रो होला, बितिसक्यो समय फर्केर फेरि कहाँ जवानी आउँछ। यो समुद्रको किनार हो यहाँ सुनामी आउँछ। नाम र दाम हुँदासम्म सबैको सलामी आउँछ। सङ्गजाका गजलकार सूर्य गाह मगरको यो गजल वाचनसँगै बुलबुलमा तपाईँलाई फेरि स्वागत छ। बुलबुलमा हामी तपाईँलाई गजल रात्रिगन्थन शैलीका पत्रहरू सुनाउँछौ। CHHAPRONEWS chapronews@gmail.com मा तपाईँले पठाएका सामग्रीहरू बुलबुलमा प्रसारण हुने गरेको छ। लक्ष्मी पौडेलले एउटा पत्र लेख्नु भएको छ। कपिल वस्तु उहाँको घर अहिले काठमाडौँ बानेश्वरदेखि। नमस्ते, कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतामा, यो कार्यक्रम म सानो हुने बेलादेखि नै सुन्दै आएको तर सहभागिता जनाउने प्रयत्न कहिले गरिन। लाग्थ्यो मेरा शब्दहरूमा धेरै त्रुटि छन्, त्यसैले पनि सहभागिता जनाउन सकिन। आज धेरै प्रयत्न गरेर शब्दहरू कोरेर पठाउँदैछु, पक्कै समावेश गरिदिनुहुनेछ भन्ने आशा राखेको छु भनेर लेख्नुहुन्छ। बिहानीको शीत टल्किए झैं टल्किने ती तिम्रा आँखा सुन्छु आज भोलि रमाइरहेका हुन्छन् रे। पक्षपातको छवि देखिँदैन अनुहारमा, मनमा एक्लोपनको बादल छाइरहेको हुन्छ रे। सुन्दर फूल छाड्दै हिँड्ने तिम्रो स्वभाव सुन्छु आज भोलि मजुरी गर्दैमा दिन ढल्छ अरे। साँझमा सबैको घर झिलमिले हुँदा तिम्रो घर सुनसान छाउँछ अरे। मध्यरातमा छिमेकीले भ्युजदै भन्छन् त्यो घरमा शान्ति कहिले आउँछ अरे। लक्ष्मी पौडेलको सामग्री थियो यो। कपिल वस्तु उहाँको घर अहिले काठमाडौँ बानेश्वरबाट पठाउनु भएको छ। उहाँले गजल लेख्ने कोशिश गर्नुभएको होला, गजल बनेको छैन तर राम्रो भावना छ, मैले यसलाई प्रस्तुत गरे। तपाईँ बुलबुल युट्युब च्यानल नेपाली छाप्रोसँगै रेडियो जाजरकोट, रेडियो मकवानपुर गढी, सुर्खेतको रेडियो भेरी, काठमाडौँमा रहेको रेडियो काठमाडौँ, बाँकीको रेडियो कोहलपुर, हेटौँडा एफएम, रूकुम पश्चिममा रहेको मौराखारा एफएम, गोर्खाको चोइस एफएम, रेडियो बैतडी, नवलपरासीमा रहेको रेडियो सुनवल, तनहुको रेडियो ढोरबाराही, बर्दियाको रेडियो टाइगर र सम्वाद एफएमबाट पनि अहिले एकैसाथ सुनिरहनु भएको छ र हामी तपाईँका सामग्रीहरू प्रस्तुत गरिरहेका छौं। हुनुपर्ने अँधेरी तिमलाई भेट्नलाई, हुनुपर्ने अँधेरी तिमलाई भेट्नलाई, धाउनुपर्ने पँधेरी तिमलाई भेट्नलाई, यो गजल किताबको किरो सुजन ढकाल भनेर लेख्नु भएको छ, मण्डन देवपुरबाट पठाइएको। अर्को शेर, आज भोलि किन हो निस्किदिन घरबाट, आज भोलि किन हो निस्किदिन घरबाट, चुलो चौको मजेरी तिमलाई भेट्नलाई, धाउनुपर्ने पँधेरी तिमलाई भेट्नलाई, हतार गर्दा बाटोमा ठोक्किएछु अरूसँग, हतार गर्दा बाटोमा ठोक्किएछु अरूसँग, दौडिँदै आँखै नहेरी तिमलाई भेट्नलाई, धाउनुपर्ने पँधेरी तिमलाई भेट्नलाई, तिमीले दिउँसो भेटौं भन्दा नमान्ने म उस्तै, तिमीले दिउँसो भेटौं भन्दा नमान्ने म उस्तै, म नकचरो फेरि तिमलाई भेट्नलाई, धाउनुपर्ने पँधेरी तिमलाई भेट्नलाई, हुनुपर्ने अँधेरी तिमलाई भेट्नलाई, धाउनुपर्ने पँधेरी तिमलाई भेट्नलाई।

यो गजल किताबको किरो सुजन ढकाल भन्नुभएको छ, मण्डन देवपुर नगरपालिका एकबाट पठाइएको थियो, यसलाई मैले वाचन गरे। अब अर्को एउटा सामग्री छ आशिष सिपीको, हाल दुबई भनेर लेख्नु भएको छ, उहाँको नेपालको ठेगाना लेख्नु भएको छैन। बुलबुल इरानी चरा कार्यक्रमको लागि पत्र तथा गजल, म युएईबाट आशिष सिपी, यो गजल मेरी प्रिय पत्नी उर्मिला खड्का, ठेगाना नवलपुर गैंडाकोट नौ बडखोलालाई समर्पित गर्न चाहन्छु भनेर पठाउनु भएको छ। पक्कै पनि उर्मिला खड्काजीले अहिले नवलपुर गैंडाकोट बडखोलाबाट सुन्दै हुनुहुन्छ होला। तिमी बिना यो मनमा उज्यालो कहाँ हुन्छ र तिम्रै मायाले जीवनमा बहार आउँछ र टाढा छु आज परदेशको व्यस्त गल्लीमा, टाढा छु आज परदेशको व्यस्त गल्लीमा, तिम्रो सम्झनाले मुटुभित्र घर बनाउँछ र तिम्रै मायाले जीवनमा बहार आउँछ र सुख दुःखका हरेक पलमा साथ तिम्रै चाहिन्छ, तिम्रो भरोसाले हरेक पीड़ा हराउँछ र तिम्रै मायाले जीवनमा बहार आउँछ र भगवानसँग सधैँ यही प्रार्थना रहोस्, हाम्रो माया समयसँगै अझ गहिरो बन्छ र तिमी बिना यो मनमा उज्यालो कहाँ हुन्छ र तिम्रै मायाले जीवनमा बहार आउँछ र। आशिष सिपी थप्नुहुन्छ, उर्मिला तिमी मेरो जीवनको खुशी, साहस र प्रेरणा हो, परदेशमा रहेर पनि तिम्रो माया र सम्झनाले हरेक दिन सहज बनेको छ, तिमी सधैँ खुशी स्वस्थ र सफल रहु भन्ने कामना गर्दछु भनेर आशिष सिपीले पठाउनु भएको पत्र पनि मैले वाचन गरे। अब अर्को एउटा रात्रिगन्थन शैलीको पत्र छ, बुलबुल तिम्रो कान्छो प्रेमी भनेर लेख्नु भएको छ, महेन्द्र आचार्य उहाँको नाम हो, उहाँले कान्छो प्रेमी मात्र लेख्नु भएको छ। काठमाडौँको बसन्त जब निलाभ आलोकले शहरलाई स्नान गराउँछ, तब शिरीषका फूलहरू केवल फुल्दैनन्, तिनीहरू समयको अतल गहिराईबाट उदाएका स्मृतिका मौन श्लोक चाहिँ पृथ्वीमाथि झरिरहन्छन्। सड़कहरूमा छरिएका ती पंखुड़ीहरू हेर्दा लाग्छ मानव आकाशले आफ्ना अव्यक्त वेदनाहरूलाई फूलको रूप दिएर शहरभरि विसर्जित गरेको हो। हावामा एउटा सूक्ष्म विषाद घुलिएको हुन्छ, यस्तो विषाद जसले मनुष्यको अन्तरतममा निदाइरहेका पुराना संवेदनाहरूलाई विस्तारै बिउसाइदिन्छ। म सानैदेखि यिनै शिरीषका फूलहरूसँगै हुर्किएको हुँ, मेरा बाल्यकालका निष्कलुष हाँसोहरू, किशोर मनका अनाम कम्पनहरू र आत्माका प्रथम एकान्तहरू यिनै निलो छारी मुनि आकार लिएका हुन्। मलाई कहिलेकाहीँ लाग्छ मेरो अस्तित्वको रंग रक्तिम छैन, मेरो आत्मा स्वयं शिरीषको धुमिल निलाभ आभाले निर्मित छ, किनकि मैले आफ्ना धड्कनहरू, आफ्ना स्वप्नहरू, आफ्ना अव्यक्त भावनाहरू धेरै पहिले यिनै फूलहरूको सुगन्धमा विलीन गरिसकेको छु। अहिले म परदेशको अपरिचित आकाश मुनि उभिएको छु, तर यति बेला काठमाडौँमा फेरि शिरीषहरू फुलिरहेका होलान्, सायद कुनै शान्त बिहान शीतकणहरूभित्र मैले सम्झनाको वेदनाले खसाएका अदृश्य आँसुहरू झुण्डिएका होलान्, अनि जब सूर्यको प्रथम किरण ती थोपामाथि अवतरित हुन्छ, सम्पूर्ण ब्रह्माण्ड एकक्षण त्यही टल्किएको होला, एउटा सानो शीतबिन्दुभित्र कैद भएको अनन्त उज्यालो चाहिँ। शिरीष तिमी केवल एउटा वृक्ष होइनौ, तिमी शहरको सामूहिक स्मृतिमा उभिएको मौन महाकाव्य हो, तिमीलाई थाहा छैन कति पुस्तालाई आफ्नो सम्मोहनभित्र बाँध्यौ, कति प्रेमहरूलाई फक्रिएको र पुनः ऋतु फेरिए चाहिँ ओइलाएको देख्यौ, तिम्रा हाँगाहरूमा समयका अनगिन्ती वर्षहरू झुण्डिएका छन् अनि तिम्रा फूलहरूमा अनन्त प्रतीक्षाको करूण सौन्दर्य लुकेको छ। कहिलेकाहीँ म सोच्दछु हामीले चाहिँ तिमीले पनि कहिल्यै कसैलाई सम्झेर मौन विरह महसुस गर्यौ, सायद गर्छौ किनकि संसारका सबैभन्दा सुन्दर वस्तुहरूभित्र सदैव एउटा अदृश्य उदासी, एउटा अनन्त प्रतीक्षा र एउटा अव्यक्त विरह निस्सीम रूपमा बाँचिरहेको हुन्छ। एक शहर, एक वृक्ष, एक हाँगा अनि कुनै एक दिन तिमीले आफ्नो एउटा सानो फूलबारीभित्र मेरो स्मृतिलाई सुरक्षित राख्यौ भने सायद मैले आफ्नो सम्पूर्ण जीवन व्यर्थ बाँचिन भन्ने अनुभूत गर्नेछु।

यो सानो भावनात्मक प्रयत्न मंजु दिदीमा समर्पित भन्दै बुलबुलका कान्छो प्रेमी आफूलाई बताउनुहुने बुलबुलले पठाउनुभयो र यसलाई मैले वाचन गरे। अब कवि सुनार उहाँको नाम घर बाजुरा हाल काठमाडौँबाट भनेर एउटा गजल पठाउनु भएको छ। सुनु भन्दा नछोएको जाति हुँदो रहेछ, जहर भन्दा प्रेमको लत माथि हुँदो रहेछ, न त जिउनै मन लाग्ने न त मर्नै सक्ने, न त जिउनै मन लाग्ने न त मर्नै सक्ने, आफ्नै जीवन आफैलाई भारी हुने रहेछ, जहर भन्दा प्रेमको लत माथि हुने रहेछ, न त यादलाई रोक्न सक्ने न त आँसुलाई थेगे, न त यादलाई रोक्न सके न त आँसुलाई थेगे, चिनो दिने बुटी रूमाल जाली हुँदो रहेछ, जहर भन्दा प्रेमको लत माथि हुँदो रहेछ, तिमी साथमा हुँदाखेरि जीवन थियो पूरा, तिमी साथमा हुँदाखेरि जीवन थियो पूरा, तिमी साथमा नहुँदा आदि हुँदो रहेछ, छुनु भन्दा नछोएको जाति हुँदो रहेछ, जहर भन्दा प्रेमको लत माथि हुँदो रहेछ। उहाँको मैले गजल वाचन गरे, पठाउनु भएको थियो कवि सुनारले बाजुरा घर अहिले काठमाडौँबाट। अब गोपाल अहोजी संघर्षीले लेख्नुभएको छ, जन्म मृत्यु प्रकृतिको नियम हो हामीले पनि बुझेका छौं, तर तपाईँ यस्तो बेला जानुभयो, छोराले बा नचिनेको बेला, श्रीमतीलाई सहाराको खाँचो भएको बेला, बाको काँधमा चढेर घरखेत मेला जाने समयमा कसैको काँधमा चढेर चिताको चिहानमा बाको लासलाई दागबत्ती दियो, साथीले सोधे के जवाफ देला बाको माया कस्तो हुन्छ भनी, बा नचिन्दै बालाई दागबत्ती दियो, आजबाट परिवारको सहारा डल्यो, एक घरको धुरी जल्यो, जीवनका हर सपनामा आँधी चल्यो, पेटभरि खाएर बा आमाको काखमा सुत्ने बेला एक नाबालक एक छाक खाएर काजक्रिया गर्दैछ, सिउँदोको सिन्दूर पुछियो हातका राता चुरा फुटाइए, मर्ने त मर्छ बाँकी बाँच्नेले सहनुपर्छ भन्थे हो रहेछ, एक फुक्का श्वास छोडेर चिताको खरानीसँगै आजाद हुनुभयो, हजुर बिनाको यो परिवार उम्कन नसक्ने जालमा फस्यो दाजु, जसको सिंगै जीवन छ जसमा रंग छैन, जसको सिंगै भविष्य छ तर अन्धकार छ, किन यस्तो वज्रपात गर्छन् भगवानले, अब यो बेसहारा परिवारलाई बाँच्ने साहस देऊ, गरी खाने हिम्मत देऊ, सक्छौ भने शोकाकुल परिवारमाथि भन्दै 33 कोटि सुविचार दिउन् भगवानले भनेर लेख्नु भएको छ। र अन्त्यमा शोकाकुल परिवारमा ईश्वर धैर्य धारण गर्ने शक्ति प्रदान गरून्, हार्दिक समवेदना दाजु प्रदीप ताम्राकार भनेर गोपाल औजी संघर्षले पठाउनु भएको यो पत्र वाचन गरे मैले।

अब एउटा पत्र छ मेरो हातमा आशिष न्यौपालेले रसुवाबाट पठाउनु भएको छ। उहाँ लेख्नुहुन्छ स्थिरताको अनुभूति शीर्षक दिनुभएको छ। आज कुनै चहल पहल नै छैन मनमा, कहीँ टक्करसँग अडिएको छ मन। केही घण्टा अगाडि उनले फोन गरेकी थिइन्, के गर्दैछौ तिमी, फ्री छौ? मलाई कस्तो घर बस्दा बस्दा अल्छी लाग्यो, कतै लैजाऊ न मलाई। मैले भने हुन्छ त, फ्री नै छु म, जाउँला कतै, तिमी रेडी भएर बस, म 20-25 मिनटमा लिन आउँछु। अनि म निस्केँ उनको घरतिर। उनी लाइट ग्रीन टी शर्ट, जीन्स प्यान्ट, व्हाइट सु, एक हातमा पिंक कलरको घड़ी र अर्को हातमा स्क्रन्ची अनि क्लिपले हल्का च्यापेर खुल्ला छोडेको कर्ली कपालमा चिटिक्क बनेर मेरो प्रतीक्षामा बसेकी रहेछन्। अनि माछा पोखरी बाइपास हुँदै हामी ककनीतिर लाग्यौं। नागार्जुन जंगलको बाटो, शीतल मौसम अनि बाइकमा त्यो यात्रा रोमाञ्चक छ। अहिले फर्किएको घण्टौं भइसक्यो, तर मेरो आँखामा उनको सुन्दर दृश्य, कोमल आवाज अनि प्रेमील स्पर्शको अनुभूतिमा स्थिर बनेर अडिएको छ। यो स्थिरता अनि यो अनुभूति केही फरक छ, जुन शब्दमा व्यक्त गर्न सकिन्छ, न त समयको बहावले नै बगाएर लैजान सक्छ। घड़ीको सुई आफ्नै रफ्तारमा घुमिरहेको छ, पृथ्वी आफ्नै चालमा गतिशील छ, वरिपरिका मान्छे र आवाजहरू सधैं चाहिँ सामान्य छन्, तर मेरो भित्री संसार भने त्यही रोकिएको छ, जहाँ उनी छिन् उनको सामिप्यता छ। लेखक आशिष नेउपानी, रसुवा। अब एउटा अर्को गजल छ, माछा पुस्ते तीन घाचोक कास्कीबाट विकास पोखरेल माइलाले पठाउनु भएको छ। छोटो लेख्नु भएको छ उहाँले, म तपाईँको स्वरको सानैदेखिको फ्यान हो। जब पोखराको रेडियो तरंगबाट श्रुति सम्भव बस्थ्यो, तपाईँको स्वरले गर्दा यति मिठो आवाज हुने मानिस कस्तो होला भनेर सोच्न बाध्य हुन्थे। आज त्यही स्वरलाई पछ्याउँदै बुलबुलसम्म आइपुगेको छु, एउटा रचना पठाएको छु, कमी कमजोरी भए औंल्याएर पढ़िदिनु होला भन्नुभएको छ। बा गरूङ्गो भो पीड़ा अनि समस्याको बारी, तिमी छैनौ को भइदिन्छ दुःख बिसाउने चौतारी। बा तिम्रो प्राण जाने बेलामा मलाई सम्झे थियो, किनभने त्यो बिहान मेरो छाती चर्केको थियो बेसमारी। तिमी छैनौ को भइदिन्छ दुःख बिसाउने चौतारी। बा दुःख र संघर्ष के हो बल्ल थाहा हुँदैछ, जब ममा सर्यो तिम्रो काँधको जिम्मेवारी। तिमी छैनौ को भइदिन्छ दुःख बिसाउने चौतारी। बा आड भरोसा र ढाडस दिने कोही नहुँदा आफ्नैहरूको अगाडि देखाउनु पर्दो रहेछ लाचारी। तिमी छैनौ को भइदिन्छ दुःख बिसाउने चौतारी। बा गन्तव्यसम्म पुर्याउने कोही नहुँदा आज हिँड्दैछु म पागल जै बौतारी। बा गरूङ्गो भो पीड़ा अनि समस्याको भारी, तिमी छैनौ को भइदिन्छ दुःख बिसाउने चौतारी। मैले वाचन गरे विकास पोखरेल माइलाको गजल। उहाँको मिटर अलिकति मिलाउनु पर्नेछ, कृपया अर्को पटकदेखि मिटर मिलाएर पठाउनु होला। तपाईँको कोशिश राम्रो छ। माछा पुस्रे तीन गाचो कास्कीबाट विकास पोखरेलले पहिलो पटक पठाउनु भएको गजललाई मैले वाचन गरे। अब मसँग अरू सामग्रीहरू पनि छन्। एउटा पत्र छ, भर्खरै पठाउनु भएको पत्र र गजल पनि छ, गोविन्द खनालको हरिनाश चार धरमपानी स्याङ्जा उहाँको घर, र उहाँले लेख्नु भएको छ यसरी, म हरिनाश गाउँपालिका चार धरमपानी स्याङ्जा स्थायी निवासी हुँ। हाल अस्थायी रूपमा शुक्ला गण्डकी नगरपालिका 5 क्याम्पस बस्तीमा बस्छु। हामी 35-55 भेटप्रान्सको आपसमा भलिबल खेल्ने र हाम्रा पुराना यादको पुनर्ताजगी गर्ने हेतुले हामीले विश्व रेडक्रस दिवस हेनरी ड्युनाको जन्मोत्सव 8 मे 25-26-27 वैशाख 2083 अवसरमा 35 माथिका बीचमा क्याम्पस बस्ती प्रथम पुरूष भेटरान्स भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णयमा पुग्यौं। जहाँ इच्छा त्यहाँ उपाय भने चाहिँ एक हप्ताको समयमा सबैको सहज चाँजो पाँजो मिलाएर 12 टीमको बीचमा खेल सम्पन्न गर्यौं। 30 वर्ष अगाडिका स्मृति ताजा बनायौं। मानसिक तथा शारीरिक स्वास्थ्यको लागि खेलकुदको निरन्तरता आवश्यक महसुस गर्यौं। तीनै पुस्तालाई एकै ठाउँमा राखेर मनोरञ्जन आदान प्रदान गर्यौं। यसै सन्दर्भमा गजल कोर्ने प्रयास गरेको छु, कार्यक्रममा योग्य भए राखिदिनुहोला भन्नुभएको छ। तन्दुरूस्त बन्न खेलकुद खेल्नुपर्छ साथी, सामूहिक सुन्दर कलाले झेल्नुपर्छ साथी। आफ्नो स्थान अवस्था सन्तुलनमा राखेर विपक्षीको प्रहार खुलेर झेल्नुपर्छ साथी, सामूहिक सुन्दर कलाले झेल्नुपर्छ साथी। अंक तालिकातिर पनि आँखाले बात मार्दै नतिजा चुम्न खाली ठाउँमा पेल्नुपर्छ साथी, सामूहिक सुन्दर कलाले झेल्नुपर्छ साथी। आत्तिनु मात्तिनु हुँदैन खेलको मैदानमा, सकेसम्म घेरा आसपास ठेल्नुपर्छ साथी, सामूहिक सुन्दर कलाले जेल्नुपर्छ साथी। भलिबल हाम्रो राष्ट्रिय गौरव हो हजुर, भलिबल हाम्रो राष्ट्रिय गौरव हो हजुर। उचाइ थप्न निकै फूर्तिले छेल्नुपर्छ साथी, तन्दुरूस्त बन्न खेल्नुपर्छ साथी, सामूहिक सुन्दर कलाले जेल्नुपर्छ साथी। बडो मिठो, राम्रो
खेलकुदलाई प्रोत्साहन गर्ने खालको गोविन्द खनालले पठाउनुभयो यो गजल र पत्र। मैले अलिकति हतार हतारमा पनि वाचन गरेकी जस्तो लाग्छ, निकै राम्रो लाग्यो मलाई, किनभने हामीले पनि स्कूल पढ्दाखेरि शारीरिक शिक्षा भनेर पढ्थ्यौं र यसको महत्व बुझ्थ्यौं। अब काठमाडौँभित्र चाहिँ यति साँगुरो ठाउँहरू भइसकेको छ कि खेल्ने ग्राउण्डहरू पनि छैन। तपाईँहरूले तीन पुस्तालाई एकै ठाउँमा राखेर गर्नुभएको यो कार्यक्रम देशका विभिन्न कुना कुनामा यसै गरी शुरू हुन् भन्ने गोविन्द खनालजीको यो पत्रसँगै मैले यहाँनिर सबैलाई अनुरोध गर्छु र हामी सदिच्छा राखौं यस विषयमा। लगभग बुलबुलको अन्त्यतिर छौं हामी, जाँदा जाँदै अर्को हप्ताबाट असार लाग्दैछ। हामीले पूर्व घोषणा गरे अनुसार हामी प्रतियोगिता चलाउँदैनौ असारभरि, श्रावणबाट फेरि दुवै प्रतियोगिता निरन्तर रहनेछ। यसरी बुझौं असारभरि पज रहन्छ, रोकिनेछ। आफ्ना उत्कृष्ट गजल र रात्रिगन्थन निरन्तर पठाउनुहोला। असार महिनामा हामी गजल लेख्ने तरिका र लयमा वाचन कसरी गर्ने, गजलका बहरहरूबारे विशेषज्ञ सहितका छलफलहरू चाहिँ लिएर आउनेछौं। आउँदो हप्ता क्यालिफोर्नियाबाट अनेशासका अध्यक्ष बाबु आचार्य तथा गजलकार खिम केसीलाई बुलबुलमा जोड्नेछु। आउँदो हप्ताको बुलबुल पनि अवश्य नछुटाइकन सुन्नुहोला। अब जेठ महिनाको गजल दिल गुरूङ तुल गुरूङ उत्कृष्ट पुरस्कारको लागि तेस्रो सिजनका लागि कुन कुन गजलहरू छानिए भनेर जानकारी गराउने बेला भएको छ। जेठ महिना अर्थात बुलबुलको 83 अंकदेखि आज 86 अंकसम्म हामीले दिल गुरूङ तुल गुरूङ उत्कृष्ट गजल पुरस्कारका लागि 10 गजल छानेका छौं। 83 अंकमा चक्रमिलन नेपालीको गजल वाचन भएको थियो, दिपाल सिलगढ़ी नगरपालिका 9 कलेना डोटीबाट पठाउनु भएको उहाँको गजल छानेका छौं। त्यस्तै माधव घिमिरे बेलकोटगढ़ी नगरपालिका 12 रैकरे नुवाकोट हाल परदेश भनेर पठाउनु भएको थियो, उहाँको गजल छनौट भएको छ। त्यसै गरी 84 अंकको गजल वाचन भएको गजल छानिएको छ अर्को भूपाल मल्लको 8-20 कोट 14 रूकुम पश्चिम उहाँको ठेगाना। त्यसै गरी दिलगुरूङ तुलगुरूङ उत्कृष्ट गजल पुरस्कारका लागि छनौट भएको अर्को गजलमा 85 अंकको गजल छ जय बाबुको 12-8 बर्दिया उहाँको घर हाल बादर पारीको देश अफ्रिकाबाट भनेर पठाउनु भएको छ। त्यस्तै 85 अंककै अर्को छनौटमा परेको गजल पाल्पा घर भई अहिले बुटवल बस्दै आउनुभएका सागर सिग्देलको छ। त्यसै गरी छनौटमा परेको अर्को गजल सिरिचोङ 2 पेलुम्बा संखुवा सभाका छविसित कुलुङको गजल पनि छनौटमा परेको छ। त्यसै गरी बालुवाड़ी 8 चापा घर भई अहिले साउदी अरेबिया बस्दै आउनुभएका सरगम गजमेरको गजल पनि छनौटमा परेको छ भने रूकुम पश्चिम घर भई सल्यान बस्दै आउनुभएका मगर मस्तको गजल पनि हामीले दिलगुरूङ तुलगुरूङ उत्कृष्ट गजल पुरस्कारका लागि छनौट गरेका छौं। त्यसै गरी 86 अंकबाट गोकर्णेश्वर 6 जोरपाटी काठमाडौँ कि सरिता दुलाल घिमिरेको गजल छनौटमा परेको छ भने लक्ष्मण ढकाल काभ्रे पलाञ्चोकका उहाँको गजल आजको कार्यक्रमबाट छनौटमा परेको छ। र त्यसै गरी अर्को छनौटमा परेको गजल छ स्याङ्जाका सूर्य गाहा मगरको। हामी यी गजलहरूलाई दिलगुरूङ तुलगुरूङ उत्कृष्ट गजल पुरस्कारका लागि पठाएका छौं। वैशाखको पनि 10 छानिएको थियो भने संयोगले जेठमा पनि 10 गजल छनौटमा परेका छन्।

0: यी थिए दिलगुरुङ तुलगुरुङ उत्कृष्ट गजल पुरस्कारका लागि छनौट भएका, तेस्रो सिजनका लागि छनौट भएका गजलहरू। र अर्को अब हामीले सुनाउनु पर्ने नतिजा छ, वैशाखमा हामीले रात्रिगन्थनका लागि तीनजनालाई पुरस्कृत गरेका थियौं, जनहित नगद 5,000 पुरस्कार रहन्छ। यो स्वर्गीय प्रकाश उप्रेती र स्वर्गीय सुकृति उप्रेती स्मृति पुरस्कार हो, यसमा हामीले लेखनका लागि प्रोत्साहन गर्छौं। वैशाखमा सबिन श्रेष्ठ गोर्खा, पश्चिमेली डोटेली लोकेन्द्र कठायत डोटी र सुजाता गौतम बागमती प्रदेश मकवानपुर गढ़ी गाउँपालिकाबाट हामीले पुरस्कृत गरेका थियौं भने, जेठ महिनाको लागि बुलबुलको अंक 83, 84, 85 र 86 मध्ये प्राप्त भएका रात्रिगन्थनबाट यी तीनजनालाई हामीले छनौट गरेका छौं। श्रावण महिनाका लागि पनि तपाईँ पठाउन सक्नुहुन्छ, असार महिनामा भने यो प्रतियोगिता हुने छैन। जेठ महिनाको नतिजा यस प्रकार छ। चौरासीऔं अंकमा वाचन भएको पत्र भरत रिमालको पत्र पुरस्कृत भएको छ। कालिका 6 चितवन पोजनान पोल्याण्ड उहाँको घर, उहाँले नगद 5,000 जित्नु भएको छ। बधाई छ भरत रिमालजीलाई। त्यसै गरी जेठ 20 गते प्रसारण भएको बुलबुलको 85 अंकको पत्र कविन्द्र ओझा कविमन मौवा डोटी हाल काठमाडौँ उहाँ पनि पुरस्कृत हुनुभएको छ। कविन्द्र ओझाले पनि 5,000 नगद जित्नु भएको छ। र त्यसै गरी जेठमै प्रसारण भएकोमा 86 अंकको गोकर्णेश्वर छजोरपाटी काठमाडौँ कि सरिता दुलाल घिमिरे पनि पुरस्कृत हुनुभएको छ। तपाईँहरू तीनैजनाले जनही 5,000 नगद जित्नु भएको छ। कृपया यो पुरस्कारको लागि तपाईँले आफ्नो क्यूआर कोड अथवा आफूलाई सम्पर्क गर्ने नम्बर हाम्रो इमेल ठेगानामा पठाइदिनुहोला। इमेल ठेगाना एकपटक दोहोऱ्याउँछु, CHHAPRONEWS chapronews@gmail.com तपाईँले क्यूआर कोड पठाइसकेपछि हामी त्यसमा पठाउनेछौं। र कृपया सकेसम्म छिटो गर्नुहोला, सकेसम्म यसै हप्ताभित्र हामीले नगद पुरस्कार तपाईँलाई पठाइदिनेछौं भन्ने जानकारी दिँदै अब आजको बुलबुलबाट विदा हुने बेला भएको छ। प्राविधिक साथी र म प्रस्तोता अच्युत घिमिरे बुलबुल विदा हुँदैछौ। जाँदा जाँदै काभ्रे पलाञ्चोकका लक्ष्मण ढकालको गजल वाचन गर्दै शुभरात्रि भन्छु। बेकार हुनेछ त्यो मेहनत ईश्वर देखिँदैन, बेकार हुनेछ त्यो मेहनत ईश्वर देखिँदैन, जस्तो पानीमा नै पानीले पानी लेखिँदैन। देखिन्छ मेरै आँगनबाट स्वर्ग देखिन्छ, देखिन्छ मेरै आँगनबाट स्वर्ग देखिन्छ, कुहिरोले प्रकाश छेक्ला अस्तित्व छेकिँदैन, जस्तो पानीमा नै पानीले पानी लेखिँदैन। मेरै करेसामा फलाउँछु मलाई पुग्ने साग, मेरै करेसामा फलाउँछु मलाई पुग्ने साग, भयो छिमेकी अब तिम्रो आँगन टेकिँदैन, जस्तो पानीमा नै पानीले पानी लेखिँदैन। म मेरै इतिहास जन्माउँछु मेरै आदर्श खोज्छु, म मेरै इतिहास जन्माउँछु मेरै आदर्श खोज्छु, पुग्यो मलाई अब भाडाको विचार बोकिँदैन, जस्तो पानीमा नै पानीले पानी लेखिँदैन। इतिहास मेटिन्न रगत उम्लन छाड्दैन मेरो, इतिहास मेटिन्न रगत उम्लन छाड्दैन मेरो, तिमीले छेक्दैमा कर्णाली गण्डकी रोकिँदैन। बेकार हुनेछ त्यो मेहनत ईश्वर देखिँदैन, जस्तो पानीमा नै पानीले पानी लेखिँदैन।
1: बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति। गजलको कार्यक्रम बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल
2: ₹103.8 अन्तर्मनको आवाज।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
5: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन् आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
4: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: कहाँ जाने?
9: सिधै मयम चिसा पानीबाट काठमाडौँबाट
8: मयम चिसा पानी, अनि बिचमा नझर्ने?
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोच्ते महलबाट मयम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
8: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
10: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौंडा ढोलफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिस्ता पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98235-52663।
11: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
12: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
11: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
12: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
11: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
12: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
11: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
13: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: स्यान्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063-13-195 र 98467-15368।
16: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
17: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
16: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
18: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065-414-236, मोबाइल 98560-78302 र 98460-78302।
19: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
20: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
19: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानुपर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
20: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
21: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
22: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
21: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
23: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
24: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
25: 103.8 अन्तर्मनको आवाज।
26: स्टुडियो साइन्चेक अहिले रातिको 10 बज्यो।
27: साइन्चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
28: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
29: धोरबाराही हाइलाइट्सको साथमा
30: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
29: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
31: नमस्कार, रेडियो ढोरबारा 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबारा हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारा हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। गण्डकी विश्वविद्यालयको रजिष्ट्रारमा डाक्टर ढाकाराम भण्डारी नियुक्त हुनुभएको छ। उपकुलपति डाक्टर कृष्ण अधिकारी संयोजकत्वको सिफारिश समितिले भण्डारी सहित डाक्टर श्रीकान्त खतिवड़ा, राजेश ठकुरी ठकुराठीको नाम सिफारिश गरेको थियो। तीमध्ये डाक्टर भण्डारीलाई कुलपति प्राध्यापक डाक्टर इन्द्र प्रसाद तिवारीले कुलपतिमा नियुक्त गर्नुभएको हो। डाक्टर भण्डारी गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक हुनुहुन्थ्यो। प्रदेश सरकारले प्रतिष्ठान नै खारेज गरेपछि उहाँ स्वत उक्त पदमा बाहिरिनु भएको थियो। नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सरकारी विज्ञापन निजी संचार माध्यममा नदिने सरकारको निर्णय सचाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा बुधबार 1 घण्टा धरना दिएको छ। नेपाल पत्रकार महासंघ केन्द्रको आन्दोलन कार्यक्रम अन्तर्गत तनहुँ शाखाले बुधबार बिहान 11 बजेदेखि 12 बजेसम्म प्रशासन कार्यालयमा धरना दिएको हो। धरना कार्यक्रममा शाखाका अध्यक्ष डीपी अधिकारी, पूर्व अध्यक्ष प्रकाश चन्द्र भट्टराई, ओमकार आचार्य, सल्लाहकार नारायण खड्का, शाखाका पदाधिकारी सदस्य एवं विभिन्न संचार माध्यममा आबद्ध संचार कर्मीको सहभागिता रहेको थियो। शाखाको आयोजनामा जेठ 29 गति समेत सोही समयमा प्रशासन कार्यालयमा धरना दिने कार्यक्रम रहेको छ। महासंघले निजी संचार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने निर्णयले प्रेस स्वतन्त्रता र संचार क्षेत्रको विधिको पनामा असर पर्ने भन्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारसँग माग गर्नुभएको छ। निजी क्षेत्रबाट संचालित शिक्षण संस्थाहरूले विद्यार्थीबाट लिने शुल्कमा 3% समेत शुल्क लिने सरकारी घोषणाप्रति मन्टेसोरी एसोसिएशन कास्कीले गम्भीर ध्यान आकर्षण गर्दै असन्तुष्टि व्यक्त गरेका छन्। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत यस्तो शुल्क लिने घोषणा गरेसँगै एसोसिएशनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै यो प्रावधान तत्काल खारिज गर्न माग गरेको हो। सरकारवालाहरूसँग संवाद र छलफल नगरी एकतर्फी रूपमा लिएको यो निर्णयले निजी लगानीकर्ता र अभिभावकलाई थप आर्थिक भार पर्ने एसोसिएशनको बुझाइ छ। स्वदेशी उद्यमशीलतामा विश्वास गरी अगाडि बढ़िरहेका लगानीकर्तालाई यो निर्णयले निरुत्साहित पारेको विज्ञप्तिमा उल्लेख छ। आफ्ना छोराछोरीको भविष्यका लागि आर्थिक दायित्व वहन गरिरहेका स्वावलम्बी अभिभावकलाई थप शुल्क लगाउनु न्यायोचित नभएको र निजी विद्यालयले राज्यको ठूलो आर्थिक भार थामिरहेको एसोसिएशनकी अध्यक्ष रीता पौडेलले बताउनु भएको छ। बाँकेको नेपालगंज स्थित एक सहकारी संस्थाका अध्यक्षलाई ठगी आरोपमा कास्कीको पोखराबाट प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले मंगलबार पोखरा महानगरपालिका आरसीजना चोकबाट 43 वर्षीय जितेन्द्र थापालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार बाँके जिल्ला अदालतबाट ठगी कसुरमा पक्राउ पर्जी जारी भएका इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष थापालाई नियन्त्रणमा लिएको हो। आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम तर्जुमाका लागि रिसिङ गाउँपालिकाले आयोजना गरेको राय सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सरकारवाला तथा स्थानीय नागरिकहरूले विकास निर्माण शिक्षा स्वास्थ्य कृषि पर्यटन लगायत विभिन्न क्षेत्रसँग सम्बन्धित सुझाव प्रस्तुत गरेका थिए। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ उपाध्यक्ष गिनु माया थापा तथा प्रमुख प्रशासकीय अधिकृत अनिल आगाई लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले दिएका सुझावहरूलाई आगामी नीति तथा कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा समावेश गरिने गाउँपालिकाले जनाएको छ। यसै अवसरमा माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान समेत गरिएको थियो। सम्मानित विद्यार्थीलाई बधाई ज्ञापन गर्दै गाउँपालिकाले उनीहरूको उज्जवल भविष्य र निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेको छ। गाउँपालिकाले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण सहभागी तथा सरकारवालाप्रति आभार व्यक्त गरेको छ। तनहुँ जिल्लामा पछिल्लो 24 घण्टाको अवधिमा दुईवटा सवारी दुर्घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जेठ 26 गते बिहान 6 बजेदेखि 27 गते बिहान 6 बजेसम्म भएका दुर्घटनामा 5 जना घाइते भएका छन्। दुर्घटनामा घाइते मध्ये 4 जनाको अवस्था माध्यम रहेको छ भने 1 जना सामान्य घाइते भएका छन्। घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। दुर्घटनामा संलग्न दुईवटा सवारी साधन मध्ये एक ट्रक र एक कारमा क्षति पुगेको छ। प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि चालकलाई सावधानीपूर्वक सवारी सञ्चालन गर्न तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ। दलित महिलाहरूको सिप विकास आत्मनिर्भरता तथा आर्थिक सशक्तिकरण गर्ने उद्देश्यले सञ्चालन गरेको 15 दिने वरिष्ठ कफी बनाउने तालिम म्याग्दे गाउँपालिका स्थित स्काई इन होटलमा शुरू भएको छ। गण्डकी प्रदेश सरकार अन्तर्गत उद्योग पर्यटन तथा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोग तथा एकीकृत सेवा कार्यालय तनहुँको आयोजनामा सञ्चालन भएको उक्त तालिम जेठ 26 गतेदेखि असर 10 गतेसम्म सञ्चालन हुनेछ। तालिममा तनहुँ जिल्लाका व्यास नगरपालिका म्याग्दे गाउँपालिका बागलाग गण्डकी नगरपालिका भीमत नगरपालिका र रिसिङ गाउँपालिकाबाट पाँच पाँच जनाका दरले 25 जना दलित महिलाको सहभागिता रहेको छ। उद्घाटन कार्यक्रममा एकीकृत सेवा कार्यालय तनहुँका प्रशासकीय अधिकृत याम बहादुर राणाले अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा व्यास नगरपालिका की कार्यपालिका सदस्य चन्द्रमाया परियार उपस्थित रहनुभएको थियो। कार्यक्रममा म्याग्दी चारका वडा अध्यक्ष दीपक कुमार श्रेष्ठ, म्याग्दी गाउँपालिका वडा नम्बर तीन की वडा सदस्य सुनिता नेपाली, हाम्रो दलित समाज शुक्ल गण्डकीका संयोजक भरत लामगादे तथा व्यास नगरपालिका दलित महिला समूहकी अध्यक्ष लक्ष्मी परियार विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको संचालन समन कन्सल्टेन्सीका कृष्ण रेग्मीले गर्नुभएको थियो। कार्यक्रममा वृद्धियाम बहादुर राणाले अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा व्यास नगरपालिका की कार्यपालिका सदस्य चन्द्रमाया परियार उपस्थित रहनुभएको थियो। कार्यक्रममा

र व्यवसायको सीट प्रदान गर्दै स्वरोजगार तथा उद्यमशीलता विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो। दलित महिलाहरूलाई कफी निर्माण तथा सेवा सम्बन्धी व्यावसायिक ज्ञान र सीप प्रदान गरी आर्थिक रूपमा सक्षम बनाउने लक्ष्यसहित सञ्चालन गरिएको उक्त तालिमको उद्घाटन कार्यक्रम सफलतापूर्वक सम्मान भएको आयोजकले जनाएको छ। शहीद दुबईले पोखरा दुबई रूटमा सीधा उड़ान सेवा शुरू गर्ने भएको छ। आगामी सेप्टेम्बर 23 दुबई पोखरा दुबई दैनिक उड़ानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले शहीद दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभएको छ। शहीद दुबईका टोलीले केही दिन अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्च स्तरीय सुरक्षा सेफ्टी तथा सञ्चालन सम्बन्धी निरीक्षण गरेको थियो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उड़ान अनुमति पाएको हो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाइ दुबईले उड़ान अनुमति पाएसँगै नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका मा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उड़ान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको बताउनु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर 12 आर्थिक रूपमा कमजोर तथा न्यून आय स्रोत भएका वडावासीहरूको सामाजिक तथा आर्थिक सुरक्षा सुदृढ़ गर्ने उद्देश्यले म्यादी जीवन बीमा कार्यक्रम शुरू गरेको छ। लक्षित वर्गका नागरिकहरूलाई जीवन बीमाको पहुँचमा ल्याउने यो कार्यक्रम अगाडि बढ़ाइएको हो। आकस्मिक मृत्यु वा अन्य जोखिमपूर्ण अवस्थाका कारण परिवारमा पर्न सक्ने आर्थिक भार कम गर्न यसले सहयोग पुर्याउनेछ। यस कार्यक्रमले विपन्न परिवारलाई आर्थिक सुरक्षाको अनुभूति दिलाउने लक्ष्य राखेको छ। यसले सामाजिक संरचनाको दायरा विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने वडा अध्यक्ष सन्तोष बस्तोलाले बताउनु भएको छ। नवलपुरमा मंगलबार साँझ आएको वर्ष सहितका हावाहुरीले 15 घर गोठमा क्षति पुर्याएको छ। विनयी त्रिवेणी गाउँपालिका एक सिसेनीका 17 घर र 2 गोठमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वर्ष सहित आएको हावाहुरीले सिसेनीका बोधबहादुर खन गाहा मोतीराम खाती धनिसारा सौमई मगर मनबहादुर राणा पार्वती विका रूपा विका केम बहादुर विका शेर बहादुर दराई कमल कुमाल शेर बहादुर कुमाल दिपेन्द्र डेंगा र कान्छा कुमारको घरको छाना उड़ाएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपेक्षक युवराज खड्काले जानकारी दिनुभएको छ। त्यस्तै सोही ठाउँका गुण बहादुर दराई वीर बहादुर दराई र क्षेत्र बहादुर दराई नरबहादुर विका ओम बहादुर कुमार सलिना कुमार र लाल बहादुर परियाको घरमा पनि क्षति पुर्याएको खड्काले जानकारी दिनुभएको छ। हावाहुरीबाट मानवीय तथा पशु चौपायमा भने क्षति नभएको प्रहरीले जनाएको छ। नदीजन्य पदार्थ बोकेर पूर्व पश्चिम राजमार्ग सड़कमा पानी चुहाउँदै हिँड्ने 15 सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नवलपुरको गौडकोट नगरपालिका 13 र देवसिलीबाट 2 गाड़ीलाई नियन्त्रणमा लिएर आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अवैध रूपमा नारायणी नदी किनारबाट ढुंगा गिटी बालुवा निकाली उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड विपरीत हुने गरी नदीजन्य पदार्थ त्रिपल्ली नछोपी बाटोमा ग्राभेल खसाउनुका साथै सड़कमा पानी चुहाउँदै लाउँदै गरेका 13 सवारी साधनलाई गौडकोटबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक अनिल पण्डितका अनुसार चालक सहित सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाहीका लागि गौडकोट नगरपालिकामा पठाइएको छ। यस्तै अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसार गर्ने 2 गाड़ी र चालकलाई देवचुली नगरपालिकाबाट नियन्त्रणमा लिई आवश्यक कार्यवाहीका लागि पालिकामा पठाइएको उहाँले जानकारी दिनुभएको छ। पानी र ग्राभेल चुहाउने 13 गाड़ीका चालकलाई जानही 3,000 र अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसार गर्ने सवारी चालकलाई जानही 20,000 रूपियाँ जरिवाना हुने व्यवस्था गराएको पण्डितले जानकारी दिनुभएको छ।

0: अवस्था यिनै खबरहरूसँगै राति 10 बजेको ठहरबारा हाइलाइट आजको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुनेछ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छौ। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।

0: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा तनहुको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
1: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहु। सिप सिकौ, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
1: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौड़ामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
2: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
1: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
2: सम्पर्क दुलेगौंडा एनआईसी बैंक भएको भवन, फोन 9856443043, 9801443628 र 9850602446।
3: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
2: लामो समयदेखि

0: यी सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
1: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गति शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
0: सम्बन्धित समस्या भएका दम्पतीले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 98678161887।
3: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
4: अहिले के सुन्ने भनेको
5: थाहा छैन र? हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
4: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
5: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
4: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
6: ३०८ अन्तर्मनको आवाज।

0: 103 थोपलो 8 अन्तर्मन को आवाज।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
2: धोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841149304।

0: नमस्कार, बिहान 5:25 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट। सीमा सम्बन्धी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण, प्रतिपक्षी दलहरू प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडानमा। बिरामीको तस्विर र विद्यार्थीको जानकारी गोप्य राख्न अस्पताल र विद्यार्थीलाई निर्देशन, ट्रेड युनियन ख्वारेजको निर्णय विरूद्ध परेको मुद्दा सर्वोच्च अदालतको हेर्दा हेर्दैको सूचीमा। पोखराको पर्यटन प्रवर्धन गरिँदै सरकारको विज्ञापन नीति विरूद्ध पत्रकार महासंघको 77 जिल्लामा धरना, निर्णय फिर्ता लिन माग। दक्षिण अफ्रिकाको जोहाने सबगर्गमा गोलीबारी, कम्तीमा 12 ज्यान गयो र एन्थमाथिको हस्तक्षेप नरोके तत्काल प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनी। अब पूरा समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा मन्त्री खनालले नेपाल भारत सीमाका विभिन्न ठाउँमा क्रस बोर्डर अकुपेशन, सीमा पार उपयोग उपभोग सम्बन्धी धेरै ठाउँमा विवाद रहेको बताउनु भएको हो। उहाँले सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्र मार्फत म्यापिङको नाम गरिरहेको जानकारी दिनुभएको छ। सीमा सम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने उहाँको भनाई छ। मन्त्री खनालले सीमा क्षेत्रमा दुवै पक्षले आफ्नो उपयोगमा रहेको भूभागमाथि दावी गर्दै आएको बताउँदै प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाई पनि यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनको सन्दर्भसँग सम्बन्धित रहेको दोहोर्याउनु भएको हो। परराष्ट्र मन्त्री खनालले सीमा विवादको मूल प्रश्न, यसको समाधान कसरी गर्ने भन्ने रहेको उल्लेख गर्दै नेपाल भारत सीमा विषय द्विपक्षीय मुद्दा भएकाले ऐतिहासिक सन्धि सम्झौता नक्सा तथा स्थापित आधारमा कूटनीतिक संवाद र वार्ता मार्फत समाधान खोज्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको छ। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलको सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर परराष्ट्र मन्त्रीले दिएको स्पष्टीकरणप्रति आफ्नो दलको असहमति रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा नेता थापाले प्रधानमन्त्रीको घोषणा वा वक्तव्यको रक्षा परराष्ट्र मन्त्रीले गर्ने नभए प्रधानमन्त्री स्वयं रोष्ठमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्नुभएको हो। प्रधानमन्त्रीले निरन्तर रूपमा संसदको उपेक्षा र उपहास गरेको आरोप लगाउँदै थापाले यसलाई स्वच्छ चारिता र अधिनायकवादको संकेतका रूपमा चित्रण गर्नुभएको छ। उहाँले प्रधानमन्त्रीको कार्यशैलीले देशलाई कुन दिशामा लैजान खोजिएको हो भनी प्रश्न समेत गर्नुभएको हो। नेता थापाले संसदमा विद्यमान गतिरोध अन्त्यका लागि 3 शर्त अघि सार्नु भएको छ। उहाँका अनुसार प्रधानमन्त्रीले रोष्ठमा आएर आफ्ना गल्तीहरू सच्याउनु पर्ने, सभामुखले विवादित अभिव्यक्तिबारे रूलिङ गर्नुपर्ने र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापतिले आफ्ना सदस्यलाई गल्ती स्वीकार गर्न निर्देशन दिनुपर्नेछ। यी मागहरू पूरा नभएसम्म राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र देशको गरिमाका निम्ति एमालेको संघर्ष चलिरहेको उहाँको भनाइ छ। नेकपाले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले दिएको जवाफ अस्वीकार्य रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रमेश हमालले प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिको ढाकछोप गर्नका लागि परराष्ट्र मन्त्री गर्न अप्ठ्यारो परेको बताउनु भएको हो। उहाँले नेपालले भारतको भूमि नमिचेको दावी गर्नुभएको छ। प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत भएकाले माफी मागेर संसदको रेकर्डबाट हटाउनु पर्ने माग गरिरहनु भएको हो। यद्यपि आफूहरूले विरोधको शैली भने परिवर्तन गरेको उहाँले बताउनु भएको छ। उहाँले आफूहरू लचकताका साथ जिम्मेवारी प्रतिपक्षीको रूपमा सदनमा प्रस्तुत भएको बताउनु भएको छ। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन खारेजको निर्णय विरूद्ध परेको मुद्दा सर्वोच्च अदालतले हेर्दा हेर्दैमा राखेको छ। हिजो संवैधानिक इजलासमा सुनवाई नसकेपछि हेर्दा हेर्दैमा राखिएको हो। अब यो मुद्दाको सुनवाई जेठ 29 गते हुने भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा सुनवाई शुरू भए पनि समय नभ्याएपछि हेर्दा हेर्दैमा 29 जेठमा हुने तय भएको छ। यसअघि 20 जेठमा सुनवाई शुरू गरी हिजोको लागि हेर्दा हेर्दैमा राखिएको थियो। परराष्ट्र मन्त्री सुशील खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने हुनुभएको छ। मन्त्रालयले सो जानकारी दिँदै भ्रमणको आन्तरिक तयारी भइरहेको र भ्रमण तालिकाबारे छिटै जानकारी गराइने जानकारी दिएको छ। वर्तमान सरकार गठनपछि मन्त्री खनालले हालै मात्र भारतको 3 दिने औपचारिक भ्रमण गर्नुभएको थियो। यसै गरी मन्त्रालयमा हिजो आयोजित संचारकर्मीसँगको अन्तर्क्रियामा मन्त्री खनालले राष्ट्रिय हितको विषयमा सरकार, राजनैतिक दल लगायत राज्यका सबै निकाय र संचार क्षेत्रको पनि एकमत हुनुपर्ने बताउनु भएको छ। साथै उहाँले परराष्ट्र सम्बन्धी सूचना सम्प्रेषणमा संवेदनशील हुन आग्रह गर्नुभएको छ। मन्त्रालयमा गर्न लागेको नयाँ कार्य र सुधारका योजना बारेमा सुनाउँदै उहाँले विदेश स्थित नेपाली नियोगमा आवश्यकता अनुसार थप जनशक्ति र भौतिक पूर्वाधार स्तरोन्नति गर्न लागेको बताउनु भएको छ। गण्डकी प्रदेश सभाले बनाएका कानूनहरूको प्रभावकारिता र कार्यान्वयनको अवस्था जाँच्न पोखरामा बुधबार विशेष छलफल भएको छ। प्रदेश मामिला तथा कानून समितिको आयोजनामा बुधबार भएको यो कार्यक्रममा प्रदेश सभाका चारवटै समितिका सभापति र सदस्यहरू सहभागी रहेका थिए। यूएनडीपी संसद सहयोग परियोजनाको सहयोगमा भएको कार्यक्रमको संयोजन पोखरा रिसर्च सेन्टरले गरेको हो। कानून बनेपछि त्यस्तै समाज र जनताको जीवनमा कस्तो प्रभाव पारे भनेर हेर्ने उत्तर विधायकी परीक्षणको भूमिका बारे गम्भीर मन्थन भएको छ। गण्डकी प्रदेश सभाले स्थापनादेखि अहिलेसम्म साल वसाली र संशोधन सहित 90 कानून बनाएको छ। तीमध्ये 3 कानून प्रदेश सभा आफैले खारेज गरिसकेको छ। साल वसाली संशोधन विधेयक र खारेज भएका बाहेक अहिले 55 हाराहारीमा कानूनहरू सक्रिय रहेका छन्। कानून कार्यान्वयनका लागि नियमावली बनाउनु पर्ने भए पनि कतिपय ऐनका हकमा मन्त्रालयहरूले प्रत्यायोजित विधायन भन्दा बाहिर गएर नियमावली र कार्यविधि बनाइएको पाइएको छ। सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी वास्तविक बीमाको अवधारणा अनुसार संचालन गर्ने तयारी गरेको छ। अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री श्रोडिङले हालको स्वास्थ्य बीमा कार्यक्रममा देखिएका विकृति र दुरूपयोग अन्त्य गर्न आवश्यक रहेको बताएका छन्। उहाँका अनुसार गत आर्थिक वर्ष स्वास्थ्य बीमा कार्यक्रमका लागि 10 अर्ब रूपियाँ विनियोजन गरिएको थियो भने चालू वर्ष 15 अर्ब रूपियाँ छुट्याइएको छ। हालै थप 5 अर्ब रूपियाँ व्यवस्था गरिएको छ, जसमा स्वास्थ्य मन्त्रालयले खर्च गर्न नसकेको 2 अर्ब रूपियाँ र अर्थ मन्त्रालयबाट थप गरिएको 3 अर्ब रूपियाँ समावेश रहेको छ। अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमाको दायित्व अनियमित रूपमा बढ़दै गएको भन्दै यसलाई दीर्घकालीन रूपमा धान्न सकिने संरचनामा रूपान्तरण गरिनुपर्ने आवश्यकता ल्याउनु भएको छ। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन खारेजको निर्णय विरूद्ध परेको मुद्दा गण्डकी प्रदेशको पर्यटन प्रबन्धनका लागि पोखरा र कलकत्ताका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बीटूबी एवं सेल्स मिशन आयोजना गरिने भएको छ। नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स नाट्टा गण्डकी आयोजनामा बिहिबार आजदेखि शुरू हुने पोखरा नेपाल पर्यटन प्रबन्धन अभियान अन्तर्गत आगामी शनिबार कलकत्तामा उक्त कार्यक्रम सञ्चालन हुने भएको छ। नाट्टा गण्डकीमा आबद्ध पर्यटन व्यवसाय सहित कलकत्ताका पर्यटन व्यवसाय, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, सामाजिक सञ्जालका सेलिब्रिटी लगायत 22 सहभागी हुनेछन्। नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन तथा सूचना वितरण सम्बन्धी विभेदकारी र स्वच्छाचारी निर्णय खारेज गर्न माग गर्दै देशव्यापी धरना कार्यक्रम योजना गरेको छ। महासंघको आह्वानमा हिजो काठमाडौँ सहित भरका 77 जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि 1 घण्टा धरना दिएको हो। काठमाडौँ शाखाले बबर महलमा आयोजना गरेको धरना कार्यक्रममा पत्रकारहरूले मीडिया विरोधी नीति फिर्ता लिन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र नागरिकको सूचना अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका थिए। चालू आर्थिक वर्षको वैशाख 1 गतेदेखि जेठ 27 गतेसम्मको अवधिमा देशका विभिन्न स्थानमा घटेका प्राकृतिक तथा गैर प्राकृतिक विपदका घटनामा पनि 90 जनाले ज्यान गुमाएका छन्। गृह मन्त्रालय अन्तर्गतको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा कुल 1986 विपदका घटनाहरू दर्ता भएका छन्। विपदका कारण 520 जना घाइते भएका छन् भने 2613 परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण अफ्रिकामा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा 12 जनाको ज्यान गएको छ। जोहानेसबर्ग शहरको पूर्वमा रहेको क्लिभ्यान्डलाको एगोस्टमा हिजो राति गएको गोलाबारीमा अन्य 9 जना घाइते भएका प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। जम्पर अनौपचारिक बस्तीमा भएको आक्रमणपछि प्रहरीले 10 जना भन्दा धेरै संदिग्धको खोजी शुरू गरेको छ। आक्रमणको उद्देश्य अहिलेसम्म थाहा भएको छैन। दक्षिण अफ्रिका विश्वको सबैभन्दा उच्च हत्या दर भएका देशमध्ये एक हो। दक्षिण अफ्रिकामा औसतमा प्रतिदिन झन्डै 60 जनाको हत्या हुने गरेको छ। दक्षिण अफ्रिकाकी बन्दुकधारी संघका गिदोन जुबर्सले उद्धृत गरेको तथ्याङ्क अनुसार दक्षिण अफ्रिकामा कानूनी रूपमा राखिएका झण्डै 30 लाख हतियार छन् र कम्तीमा त्यति नै संख्यामा इजाजत पत्र बिनाका हतियार पनि रहेका छन्। अन्तिममा खेल समाचार। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ इन्फामाथि हस्तक्षेप नरोकी नेपाल अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने चेतावनी दिएको छ। फिफा र एएफसीले संयुक्त रूपमा पत्र लेख्दै राष्ट्रिय खेलकुद परिषद राखेपछि इन्फामाथिको निलम्बन ठुकुवा गरे पनि अरू निर्णय अझै पूर्ण रूपमा खारेज नभएको भन्दै ध्यानकर्षण गराएका हुन्। राखेपाले यसबारेमा आजसम्ममा चित्तबुझ्दो जवाफ नदिए नेपाललाई तत्काल निलम्बन गर्नका लागि यो विषय फिफा काउन्सिलमा पेश गर्ने पत्रमा उल्लेख छ। फिफा र एप्सले आजसम्ममा राखेपको गएको चैत्र 12 गतेको निर्णय पूर्ण रूपमा खारेज भएको लिखित प्रतिबद्धता पनि माग गरेका छन्। राखेपले चुनाव रोक्न विधान संशोधन गर्न र जिल्ला संघहरूको चुनाव गराउन इन्फालाई दिएको निर्देशनलाई फिफा र एप्सीले तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको ठहर गरेका छन्। यिनै खबरहरूसँगै हामी ढोरबराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनुपूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्। सीमा सम्बन्धी प्रधानमन्त्री दिएको व्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण। प्रतिपक्षी दलहरू प्रधानमन्त्रीले नै जवाब दिनुपर्ने अडानमा। बिरामी तस्विर र विद्यार्थीको जानकारी गोप्य राख्न अस्पताल र विद्यालयलाई निर्देशन। ट्रेड युनियन खारेजको निर्णय विरूद्ध परेको मुद्दा सर्वोच्च अदालतको हेर्दा हेर्दैको सूचीमा। पोखराको पर्यटन प्रवर्धन गरिँदै सरकारको विज्ञापन नीति विरूद्ध पत्रकार महासंघको 77 वटै जिल्लामा धरना। निर्णय फिर्ता लिनुमा आज। दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी कम्तीमा 12 जनाको ज्यान गयो र इन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनी। खबरहरूसँगै बिहान 5:25 बजेको ढोरबारे हाइलाइट्स अलिको लागि सकिएको छ। 7 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
3: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
9: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
10: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
11: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसा पानी,
12: अनि बीचमा नझर्ने।
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
12: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9841616878, र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9225552663।
13: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
14: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
14: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
13: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा, र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
14: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
13: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
14: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
13: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
14: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
13: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
14: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
13: फिजिसियन डाक्टर अनमोल पौडेल, र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
15: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
16: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
17: हजुर, दान गरौ।
18: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
19: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
17: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
18: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आठ तन हो।
20: फुकै खाए साह्रै मिठो पकाए त ट्वाक्कै एक पाकेटले पेट भरि नि के हो भने अपक्कै
21: यो हो बोनस चाउचाउ

0: पोखरा
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रार।